आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0965414100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
2: जाम न, ढिला भइसक्यो।
3: एकैछिन पख न, के को भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
5: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
6: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
7: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
3: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि,
14: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746786081।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै,
7: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
18: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
20: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
19: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
21: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोपाइटर राजन पौडेल। मोबाइल 9556062029।
26: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
27: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
26: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
27: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
28: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
29: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
28: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9645010950।
30: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
31: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
30: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
31: ए ल ल,
32: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
30: प्रोपाइटर थान प्रकाश नेउपाने, 9556033878। प्रशान्त नेउपाने, 9460026925।
33: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
28: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छाना मुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
33: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्व को अवसर में विशेष छूट को व्यवस्था पनि गरिएको छ।
28: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
33: फोन नंबर 0965414321,
28: मोबाइल 9805678634 र 9701107090।
0: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: कृष्ण पक्षको तृतीय तिथि शिवबाड़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
2: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका अवरूद्ध,
1: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड,
3: कम से कम एक वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढोको भयो अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नेपालमा, नियम कानून चाहिँ अभाव हो त्यो अलिकति बनाउनै पर्छ हामी कुरा गरिरहेछौँ।
2: ट्रम्प र सीबीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 पर्वतकारका वस्तुमा चीनले भन्सार घटाउने,
1: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर.
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको.
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर.
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड. 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा. त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्. बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्.
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ.
2: थप जानकारीको लागि 9854033313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ.
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको. कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला.
3: काया कैरनमा अब खबरको सिलसिला. बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ. बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो. जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ. बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने, जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ. प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो. जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ. रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ, भोटेकोशी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौजदा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्स्युट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ. प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ. मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ. यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरण सँग छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ. प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन्. उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन्. यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन्। प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो. भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ. तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्. यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो. नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ. चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000,000 रूपियाँ बराबरको सामान आयात र 29,33,00,000 रूपियाँ बराबरको निर्यात भएको छ. निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपड़ा मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्. भोटेकोशी बाढ़ीपछि केरूङ अनिश्चित र तातोपानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ़ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने र सञ्चालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभई आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजण्डी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमल तालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज
6: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
7: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
7: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
6: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि।
6: सम्पर्क 0965903969 मोबाइल 9840826926।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
12: ग्राहकको चाहना नै हाम्रो सन्तोष।
7: श्री जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
10: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
7: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841661220।
3: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध, आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश केवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
11: सिजनल अनसिजनल हुन्छ, हामीका काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्डै झन्डै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सृजना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन्डै 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ कि, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदाहुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरलाई स्किल्ड म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिलेर त हो त।
12: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खास चाहिँ के हो कुरा?
11: मिसम्याच नै यही नै हो, अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेका छु, त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि, हामी काम लगाउन सक्छौँ, त्यो मेकानिजम क्षमत छ, प्रभावकारी ढङ्गमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किया पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
12: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनुभयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
11: सजिलै, हामी कहाँ एकपछि अर्को ठुल्ठुला 5 तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठुला 5 तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हुने होइन? ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, धेरै हदसम्म त नेपालमा पनि पाइन्छ, कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्ता मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मलाई आज 100 जना दिनुहोस्, म आज हाम्रो संघले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौ।
12: संघले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
11: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेका छौँ, हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका होइन, अब हामीले हुँदाहुँदा अहिले के पनि गरिरहेको छौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ, D1 तलब दिन्छौँ, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी D1 दिन्छौँ, भनेको उहाँहरूको आमदानी पनि भयो, त्यतिर अलिकति नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
3: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसरबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर त बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली सोत्तर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनाप
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
14: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
14: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122, 98058 28008 र 98460 69 246।
2: एटीएम हुँदै हातको मोबाइल सम्म
15: प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित भए र अरबौं रूपियाँ बराबरको भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशको पुराना बर पीपलका रूख जोगिएको दृश्यले यस्ता रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढ़ाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोशी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढ़ीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। उहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रूखहरू रहेको बताउनुभयो। त्यस्ता रूखका गहिरो गरी जमीनमा फैलिएका जराले नदीको कटान रोक्ने हरित तटबन्धले बाढ़ीको वेगलाई सफलतापूर्वक घटाउने र रूख जोगाएमा माटो बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रूख जोगिनु वा ढल्नुमा भूबनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढ़ीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपीपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्वयुक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बर पीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सिसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
4: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान पौने 6 बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20 को वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भयो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
3: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
3: भालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीटसहित बहुमत हासिल गरेपछि भालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: असोज 16 19 लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
3: काया कहिरनमा अब पालो उखानको
4: मिले सप्रन्छौं फुटे बिग्रन्छौं।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेको सिबाडीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
3: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध,
4: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड़,
3: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
4: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
3: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्, 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्, अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिमाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115। ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यहीँ भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98468758528 र 98028-16142।
5: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बनकेवा चोक पारिपट्टि छ नि।
6: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
5: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन। धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बनकेवा चोक

0: र 97 15 60 56 66।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
5: नमस्कार, म डाक्टर सुनिल पौडेल। म चाहिँ नेपालको फर्स्ट बीएनएमएस मेडिकल ग्रेजुएट हो र मेरो मास्टर्स चाहिँ पेन म्यानेजमेन्टमा युकेबाट गरेको, युके युएसएमा काम गरेर म फेरि नेपाल फर्केको छु। केही नगर्नुभन्दा केही गर्नु एकदमै राम्रो हो, होइन? अब बसेर खाछ त्योभन्दा थोरै भए पनि जे व्यायाम गर्नु पनि राम्रो हो, त्यसमा त दुई मत साइन्सको हुनै सक्दैन। तर शरीरलाई आफ्नो प्रकृति हेरी चाहिँ एक्सर्साइजको जरुरत पर्दछ। जस्तै म दिनभरि बस्छु, बसेर बिरामी हेर्छु, बसेर पढ्छु, बसेर पढाउँछु, भन्नाले मेजोरिटी काम त मेरो फ्लेक्सन पोजिसनमा भयो। भन्नुको अर्थ, मैले अब फ्लेक्सन एक्सर्साइज गरेर त भएन, म एक्सटेन्सन एक्सर्साइजमा जानु पर्यो, है त। अब हाम्रो देशमा चाहिँ एक्सर्साइज भनेको के होमै कन्फ्युजन छ कि, होइन? अब त्यो हेर्नुहोस्, थुप्रै बिरामीहरू योगा गर्दा गर्दै नसा चापेर म कहाँ आउनुमा हुन्छ। म बिहान 1.5 घन्टा प्राणायाम गर्छु, बेलुका 1.5 घन्टा प्राणायाम गर्छु, रोग चाहिँ सम्पूर्ण छ उहाँलाई। अब हो, प्रिभेन्सन इज बेटर देन क्योर, होइन? रोग लाग्नभन्दा अगाडि नै स्वस्थ हुनु, त्यो जति राम्रो त केही पनि भएन। जस्तै न मलाई सुगर छ, न मलाई प्रेसर छ, मलाई केही कुनै पनि रोग छैन, तैपनि म बिहान आधी घन्टा योगा गर्छु, आधी घन्टादेखि 45 मिनट जिम जान्छु, बेलुका कार्डियो गर्छु। यो मेरो डेली रुटिन हो, किनकि मैले मेरो बुवा आमा हेरेर, मेरो अगाडिको पिँढी हेरेर चेत्नी होइन र, म कहिले रोग लाग्छ अनि म चाहिँ बल्ल मेन्टेनेन्समा लाग्छु भनेर त भएन नि। त्यस्तै रोग लाग्नै नदिन व्यायाम चाहियो, खानपिन पनि हेर्न पर्यो, तनाव पनि कम गर्न पर्यो, सम्पूर्ण लाइफस्टाइललाई हेर्दाखेरि राम्रो हुन्छ। तर थुप्रै व्यक्तिहरू भ्रममा हुनुहुन्छ, होइन मैले गरे योगा ठिक छ, यो नै बेस्ट हो, अथवा मैले वेट उठाइरहेछु यो नै ठिक हो, अथवा म दौडिरहेछु यो नै ठिक हो। होइन, जसरी खानामा कार्बोहाइड्रेटको स्रोतको थोरै जरुरत पर्यो, प्रोटिनको थोरै जरुरत पर्यो, थोरै इसेन्सियल फ्याटको जरुरत पर्यो, त्यसपछि भिटामिन मिनरल्सको लागि साग सलाद तरकारीको जरुरत पर्यो, प्रोटिनको लागि कसैले दाल खान सक्नुहुन्छ, गेडागुडी खान सक्नुहुन्छ भेजिटेरियनले भने, मांसाहारले अण्डा मासु खान सक्नुहुन्छ, होइन? जसरी खानामा ब्यालेन्स चाहियो, कार्बोहाइड्रेट प्रोटिन इसेन्सियल फ्याट भिटामिन्स मिनरल्स एन्टिअक्सिडेन्ट चाहिँ नट्स एन्ड सिड्स साग सलाद तरकारीबाट प्राप्त भयो, यो ब्यालेन्स मिल भयो नि। भात खाएर नि पेट त भरिन्छ नि, तर के त्यो व्यक्ति स्वस्थ हुन सक्छ? जसरी भात मात्रै खाएर व्यक्ति स्वस्थ हुन सक्दैन, एउटा मात्रै एक्सर्साइजले व्यक्ति स्वस्थ हुन सक्दैन, ब्यालेन्स एक्सर्साइज चाहियो। यो ब्यालेन्स एक्सर्साइजको कन्सेप्ट के हो? एक्सर्साइज मुख्यतया तीन प्रकारका छन्। एउटा रेजिस्टेन्स एक्सर्साइज, बुढेसकालमा चाहिने एक्सर्साइज, जवानीमा बलियो हुन चाहिने एक्सर्साइज, भन्नाले तपाईँले खन्न सक्नुहुन्छ, तपाईँले तौल उठाउन सक्नुहुन्छ, घरमै जिम गर्न सक्नुहुन्छ, डम्बेल उठाउन सक्नुहुन्छ, अथवा जिम जान सक्नुहुन्छ। जिम सबैभन्दा उत्तम, किनकि आज मैले आर्म्सको एक्सर्साइज गरेँ भने भोलि सोल्डरको एक्सर्साइज गर्छु, पछि ब्याकको एक्सर्साइज गर्छु, निको पछि अप्पर ब्याकको एक्सर्साइज गर्छु, एक दिन लेगको एक्सर्साइज गर्छु, अर्को दिन छातीको एक्सर्साइज गर्छु, अर्को दिन मैले एप्सको एक्सर्साइज गर्छु। यसरी सबै, हाम्रो शरीर त एउटा मात्र चिज बलियो बनाएर त हामी बलियो हुँदैनौँ, सबै चिज बलियो बनाउँदाखेरि हामी बलियो हुने हो। त्यसरी जिम गर्दाखेरि चाहिँ मान्छेले भन्छ नि, होइन म दिनभरि खन्छु मै बलियो, यो पनि रिजिड सोच हो। खन्नु एकदमै राम्रो व्यायाम हो, तर खन्दा खन्दा नसा च्यापिन्छ, हड्डी एकातिर खिन्छ, त्यसको एन्टीमा एक्सर्साइज गरेर त्यसलाई बलियो बनाउनु पर्यो नि त। खन्ने मान्छेले जिम जाँदाखेरि हप्ताको दुई दिन अप्पर ब्याक र लोवर ब्याक स्ट्रेन्थनिङ गर्यो भने ऊ भयो, अन्य चिज त खन्नेले पनि भइरहेछ।

0: जे काम गर्दाखेरि त्यसैमा व्यायाम भइरहेछ भने त्यसको एन्टीमा एक्सर्साइज गरेर सम्पूर्ण शरीरलाई ब्यालेन्स रूपले बलियो बनाउने हो। अब मसल, अब रेजिस्टेन्स एक्सर्साइजको मुख्य काम के हो, मांसपेशी र हड्डीलाई बलियो बनाउने, र यसले थोरै आन्तरिक अङ्ग र मुटुलाई पनि व्यायाम दिइ नै रहेको हुन्छ, कार्डियो पनि अटोमेटिक भइरहन्छ, यो रेजिस्टेन्स व्यायाम भयो। अब त्यतिले मात्र हुँदैन, किन यसले पुरै कार्डियो व्यायाम त दिन दिइरहँदैन, गराउन सकिन्छ तर यसबाट पूर्ण कार्डियो हुँदैन। कार्डियो भनेको फ्या फ्या हुने एरोबिक्स एक्सर्साइज होइन, सास बढ्ने, मुटुको धड्कन बढ्ने, यो एक्सर्साइजलाई चाहिँ हामी एरोबिक्स एक्सर्साइज भन्छौँ। यसले चाहिँ मुटुलाई स्वस्थ राख्न, रक्त सञ्चार, किनकि रक्त सञ्चार त हाम्रो शरीरको भाइटल बेस भयो, किनकि रक्त सञ्चारै राम्रो भएन भने त शरीर स्वस्थ हुने कुरो भएन, त्यसलाई चाहिँ कार्डियो एक्सर्साइज जरुरत पर्छ। कार्डियो भनेको के, तपाईँ एरोबिक्स गर्न सक्नुहुन्छ, दौडिन सक्नुहुन्छ, उफ्रिन सक्नुहुन्छ, स्विमिङ गर्न सक्नुहुन्छ, खेलकुद गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँको श्वासको गति बढोस्, हृदयको गति बढोस्, यो पनि चाहियो। र हामीले बिर्सेको, हाम्रो आफ्नै संस्कृति बिर्सेका छौँ, हुन त आजभोलि बाबा रामदेवले विम ल्याइदिनु भएको छ, योग सम्पूर्ण इन्टर्नल अर्ग्यानलाई एउटा एउटा कुना कुनाका अङ्गहरूलाई व्यायाम दिने कहाँबाट, योगबाट। त्यति मात्र होइन कि शरीरले मात्र योग के अरे व्यायाम भएर भयो त, मनलाई पनि त व्यायाम चाहियो, त्यो चाहिँ योगबाट। त्यही भएर यो तीनवटै व्यायामलाई हामीले गऱ्यौँ भने हामीलाई इन्डुरेन्स पनि भयो, रेजिस्टेन्स ट्रेनिङ मसल हड्डीलाई पनि भयो, इन्टर्नल अर्ग्यानलाई पनि भयो, माइन्डलाई पनि भयो, कम्प्लिट ब्यालेन्स प्याकेज भयो। जसरी तपाईँको ब्यालेन्स मिल, ब्यालेन्स खाना हुन्छ, ब्यालेन्स एक्सर्साइजको जरुरत पर्छ, यो दुईटा मिल्यो भने बल्ल मान्छे स्वस्थ हुन्छ। तर हाम्रो देशमा के छ, दौडिने मान्छे दौड्या दौडैछ, धुवा धुलो खाएको खाइछ, जिम गर्ने मान्छे जिम गरेर गरेछ, नसा च्याप्या छ, योगा गर्नेले योगा गरेरै नसा च्याप्या छ, हड्डी खिया छ। त्यही भएर ब्यालेन्स हुन नसक्दा चाहिँ रोग लाग्छ। यदि जम्मा आधी घण्टा मात्रै छ भने तपाईँले हरेक दिन फरक एक्सर्साइज गर्नुहोस्, दिनमा दुईटा मात्र एक्सर्साइज गरे काफी छ, 10 मिनट कार्डियो गर्नुहोस्, त्यसपछि अर्को 20 मिनट रेजिस्टेन्स ट्रेनिङ गर्नुहोस् एक दिन, अर्को दिन फेरि 10 मिनट रेजिस्टेन्स ट्रेनिङ गर्नुहोस् अनि 20 मिनट फेरि योगा गर्नुहोस्। त्यही 30 मिनटलाई पनि हामीले त युटिलाइज गर्न सक्छौँ नि त। तीन किसिमकै एक्सर्साइज हुँदो रहेछ, तीन किसिमकै एक्सर्साइज जरुरी पर्छ, होइन भने हामी स्वस्थ हुन सक्दैन। त्यही भएर त्यो 30 मिनटलाई कसरी युटिलाइज गर्ने, तपाईँले साइकलमा गरिरहन सक्नुहुन्छ, त्यसरी पनि स्वस्थ बन्न सकिन्छ। अब समय नै छैन कोही व्यक्ति हुनुहुन्छ भने कसको निम्ति जिइरहनु भएको छ उहाँले, होइन अर्काको निम्ति काम गरिदिया छ, पैसा कमाइदिया छ अर्कालाई, होइन आफ्नोलाई त पक्कै कमाएन, कमायो तपाईँले बाई मिस्टेक कमाएर धनी भइहाल्नु भने पनि तपाईँले 40-50 वर्ष त डक्टरलाई बुझाउँदा बुझाउँदा त्यो कमाएको दुई गुणा त तपाईँको जान्छ। त्यही भएर यो समय मैले दिन सक्दिनँ भन्ने मूर्खले मात्र भन्ने कुरो जस्तो लाग्छ मलाई चाहिँ। हिँड्नु भने त व्यायामको एउटा सानो पाटो भयो है। अब मलाई सोध्ने हो भने एउटा फिट व्यक्तिको लागि हिँड्नु व्यायाम होइन, मेरो विश्वास र थुप्रै एक्सर्साइज साइन्टिस्टहरूलाई सोध्नु भने यो उनीहरू यस कुरामा सहमत हुन्छन् कि मान्छेको जुनी लिएर जन्मेपछि 4-5 हजार पाइला दिनमा हिँडेकै हुनुपर्छ मान्छेले, यो कुनै व्यायाम होइन। त्योभन्दा एक्स्ट्रा तपाईँले गर्नुहुन्छ भने बल्ल व्यायाम हो। अब क्यालोरी वाइज तपाईँले काउन्ट गर्नु भने पनि गुगल गर्नुहोस्, हिँड्ने र बस्नेमा कति क्यालोरी फरक छ र है त, अनि मैले हिँडेर तौल घटाएँ, यो सबै उत्पट्याङ कुरा हुन्। तौल घटाउन खाएको भन्दा बढी जलाउनु जरुरी छ। त्यो कसरी गर्नुहुन्छ तपाईँमा, खाना कम क्यालोरीको खानुहुन्छ या कम खानुहुन्छ या खानुहुन्न, अब आउटपुटलाई कसरी बढाउनुहुन्छ, भएको तेल भन्नाले यो त तेल हो, डिजल पेट्रोल हालियो, अब त्यसलाई कसरी जलाउनुहुन्छ त्यो। अब मान्छेले के सोध्छ, म बेसरी एक्सर्साइज गर्छु अनि वेट लस गर्छु, एक्सर्साइज गरेर वेट लस गर्न सकिन्न, स्पष्ट भयो हुन्छ। एउटा स्निकर्स नै लिनु न, एउटा चक्लेट, तपाईँले एउटा चक्लेट खाए बराबर एक घण्टा त्यसलाई जलाउनु पर्यो, मानौँ त्यो स्निकर्सलाई जलाउनै पर्यो, त्यसलाई होइन म स्निकर्स खान्छु र यसलाई म एक्सर्साइज गरेर जलाउँछु भन्नलाई तपाईँले एक घण्टा दौडिनुपर्छ, अलमोस्ट 1000 क्यालोरी छ त्यसमा। अनि के मान्छेले एउटा स्निकर्स खाएर एक घण्टा दौडेर त्यसलाई जलाइरहेछ? अनि त्यही भएर एक्सर्साइज गरेर तौल व्यवस्थापन हुँदैन, खाना नै व्यस्त हुँदैन, एक्सर्साइज 20%, डाइट 80%। तपाईँ अनि फेरि मान्छेले भन्छ नखाइ त बाँच्नै सक्दैन, कसले नखानु भने आज टन्न खानुहोस् न बाबा, तर खान पर्ने चिज टन्न खाने हो, खाना नपर्ने चिज त कम खान पर्यो नि। त्यही भएर क्यालोरी काउन्ट गर्न पनि हामीले सिक्नुपर्छ। विदेशबाट आएर क्याप्सुलै खान पर्ने यस्तो हुन सक्दैन, आफ्नो देशको चिज नखाने, अमृतै नखाने, प्राकृतिक नीम अनि गौत फर्स्ट क्लास, तितेपाती फर्स्ट क्लास क्लिनरहरू नेपालमा छन्, त्यसको सदुपयोग गर्न सक्नु पर्यो, त्यसलाई ब्रान्डिङ गर्न सक्नु पर्यो, अमेरिकामा तुरुन्तै बिक्छ। हाम्रो सिन्की गुन्द्रुकलाई ब्रान्डिङ गर्न पर्यो, मान्छेले त्यही सिन्की गुन्द्रुक के हो त, ब्याक्टेरियल फ्लोरा न हो, स्पोर्ट्स भनेपछि ल्याक्टोबेसिलस फर्मेन्टेसन हो त्यो पनि। अब त्यो ब्याक्टेरिया हाम्रो शरीरमा छैन भने त त्यो त पैदा भएन नि। अनि हजुरले सप्लिमेन्ट खानुपर्छ, भिटामिन खानुपर्छ, यो खानुपर्छ, ऊ खानुपर्छ, जति खायो भने तपाईँ त रोगीको रोगी नै हुनुभयो। हाम्रो शरीर त्यो बेलामा नराम्रो हुन्छ जब हामीमा बस्ने किटाणुहरू रोग पैदा गर्ने किटाणुमा बदलिन्छ। हाम्रो शरीर कोषहरूले बनेको हुन्छ, सबै हामीलाई थाहा छ, साइन्स पढाएका छौँ। तर साइन्समा के पढाइँदैन भने यो इकोसिस्टम हो, र त्यो हाम्रो कोषभन्दा 3-9 गुणा बढी बाह्य कोषहरू हाम्रो शरीरमा हुन्छन्, बाह्य जीवहरू जसलाई चाहिँ हामीले ब्याक्टेरियल फ्लोरा भन्छौँ, होइन। अब सबैभन्दा बढी हाम्रो आन्द्रामा हुनसक्छ, छालामा हुनसक्छ, आँखामा हुनसक्छ, नाकमा हुनसक्छ, यस्ता चिजहरू हुन्छन्। र यी चिजहरूले हाम्रो निम्ति लडिरहेका हुन्, हाम्रो निम्ति लडिरहने हाम्रा भन्दा बढी यहाँ आर्मीका फोर्सहरू छन्, है। यसलाई चाहिँ हामीले जोगाउन सक्नुपर्छ। आजको अप्राकृतिक रहनसहन, अप्राकृतिक खानपान, यसलाई पनि मार्नुपर्छ, उसलाई पनि मार्नुपर्छ भन्ने ध्वंसात्मक सोच भन्नाले डिसइन्फेक्टेन्टको युज, एन्टिबायोटिकको युज, होइन, ओभर सेनिटेसनको युजले यो ब्याक्टेरियल फ्लोरालाई असर गर्छ र यसले हाम्रो शरीरलाई क्षीण बनाउँछ र रोग लाग्छ। त्यस्तै हाम्रो शरीर त्यो बेलामा नराम्रो हुन्छ जब हामीमा बस्ने किटाणुहरू रोग पैदा गर्ने किटाणुमा बदलिन्छन्। रोगबाट बचाउनु पर्ने, हाम्रो लागि फाइदा दिनुपर्ने किटाणु हुनुपर्ने ठाउँ उल्टो भयो, होइन। जस्तै मानौ न, भात थोरै फ्रिज गरेर अथवा बासी बनाएर खाइसकेपछि त्यो भात आन्द्रामा गइसकेपछि आन्द्राको ब्याक्टेरियल त्यसलाई पचाएर त्यसलाई खाएर त्यो प्रिबायोटिकको काम पनि गर्छ र उसले सर्ट चेन फ्याटी एसिड बनाउँछ। फ्यान्टास्टिक तत्त्व हो, हेर्नुहोस् है त। अब त्यो ब्याक्टेरिया हाम्रो शरीरमा छैन भने त त्यो त पैदा भएन नि। अनि हजुरले सप्लिमेन्ट खानुपर्छ, भिटामिन खानुपर्छ, यो खानुपर्छ, ऊ खानुपर्छ, जति खायो भने तपाईँ त रोगीको रोगी नै हुनुभयो, किनकि शरीरलाई स्वस्थ राख्ने ब्याक्टेरिया, भाइरस, फङ्गस जे पनि हुनपर्ने हो त्यो फ्लोरा नै भएन नि त। यसलाई माइक्रोबायोम भन्छन्, माइक्रोबायोटा, माइक्रोबायोम भनेकै यही हो। हामी स्वस्थ हुनलाई हाम्रो माइक्रोबायोम, हाम्रो माइक्रोबायोटा जहाँ बस्ने होस् त्यो स्वस्थ हुनै पर्छ, र त्यो स्वस्थ गर्ने दुनियाँमा एउटा मात्र उपाय छ, प्राकृतिक रहनसहन, प्राकृतिक खानपान। ट्रिलियन संख्यामा हाम्रो शरीरमा यी माइक्रोबायोम, ब्याक्टेरिया, भाइरसहरू बसिरहेका हुन्छन्, हरेक ठाउँमा हुन्छन्। नङमा छुट्टै हुन्छ, नाकमा छुट्टै हुन्छ, आँखामा छुट्टै हुन्छ, आँखा झिल्लीमा छुट्टै हुन्छ, परेलामा छुट्टै हुन्छ, कपालमा छुट्टै हुन्छ, आन्द्राभित्र छुट्टै हुन्छ, मुखभित्र छुट्टै हुन्छ। त्यही भएर तपाईँले भर्खरै पढे लेखेर एमडी एमएस गरेर आएको डेन्टिस्टलाई सोध्नु भने होइन, बढी ब्रस नगर्नु, खाएको तुरुन्तै ब्रस नगर्नु, नयाँ नयाँ कन्सेप्टहरू आउँदैछन्, होइन। किन भन्दाखेरि त्यो ब्याक्टेरियाले त हामीलाई फाइदा गर्छ, हाम्रो प्रोटेक्सनको लागि बस्यान हो। हामीले आजभोलि के छ, एन्टी जर्म, होइन, जर्मलाई मार्नै पर्छ। खरबौँ जर्मले त हामीलाई स्वस्थ राखेर त्यसलाई पनि मारेर न तपाईँ रोगी भए हो, किन मार्ने, त्यो सँगै सँगै हुर्काउन। त्यति मात्र होइन, दुई चारवटा रिसर्च यस्ता छन्, दुई चारवटा होइन, सैकडौँ रिसर्च यस्ता छन्, उनीहरूले अपराधी र एकदम महन्तमा को आन्द्राको ब्याक्टेरिया लगाएर स्टडी गरे, एकदम फरक। अपराधीमा ब्याक्टेरिया फरक छ, महन्त बाबाहरूमा ब्याक्टेरिया फरक छ, जसको शान्त स्वभाव छ ब्याक्टेरिया आन्द्राको फरक छ। हेर्नुहोस् आजभोलि अमेरिकामा त्यो उपचार पद्धति पनि सुरु भइसकेको छ, एकजनाको दिशा लगेर अर्कोमा ट्रान्सप्लान्ट गर्ने, जसलाई चाहिँ फिकल ट्रान्सप्लान्ट भन्छन्। स्वस्थ व्यक्ति बच्चाको आन्द्राको दिशा लगेर अर्को अस्वस्थ व्यक्तिको आन्द्रामा ट्रान्सप्लान्ट गरिदिने, जसरी दही लगेर हामीले दुधमा हालेर दही बनाउँछौँ, त्यसरी नै ब्याक्टेरिया हालेर रोगलाई स्वस्थ, रोगीलाई स्वस्थ पार्ने प्रक्रियाको पनि विकास भइरहेछ। हजुरलाई एन्टिबायोटिक चलाएपछि डाक्टरले प्रोबायोटिक दिन्छन् कि दिँदैनन्? जडीबुटी औषधि, हर्बल औषधि, आयुर्वेदिक औषधि प्रायःसो प्रिबायोटिकले भरिपूर्ण हुन्छ वास्तवमा, होइन। अनि त्यो खाने बित्तिकै अब मान्छेलाई डायरिया भइरहेछ, बिना एन्टिबायोटिकै त डायरिया आयुर्वेदिक औषधिले कसरी ठिक गर्यो त? त्यो बस्ने इन्भाइरोमेन्ट चेन्ज गर्ने हो कि, जुन चाहिँ ब्याक्टेरिया हुर्किनलाई चाहिने वातावरण छ त्यो चाहिँ जडीबुटी आयुर्वेदिक औषधिले त्यहाँ पैदा गरिदिने हो, अनि रोग ठिक हुन्छ कि? दही भनेको त ल्याक्टोब्यासिलस ग्रुपको ब्याक्टेरिया हाई हुन्छ नि, जसले प्याथोलोजिक ब्याक्टेरियासँग फाइट गरेर हामीलाई स्वस्थ राख्छ त। हाम्रो पूर्वीय विज्ञानको हरेक सानो सानो काममा, सानो सानो त्यो तपाईँले नबुझ्नु होला, हरेक चिजमा विज्ञान लुकेको छ, साइन्स लुकेको छ, सैकडौं वर्षको रिसर्च लुकेको छ, साइन्टिस्टहरूको काम लुकेको छ। त्यो साइन्टिस्ट भनेको ल्याबमा काम गर्ने होइन, हाम्रा ऋषि मुनिको नि त सबै साइन्टिस्ट हुन् नि। तपाईँले चाहे त्यो खाना खानु अगाडि यसो यसो गरेर छर्किनुहोस्, जुत्ता चप्पल बाहिर राख्नुहोस्, खाना घर पस्नुभन्दा अगाडि नुहाउनुहोस् है, टोयलेटमा टुक्रुको बसेर टोयलेट गर्नुहोस्, सुखासनमा बसेर खाना खानुहोस्, चप्पल घरभित्र नछिराउनुहोस्, जुत्ता चप्पल हरेक एक चिजमा, कागलाई खुवाउनुहोस्, चरालाई खुवाउनुहोस्, किराहरूलाई खुवाउनुहोस्, हरेक चिजमा विज्ञान लुकेको छ। त्यो विज्ञान हामीले छोड्यौँ अनि त्यसमा पण्डितै छिरिएपछि पाखण्ड मात्र बाँकी भएको छ। हामीले रिसर्च गर्नपर्ने र ब्रान्डिङ गर्नपर्ने हाम्रो कल्चर हो कि, हामीले ब्रान्डिङ गर्नपर्ने त हाम्रो कोदो फापर हो, दुनियाँभरि यो ठाउँको कोदो फापर, त्यो किनकि सर्टेन ठाउँमा पाइने सर्टेन फापरमा सर्टेन केमिकलहरू पाइन्छन् जुन चाहिँले तपाईँलाई एन्टिएजिङ चाउरी पर्न दिँदैन, हेल्दी राख्छ, यस्ता हजारौं चिजहरू छन् नि त, त्यसलाई ब्रान्डिङ गर्न पर्यो। हाम्रो छ्याङ, हाम्रो जाँडलाई ब्रान्डिङ गर्न पर्यो, हाम्रो सिन्की गुन्द्रुकलाई ब्रान्डिङ गर्न पर्यो। मान्छेले त्यही सिन्की गुन्द्रुक के हो त, ब्याक्टेरियल फ्लोरा न हो, स्पोर्ट्स भनेपछि ल्याक्टोबेसिलस फर्मेन्टेसन हो त्यो पनि। अनि तपाईँले विदेशबाट क्याप्सुल किनेर 50-50 रुपियाँको एउटा क्याप्सुल खाइरहनु भएको छ रोगबाट बच्न, अनि तपाईँका डक्टरहरूले होइन सिन्की नखाऊ, गुन्द्रुक नखाऊ, मसेरुवा नखाऊ, दही नखाऊ, किन नखाने, के छ त्यसमा चिज, त्यो चाहिँ भन्नुहोस् केमिकल जसले चाहिँ मलाई हानि गर्छ, भन्न सक्न परेन र? आफ्नो देशको चिज नखाने, अमृतै नखाने, विदेशबाट आएर क्याप्सुलै खान पर्ने, यस्तो हुन सक्दैन। प्राकृतिक जीवनशैली र रहनसहन बाहेकको कुनै पनि उपाय छैन, र साथसाथै केमिकलहरूबाट बस्नुहोस्, क्लिनर्सहरू, प्राकृतिक निम अनि गौत फर्स्ट क्लास, तितेपाती फर्स्ट क्लास क्लिनरहरू नेपालमा छन्, त्यसको सदुपयोग गर्न सक्नु पर्यो, त्यसलाई ब्रान्डिङ गर्न सक्नु पर्यो। अमेरिकामा तुरुन्तै बिच माला माल हुन्छ, राम्ररी यसलाई ब्रान्डिङ गरेर एउटा ब्रान्डमा नेपालमा भएको तितेपाती, ल नेपालमा भएको निम र गौतको डिसइन्फेक्टेन्ट, नेचुरल डिसइन्फेक्टेन्ट, देश त रातारात माला माल हुन सक्ने देशमा हामी बसेका छौँ र अर्कालाई अरूसँग भिख माग्छौँ, भन्ने दुर्भाग्य छ।
1: कब्जियत भनेको यति हो, तपाईँ जति बेला पनि केही न केही खाइरहनुहुन्छ। यस क्षेत्रमा हामीले एउटा चमत्कार पत्ता लगायौं, यसले तपाईँको आहार नली र पाचन नली सफा राख्छ। स्वस्थ रहन पाचन नली सफा हुनु अत्यन्तै आवश्यक छ। तपाईँ फास्ट फूड पसलहरूबाट वा सुपर मार्केटका ऱ्याकहरूबाट खानेकुरा खाँदै हुनुहुन्छ भने तपाईँले सामान्यतया पानीको मात्रा कम भएका खानेकुरा खानुहुनेछ। मासुजन्य खाना छ भने त्यो पनि समस्या हो, किनभने प्रणालीमा पाचन प्रक्रिया निकै विस्तारै हुन्छ। तपाईँले खाने कुनै पनि खानामा पानीको मात्रा उच्च हुनुपर्छ। तपाईँको शरीर 70% भन्दा बढी पानीले बनेको छ। तपाईँ तरकारी खानुहुन्छ भने सामान्यतया यसमा 70% भन्दा बढी पानीको मात्रा हुन्छ। फलफूलमा 90% भन्दा बढी पानीको मात्रा हुन्छ। तपाईँले आफ्नो आहारमा प्रशस्त मात्रामा तरकारी, फलफूल र टुसा उमारिएका गेडागुडी भित्र्याउनुभयो भने पेटको सफाइमा कुनै पनि समस्या हुने छैन। तपाईँले एकदमै सुक्खा खानेकुरा खाइरहनु भएको छ जसमा पानीको मात्रा छैन, त्यसैले तपाईँले आफ्नो आहारमा प्रशस्त मात्रामा तरकारी, फलफूल र टुसा उमारिएका गेडागुडी समावेश गर्नुभयो भने यसले निश्चय नै त्यसको ख्याल राख्नेछ। त कब्जियत भनेको यति हो, तपाईँ जति बेला पनि केही न केही खाइरहनुहुन्छ। तपाईँले एक छाक र अर्को छाक भोजनबीच पर्याप्त अन्तर राख्ने हो भने त तपाईँलाई कब्जियत हुँदैन, जति बेला पनि खाएको खाई गर्नुहुन्छ भने त्यो समस्या हो। सामान्यतया परम्परागत रूपमा घिउ सधैँ पहिलो गाँसको रूपमा खाइन्थ्यो। घिउ चिल्लो पदार्थ हो जसले पूरै पाचन नलीलाई सफा राख्छ। घिउ तपाईँले सबैभन्दा पहिला खानुपर्छ ताकि यसले खाना सजिलैसँग जान बाटो बनाओस्। साथसाथै तपाईँले घिउ र कार्बोहाइड्रेट्स खानुभयो, तपाईँले घिउ र चिनी सँगै खानुभयो भने त्यो बोसो बन्दछ। तर तपाईँले घिउ मात्र खानुभयो वा सुरुको पहिलो गाँस घिउसँग खानुभयो भने त्यसले सफाईको रूपमा काम गर्छ। तपाईँले सही तरिकाले घिउ खाने हो भने तपाईँको पाचन नली सधैँ सफा हुन्छ, किनभने त्यहाँ केही टाँसिएर रहँदैन, त्यहाँ लामो समयसम्म केही पनि बाँकी रहँदैन। ईसा योग केन्द्रमा ससाना गुच्छा आकारका नीम र बेसारको बलबाट दिनको शुरूआत गरिन्छ। यसो गर्नाले तपाईँको प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने बारे यसका थुप्रै पक्षहरू छन्। यसले तुरुन्तै गर्ने एउटा काम भनेको यसले तपाईँको पाचन नली सफा गर्छ। सफाई गर्छ भन्नाले यो यस्तो ठाउँ हो जहाँ प्रचुर मात्रामा अन्य जीवनहरू हुन्छन्। यस आहार नलीमा विविध प्रकारका सूक्ष्म जीवहरू हुन्छन्, तीमध्ये थुप्रैले हाम्रा हितमा काम गर्छन्। हामी तिनका कारणले बाँचिरहेका छौं, तिनले गर्दा हामीले खाना पचाउन सक्षम बनेका छौं। शरीरमा यस्ता धेरै धेरै प्रक्रियाहरू छन् जुन तिनका कारणले हुन्छन्, तैपनि यस्ता थुप्रै जीवहरू छन् जुन हाम्रा निम्ति हानिकारक छन्। नीमको विशेष पक्ष भनेको जब यसलाई बेसारसँग सेवन गरिन्छ, यी दुई चीजसँगै सेवन गरियो भने ती चीजहरू जुन शरीरलाई आवश्यक छैन, ती चीज जसले शरीरलाई हानि गर्न सक्छन्, शरीरमा भएका जस्तो सुकै परजीवी जीवनहरू, यी सबै थोक हट्नेछन्। स्वस्थ रहन पाचन नली सफा हुनु अत्यन्तै आवश्यक छ। दूधबाट बनेका उत्पादनहरूमा यस्ता इन्जाइम हुन्छन् जसलाई अचेल कपडा टाँस्ने पदार्थहरू बनाउन प्रयोग गरिन्छ। यी पदार्थहरू पानीमा घुल्दैनन्। जब तपाईँ दूधबाट बनेका उत्पादनहरू धेरै मात्रामा खानुहुन्छ, यो तपाईँको पाचन नलीमा टाँसिन्छ। जे सजिलैसँग बाहिर जानु पर्थ्यो त्यो अब प्रणालीबाट सजिलै बाहिर जाँदैन। यी उष्ण प्रदेशीय क्षेत्रका तीन चमत्कारी फलहरू हुन्। तिनलाई सही तरिकाले मिश्रण गरी त्रिफलालाई थोरै पानीमा मिसाएर वा एक चम्चा दूधमा मिसाएर वा महसँग मिसाएर सेवन गर्नुभयो भने यसले प्रणालीमा राम्रोसँग सफाई गर्छ। तपाईँले यी सबै थोक भेट्टाउन सक्नु भएन भने यहाँ एउटा चमत्कार फेला पारिएको छ, यसलाई क्यास्टर ओइल भनिन्छ। थोरै मात्रामा आधा चम्चा सधैँ राति तेल थोरै तताउनुहोस्, पानीमा वा दूधमा मिसाउनुहोस् अनि सेवन गर्नुहोस्। तपाईँले देख्नुहुनेछ तपाईँको पाचन नली सफा हुनेछ।

0: And if you don't know this, today doctors are acknowledging it.
1: Mobile. भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
2: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नुपर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
3: हो Samsung, Redmi, Vivo, Realme, Nokia र Oppo कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
3: हाम्रो मोबाइल पसल दुलेगौंडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856596 र 9701956996
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
5: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656 590 065 मोबाइल 9816634372
9: स्टुडियो साइन
10: अहिले बिहानको 7 बज्यो
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
5: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
13: नमस्कार बिहान 7 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू संघीय सांसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ बिहान 10 बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय परीक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् यस्तै बैठकमा शिक्षा स्वास्थ्य तथा सुरक्षा मन्त्री प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नेछिन् त्यस्तै पूर्व धार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको रामचन्द्र प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठककै प्रस्तुत गर्नेछन्। त्यस्तै आजै अर्थमन्त्री अर्थ समिति र सार्वजनिक नीति तथा प्रतियोजित विधेयन समितिको बैठक बस्दैछ। तनहुँ क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा भीष्म श्रेष्ठको उम्मेद्वारी। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर दुईबाट भीष्म श्रेष्ठ महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गरेका छन्। युवा प्रतिनिधित्वमा प्राथमिकता दिँदै कांग्रेसलाई थप सशक्त र संगठित बनाउने उद्देश्य सहित श्रेष्ठले उम्मेद्वारी अघि सारेका हुन्। नेपाल विद्यार्थी संघ पञ्चमुनिदेव इकाईका अध्यक्ष समेत रहेका श्रेष्ठ 14 महाधिवेशनमा शुक्लागण्डकी नगरमा सहसचिव अत्याधिक सहमति सहसचिव मत सहित निर्वाचित भएका थिए। श्रेष्ठले हाल जेनजी युवा परिचालन समिति तनहुँ क्षेत्र नम्बर दुईका संयोजक समेत छन्। युवाको ऊर्जा, नयाँ सोच र सक्रिय सहभागितामाथि पार्टी संगठनलाई मत मजबूत बनाउने लक्ष्य सहित उनले युवा शक्ति, नयाँ सोच, समृद्ध कांग्रेस, समृद्ध नेपाल भन्ने नाराका साथ अभियानमा अघि बढ़ाएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका चारका व्यवसायी तथा युवा नेता विधान गुरूङले नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका छन्। गुरूङले तनहुँ क्षेत्र नम्बर दुईका अन्तर्गत जनजाति क्लस्टरबाट उम्मेद्वारी दिएका हुन्। युवा पुस्ताको ऊर्जा, व्यवसायीको अनुभव र जनजाति समुदायको सशक्त प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफूलाई उम्मेद्वारी दिएका उनले बताएका छन्। भोलि आज हुने निर्वाचनलाई लक्षित गर्दै गुरूङले तनहुँ क्षेत्र नम्बर दुईका सम्पूर्ण निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग, समर्थन तथा अमूल्य मतका लागि अपील गरेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन मार्फत देशभर झण्डै 44,000 युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। नेपालको राजनैतिक दलहरूको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा युवा नेतृत्व उदाएको हुन्। पार्टीको नयाँ विधान अनुसार 35 वर्ष मुनिका र 43,986 जना युवाले ओडादेखि क्षेत्रीय प्रतिनिधिसम्मको जिम्मेवारी पाएका छन्। नेपालका कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको यो पहिलो पटक भएको कांग्रेसले कांग्रेसको विधान मस्यौदा समितिको सदस्य सचिव प्रताप पौडेलले बताएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार हरेक ओडाबाट 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा 3 जनालाई क्षेत्रीय प्रतिनिधि निर्वाचन गराउनु पर्ने प्रावधान छ। देशभरका 6,743 ओडामा कम्तीमा 3 जनालाई दरले 20,229 जना निर्वाचित भएका हुन्। ओडाका क्रियाशील सदस्य संख्याका आधारमा 3 देखि 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था रहेको छ। औसतमा 5 जना निर्वाचित भएको मान्दा 33,715 जना युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्। नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढ़ी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलबारसम्म सहज रूपमा सञ्चालन हुने जनाएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढ़ी प्रभावित जिल्लाहरूमा मंगलबारसम्म विद्युत आपूर्ति सहज भइसक्ने बताएका छन्। उनका अनुसार बाढ़ीका कारण म्याग्दे, बागलुङ, मुस्ताङ, तनहुँ, रूकुम पूर्व र प्युठान लगायतका जिल्लामा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भए तापनि म्याग्दे, बागलुङ, तनहुँ र रूकुम पूर्वमा विद्युत सुचारू भइसकेको छ। त्यसबाहेक मुस्ताङ, प्युठान र डोल्पामा सोमबार साँझसम्म देशभर मंगलबारसम्म विद्युत जडान भइसक्ने उनले बताएका छन्। सर्वोच्च अदालतले पूर्व न्यायाधीशलाई घरमा सुति रहेको अवस्थामा प्रहरीले निरन्तरमा लिएको करिब 10 घण्टा राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीशलाई असोज 10 गते मध्यरातमा नेपाल प्रहरीका अधिकृत घरबाट नियन्त्रणमा लिएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुवामा लगेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पूर्ण बैठकले पूर्व न्यायाधीशलाई पुनः परिवारको जिम्मा लगाइएको घटनालाई लिएर न्यायिक जनशक्ति प्रति राज्यको निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको उल्लेख गरेको छ। सर्वोच्च अदालतले नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक र शासन प्रणालीको आधारभूत मूल्यको रूपमा आत्मसात गरेको स्मरण गराउँदै पूर्व प्रधान न्यायाधीश बहाल वाला न्यायाधीश नयाँ न्यायिक तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायिक पालिकाको अभिन्न अंग भएको जनाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन थुनामा राखेर अनुसन्धान गर्ने काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। सोमबार न्यायाधीश उद्भव प्रसाद गजरेलले इजलासले प्रसाईलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई घरबाटै पक्राउ गरेको हो। साइबर ब्यूरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ा उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। जिन्जी शहीद रस्तीको खतिवड़ाकी आमा रचनाले प्रसाईले केही दिन अघि शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएकी थिइन्। पछिल्लो बाढ़ी र पहिरोमा परेर गण्डकी प्रदेशमा मात्रै 21 जनाको मृत्यु भएको छ। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि प्रदेशका विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि घाइतेहरूको उपचार र तीव्र बनाउन प्रदेश सरकारले निर्देशक दिएको छ। बाढ़ी पहिरोबाट प्रदेश बागलुङ मेग्दी र मनाङ जिल्ला बढ़ी प्रभावित भएका छन्। मनाङ स्थित हिमलुङ हिमालमा आएको हिम पहिरोमा परि बेपत्ता भए मध्ये थप 2 जनालाई सब फेला परेको छ। खोज तथा उद्धारमा खटिएको नेपाल सेनल नेशनल माउन्टेन गाइड एसोसिएसनको टोलीले सोमबार 30 शवहरू फेला पारेको हो। एसोसिएसन का अनुसार सोमबार वीरेन्द्र गुरूङ र घनश्याम राईको शव भेटिएको छ। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। यो सँगै हिमलुङमा हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। हिमाल आरोहण तथा यात्राका क्रममा अचानक आएको हिम पहिरो परेर उनीहरू बेपत्ता भएका थिए। घटना लगातै उद्धार टोली परिचालन गरी खोजी कार्य तीव्र बनाइएको थियो। पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय लागू औषधको कारोबार र प्रयोग नयाँ स्वरूपमा देखिन थालेको छ। परम्परागत लागू औषधका साथै विदेशी बजारमा परिचालित नयाँ प्राकृतिक लागू औषध समेत भित्रिन थालेको प्रहरीले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानका अनुसार चालू आर्थिक वर्षको पहिलो क्रियाशीलमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यवाही र पक्राउ पर्नेको संख्यामा उल्लेख वृद्धि भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष प्रहरीले सक्रियता बढाएसँगै कारोबार र सेवनका घटनाहरू थप उजागर भएको हुन्। पोखराको पर्यटन र रात्रिकालीन मनोरञ्जनको केन्द्र हुनको फाइदा उठाउँदै लागू औषध कारोबारहरूको आफ्नो सञ्जाल विस्तार गरिरहेको अनुसन्धानबाट खुलेको छ। विभिन्न क्षेत्रबाट आउने पर्यटक र स्थानीय युवाहरूलाई लक्षित गरी भइरहेका यस्ता गतिविधि निरन्तर गर्न प्रहरीले निगरानी बढ़ाएको छ। नागरिकताको सरकारी अभिलेखमा कृत्य तथा अनधिकृत फेरफेर गरेको आरोपमा एक प्रशासकीय अधिकृत सहित तीनजना कर्मचारीमाथि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले छानबिन अगाडि बढ़ाएको छ। प्रशासनले प्रशासकीय अधिकृत सूर्य प्रसाद शर्मा पौडेल, लेखापाल रमेश बिकर र कम्प्यूटर अपरेटर विष्णु प्रसाद चापागाईले सरकारी अभिलेखमा कृत्य तथा अनअधिकृत हेरफेर गरेको देखाएपछि आवश्यक कार्यवाहीका लागि छानबिन अगाडि बढ़ाएको हो। गुरूङका दुई बालबालिकाको नाबालक परिचय पत्र नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश भएको कागजात रुजू गर्ने क्रममा गुरूङको नाममा दुईवटा नागरिकता रहेको खुलेको थियो। शुक्लगण्डकी दुई कोत्रे स्थित श्री सिद्धेश्वर शिव पञ्चायन मन्दिरमा श्री वृद्धि तथा उन्नयनको कामना सहित असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म श्री मद्भगवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको कार्यक्रममा श्री सत्यचण्डी पाठ पारणय दवलीला संगीतमय भगवान तथा प्रवचन हुने आयोजकको जनाएको छ। कार्यक्रममा प्रमुख वाचक पण्डित श्री दीपक प्रसाद पौडेल रहनुहुनेछ। आयोजकले श्रद्धालु भक्तजनलाई परिवार सहित उपस्थित हुन अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको ग्लोस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफ फियरफोर्ड हवाई अखडातर्फ जाँदै गरेको 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका मथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ। समय अनुसार बिहान 1 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखाण्ड जनिकको वेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीले उद्धत गर्दै बीबीसीलाई जनाएको छ। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। जापानको निसिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वरियतामा नेपाल भन्दा माथि रहेको कारण श्रीलंका वरियताको आधारमा सोझै सेमी फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह ए र समूह ए को विजेता बनेर क्वार्टर फाइनलमा पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर थियो। पहिलो पटक सिनियर दोस्रो रोजाईको श्रीलंकाली टोलीलाई संघ प्रतिस्पर्धा गर्ने तयारीमा रहेको नेपाली टोली वर्षाका कारण मैदानमा उत्रिन नपाई प्रतियोगिताबाट बाहिरिन पुगेको छ। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा पुगिसकेका छन्। अझै अर्को खेलमा बंगलादेश र मलेसिया भिड्दैछन्। हस्त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराही हाइलाइट सकिएको छ। अहिले ठिक 10 बजे ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिन मिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन, शुभ बिहानी।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
14: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
14: मोबाइल 9805535537।
15: मम्मी भोक लाग्यो, खाजा खाम न।
16: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
15: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
18: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
20: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
19: ए हो र, ल त ल।
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142222 र 9856621692।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेकौडा।
3: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 9856443043, 9801443628 र 9856771773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, एयर

0: मा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465599 छ।
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: सिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891501630 र 9746786081।

0: Este será Little Dog Valley. Sunday Nota. Thank you.
1: Hello, Va.
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो।
0: नमस्ते, तपाईँ यति बेला रेडियो ढलवालाई सुन्दैनुहुन्छ। थ्याङ्क यू।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
11: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान आरती
10: बजेदेखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9856443।
12: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मेडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
17: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
17: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9461633101 र 9468883522।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: कहिले धरियाको सुस्केरा बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा।
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक मेरो लोक साङ्गीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा है 103.8 MHz अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा पनि। आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ। हामीले चाहिँ हाम्रो फेसबुक पेजमा स्टाटस सारिसकेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा एउटा भागालाई राख्दैछु। दशैंको भाका रहेको छ रोयो गाम्बेसी होलको भाकालाई कार्यक्रम स्थान दिँदैछु जसमा आवाज रहेको छ विष्णुमाझी अनि सुन्दरमणि अधिकारीको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर रोयल गाम्बेस सिबोलको निकै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो विष्णु माझी अनि सुन्दरमणि अधिकारीको निकै नै रमाइलो दसैँ भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र मनोरञ्जन पनि लिइरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनु होला भन्न चाहन्छु। यसरी नै आज चाहिँ हामी मंगलबारको श्रृङ्खलामा रहेका छौँ र हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौँ। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौँ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश सुन्न मन छ भने हामीलाई चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ एकजना साथीले चाहिँ कमेन्ट गर्नुभएको छ। हामी चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौँ। हामीलाई चाहिँ सृजना पराजुरीजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, हेलो दिदी दर्शन, सन्चै हुनुहुन्छ होला नि है? के छ त्यतातिरको खबर सुनाउनु। म भीमाद पाँचबाट सृजना पराजुली हो। मिल्छ भने गणेश अधिकारीको मिठो माया मेरो उनीलाई भन्ने गीत प्ले गरिदिनु है। दिदी यो गीत सुनाउनु पर्दा फर्स्ट टाइममा हजुरलाई अनि धेरै टाढा हुनुहुनेमा ममता दिदी र राजकुमार दाईलाई मिठो सम्झना छ है। मेरो साथमा मेरो प्यारो छोरीहरूलाई सुनाउन चाहन्छु। दिदी हेभ अ नाइस डे भन्नुभएको छ। सृजनाजीलाई धेरै भन्दा धन्यवाद। दिदी मिठो कमेन्टको लागि म एकदमै सन्चै छु अनि हजुर पनि सन्चै हुनुहुन्छ होला। हाम्रो यता दुलीगौडातिरको खबर चाहिँ एकदमै ठिक छ। अहिले चाहिँ अस्ति हिजो घाम लागिरहेछ है, एकदमै अहिले चाहिँ रमाइलो भइरहेछ। अब जाडो पनि लाग्दैछ बिस्तारै अनि चाहिँ राम्रोसँग बस्नु होला हजुर। अनि हजुरले रोज्नु भएको गीतलाई चाहिँ म कार्यक्रममा स्थान दिनेछु अनि हजुरको दिन पनि एकदम शुभ रहोस् र अन्तिमसम्म सुनेर साथ दिनु होला भन्न चाहन्छु। र अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो सृजनाजीको रिचाइमा रहेको भाका उहाँले रोज्नु भएको भाकालाई चाहिँ केही क्षणमा स्थान दिनेछु र अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बाटो हेरे है, बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा निकै रमाइलो भाका छ। जसमा आवाज रहेको छ रेशम सापकोटा, प्रकाश छेत्री अनि विष्णु माझीको। यो भाका सँगसँगै हामी पहिलो व्यवसायिक विषयमा जानेछौ। विश्राम लगत्तै उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98114533005।
4: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक टालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
6: र 98678487।

0: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेकौडा।
1: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क: 9560443043, 9801443628 र 9560771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
1: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
2: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
1: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।
2: स्थान: शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू:
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
1: बालुद्यान एवं रमाइलो मेला,
2: दशैं तिहार सस्तो बजार,
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
2: साथमा लाइभ कन्सर्ट।
1: आयोजक: शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
3: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556411445 र 9556420445।
6: हजुर, केही बेरको छोटो व्यावसायिक विश्राम लगत्तै उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौं। अबको 9 बजेसम्म हामीले चाहिँ हाम्रो फेसबुक पेजमा स्ट्याटस छाडिसकेका छौं। तपाईँहरूले चाहिँ आफ्नो रोजाइका भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ, साथै आफ्नो साथीभाइलाई सम्झना स्वरूप सन्देश छाड्न सक्नुहुनेछ। रहेछ भने पनि हामीलाई कमेन्ट मार्फत छोड्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ र हजुरको साथी भाइहरू माझ पनि पुर्याइदिनेछौँ। कमेन्ट पनि गर्दै गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने चाहिँ हामीलाई साथीहरूले कमेन्ट गर्नुभएको छ, हामी त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौँ। हामीलाई चाहिँ मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। गुड मर्निङ हजुरलाई पनि हाम्रो तर्फबाट धन्यवाद कमेन्टको लागि, धेरै माया अनि मिठो सम्झना टाढाबाट सम्झिनु भएको छ, यसरी नै सधैँ माया गरेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई चाहिँ रामलाल सुमनजीले पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने चाहिँ हामीलाई साथीहरूले कमेन्ट गर्नुभएको छ, हामी त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौँ। हामीलाई चाहिँ मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, गुड मर्निङ

को पेनाङबाट बज्नेगीत मार्फत सम्झिनु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई जमिन्दर भट्टमान्दा छोरो पवित्र राई राई अनिता मिडिया प्रेमी निर्मला बने मनिषा कार्की मनिषा छेत्री घायल अभिरमन सुनवार करवन हवारी सर मिडिया प्रेमी सुनवार सम्झना बुढा बज्राचार्य सिम्पल सरिना कुमार पूर्वेली कान्छा पवन श्रेष्ठ अञ्जिता मल्ल ठकुरी छेत्री फुच्ची संस्कृति लामा सरस्वती खत्री टीकाराम सुनवार योगता प्रसाद श्रेष्ठ राजखले मगर माया राई लगायत सम्पूर्ण साथीहरूमा मिठो सम्झना ल धन्यवाद ओके बाई बाई भन्नुभएको छ। हाम्रो लाल रामलाल सुमनजीलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिने मिठो कमेन्टको लागि टाढोबाट सम्झिनु भएको छ। सधैँ यसरी नै माया गर्नुहोला, मिलेसम्म चाहिँ अनलाइनमा सुन्नु पनि होला र यसरी नै कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु। खुसी लाग्छ टाढाबाट पनि हामीलाई यसरी नै माया गर्नुहुन्छ है। सबैजनाले माया गर्नुहोला र अरू साथीहरूले पनि यसरी नै कमेन्ट गरेर साथ दिन सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ म हाम्रो सिर्जना पराजुलीजीको रुजाइमा रहेको मिठो माया मेरो उनीलाई बोलको भाकालाई कार्यक्रममा स्थान दिनुहोस् भन्नुभएको थियो। उहाँकै रोजाइमा रहेको मिठो माया बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ लक्ष्मण भट्टराई अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

0: हजुर मिठो माया मेरी उनीलाई बोलको निकै नै रमाइलो फाका रहेको थियो जसमा आवाज रहेको थियो लक्ष्मण भट्टराई अनि विघर्ती मगरको निकै नै रमाइलो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला र यसरी नै हामीलाई चाहिँ फेरि पनि अर्को कमेन्ट गर्नु भएको छ हाम्रो भट्टराई पारोजीले उहाँले लेख्नु भएको छ गुड मर्निङ सिस्टर अनि के छ खबर सन्जय हुनुहुन्छ अनि म चाहिँ सोलाखण्डी 11 रायपुरबाट भट्टराई पारो हो। आज मलाई नमुछियामा दही र दहीमा टिका बोलको भाका बजाइदिनुहोस् न है शेष सम्झनु पर्दा हजुरको लागि मेरो घर परिवार यति बेला 103.8 मेगा हर्ज सुनेर बस्नुहुने सम्पूर्णको लागि है शेष भन्नुभएको छ। पारोजीलाई धेरै धन्यवाद यति मिठो कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु र यसरी नै अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। अझै थोरै समय नै बाँकी रहेको छ भन्दै पहिला चाहिँ अहिले चाहिँ म छोटो व्यवसायिक विषयमा जानेछु। विश्राम लगत्तै चाहिँ हाम्रो पारोजीको रोजाइमा रहेको फाका राखेर चाहिँ म कार्यक्रमको अन्त्य गर्नेछु। हामीलाई सुन्दै गर्नुहोला।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो। फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई,
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0065414321,
10: मोबाइल 98065678634 र 97081105090।
11: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
5: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171656606।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
16: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
17: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
16: दीक्षा ब्युटी पार्लर रे?
17: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
16: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
17: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
16: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
17: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
17: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
16: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
17: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।

हजुर, फेरि पनि छोटो व्यवसाय विश्राम लगत्तै उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृङ्खलाको साथमा। भने आज चाहिँ हामी मंगलबारको श्रृङ्खलामा रहेका थियौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका थियौँ। हामीलाई चाहिँ अन्तिममा चाहिँ एकजना साथीले फेरि पनि कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ ह्याप्पी बर्थडे टु यु प्रेम बहादुर एन्ड नाइस डे अल भन्नुभएको छ। उहाँको साथीको चाहिँ जन्मदिन रहेछ सायद, हामीलाई जेनी लिम्बुजीले कमेन्ट गर्नुभएको थियो। हाम्रो तर्फबाट पनि हाम्रो जेनी लिम्बुजीको साथी भनौँ या अब साथी नै हुनुहुन्छ होला है, उहाँले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले पनि धेरै धेरै शुभकामना दिन चाहन्छौँ प्रेम बहादुरजीलाई, अनि सबैको दिन शुभ रहोस् भन्नुभएको छ, अनि हजुरको दिन पनि एकदम शुभ रहोस् जेनीजी, धन्यवाद कमेन्टको लागि। अब भने हामी कार्यक्रमको अन्तिममा छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। जाँदा जाँदै चाहिँ हाम्रो भट्टराई पारूजीको रुजाइमा रहेको नमुछेयामा दहीमा टिका बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ नारायण राई माझी अनि रचना रिमालको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
3: स्टुडियो
4: अहिले बिहानको 9 बज्यो।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: बाढ़ी पहिरोले अवरूद्ध बनेका राजमार्गहरू खुल्न थाले, पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा एकतर्फी सवारी सञ्चालन।
5: बागलुङमा बाढ़ी पहिरोबाट मृत्यु हुनेको संख्या 12 पुग्यो, पाइपलाइनमा क्षति पुग्दा बागलुङ बजारमा खानेपानीको समस्या।
6: प्रतिनिधि सभाको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची, कंग्रेस महाधिवेशनको मिति सार्ने तयारी।
5: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक क्षति, व्यापक वृद्धि, सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम।
6: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्रिकेट वर्षाले रद्द, आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
5: समाचार अब विस्तारमा। वर्षा र पहिरोका कारण अवरूद्ध बनेका केही राजमार्गहरू एकतर्फी सञ्चालनमा आएका छन्। केही राजमार्गहरू अझै पूर्ण रूपमा अवरूद्ध नै छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा पहिरो हटाई सड़क एकतर्फी सञ्चालन भइरहेको छ। गोमती खोला र परिवार भीरमा सड़क एकतर्फी खुलेको हो। यस्तै पहिरोका कारण अवरूद्ध बीपी राजमार्ग अन्तर्गत रोशी 8 गम्ती बेसी र वड़ा नम्बर 4 400 बेसी खण्डमा सड़क एकतर्फी सुचारू रहेको छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरतर्फ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध नै छ। हेटौडा भैंसे भीमफेदी फाखेल हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड इन्द्र सरोवर गाउँपालिका 4 लक्ष्मी खोला नजिक पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध भएको छ। गण्डकी प्रदेश अन्तर्गत चामे बेसी सहर सड़क खण्ड, काली गण्डकी करिडोर, बेनी जोमसोम सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। जोमसोम कोरला सड़क खण्डका विभिन्न स्थानमा पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ।
6: बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। एकजना बेपत्ता छन्। तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 55 वर्षीय दिलबहादुर पुन र म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले बताउनुभयो। पहिरोमा परि पुनका श्रीमती, 2 छोरा र बुहारी सामान्य घाइते भएका छन्। यसैबीच पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। बेपत्ता भएका अन्नपूर्ण 5 का 75 वर्षीय ओम बहादुर तिलिजाको हिजो सब फेला परेसँगै 7 पुगेको हो। 2 जना अझै बेपत्ता छन्। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउद्वार, गिवाङ, नेपाने, घेरवाङ, धोस्केखोर किन्दुका 106 जनालाई उद्धार गरिएको छ। पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका 3 छेपारीकी कुमारी वली विकको खोजी भइरहेको छ। पहिरोबाट म्याग्दी जिल्लाभर 200 घर परिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो। पहिरोका कारण अवरूद्ध बनेको बेनी बागलुङ सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। बेनी दरवाङ सड़कको बेनी तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरी मरमत गरिएको छ। म्याग्दीको रघुगंगा अन्नपूर्ण गाउँपालिका आउँदै मुस्ताङको कोराला नाका जोड्ने बेनी जोमसोम कोराला सड़कको बेनीदेखि गलेश्वरसम्म सड़क खुलेको छ। म्याग्दी मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्पर्क विच्छेद भएकाले इन्धन अभाव हुन सक्ने देखिएकाले मौजूदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोल पम्पलाई प्रशासनले निर्देशन दिएको छ। यसैबीच गण्डकी प्रदेश सरकारले बागलुङ म्याग्दी लगायतका जिल्लामा बाढ़ी पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई 1,00,000 रूपियाँको दरले राहत दिने निर्णय गरेको छ। साथै किरिया खर्च बापत 25,000 रूपियाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीतबहादुर सेचनले बताउनुभयो।
3: बाढ़ीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङको बागलुङ बजारमा खानेपानी समस्या भएको छ। करिब 4,500 उपभोक्ताले आइतबारदेखि समस्या बेहोर्नु परेको छ। बाढ़ीले बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ। कैलाम पोखरीमा रहेको लिफ्ट मार्फत सुलडाँडा र मुसियासुवाराको ट्याङ्कीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ। यस्तै तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठे खोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा कोठे खोला गाउँपालिका स्थित भुँदी खोलाको मुहानबाट ल्याइएको पाइपमा बाढ़ीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। संस्थाका सचिव जीवन आचार्यका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य 4 मुहानमा वर्षा र बाढ़ीले क्षति पुर्याएको छ। बाढ़ीले ठाउँ ठाउँमा पाइप बगाउनका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उहाँले बताउनुभयो। बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जीशीका अनुसार रिठे खोलाबाट ल्याइएको पाइप मर्मत भने सम्पन्न भइसकेको छ।
6: काठमाडौँ उपत्यका सहित देशका अन्य होचा केही भूभागमा लागेको हुस्सु हट्दै गएको छ। केही दिनदेखिको लगातार वर्षा रोकिएपछि हिजोबाट बिहानीको समयमा होचा भूभागमा हुस्सु लाग्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ। देशभर मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ, जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। पछिल्लो 24 घण्टामा देशका केही स्थानमा हल्का बाहेक पानी परेको छैन। आज दिउँसो पनि देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति पनि हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्दा तराईका भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
3: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 10 बजी सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सामान्यतया दिउँसो 1 वा बिहान 11 बजी बैठक बस्ने गरे पनि कार्यसूची र समयको चापले 1 घण्टा पहिले नै बैठक बोलाइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। बैठकमा आज प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरसनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
6: लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहमा अधिवेशन समयमा नसकिएपछि नेपाली कंग्रेसको 15 महाधिवेशनको मिति सर्ने भएको छ। यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुने तय भएको 15 महाधिवेशन सर्ने भएको हो। क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज 8 11 गतेसम्म परेको अविरल वर्षाका कारण 10 गतेलाई तोकिएका क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि आजसम्म सक्ने गरी समय थप गरिएको छ। विभिन्न स्थानमा बाढ़ी पहिरोले गर्दा सड़क र पुलहरू भत्किएको तथा काठमाडौँ आउनका लागि पनि समस्या भएकाले केन्द्रीय महाधिवेशन केही दिन पर सार्ने तयारी कंग्रेसले गरेको छ। आगामी 16-19 गतेसम्म तय भएको महाधिवेशन सार्नेबारे आज निर्णय हुने बताइएको छ। आज बैठक बसेर महाधिवेशन सार्ने निर्णय गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भर।
10: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिथिजा हेराथ बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलंका समकक्षी हेराथसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो। भेटमा दुवै मन्त्रीले नेपाल श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदान प्रदान गर्नुभएको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको छ। पश्चिम एसियामा जारी तनाव र अमेरिका इरान बीचको कूटनीतिक अनिश्चितताका कारण ब्रेन्ट क्रूडको मूल्य बढ़ेर प्रति ब्यारेल 106 अमेरिकी डलर भन्दा माथि पुगेको हो। यस वृद्धिसँगै विश्वव्यापी ऊर्जा सुरक्षा र महँगीको जोखिम फेरि एकपटक गम्भीर रूपमा बढ़ेको छ। संयुक्त राष्ट्रसंघको महासभाको पृष्ठभूमिमा भएको कूटनीतिक प्रयास र कतारको मध्यस्थतामा इरानसँग भएको अप्रत्यक्ष वार्तापछि पनि तनाव कम हुन नसकेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्ध फुकुवा रोका राखिएका फण्डहरूमा पहुँच दिने प्रस्ताव गरेको भन्ने संचार माध्यमका खबरहरूलाई ठाडे अस्वीकार गर्दै यसलाई हल्ला भन्नुभएको छ। शीर्ष नेतृत्वबारे कड़ा अभिव्यक्ति आएपछि बजारमा थप त्रास फैलिएको छ। विशेष गरी विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने होर्मुज जलमार्गमा देखिएको तनाव र सुरक्षा जोखिमले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने खतरा बढ़ाएको छ। यसअघि पनि दुई देश बीचका सैन्य गतिविधि र समझदारीका प्रयासहरू असफल हुँदा बजारमा अस्थिरता छाएको थियो। तेलको मूल्य 106 डलर नागेपछि विश्वभरका शेयर बजारहरूमा नकारात्मक प्रभाव देखिन थालेको छ। यसले नेपाल जस्ता उदीयमान तथा इन्धन आपूर्तिमा आयातमा पूर्ण रूपमा निर्भर अर्थतन्त्रमा आयात लागत बढ़ाउने, ढुवानी महँगो पार्ने र समग्र बजारमा थप मूल्य वृद्धि सृजना गर्ने निश्चित देखिएको छ।
6: अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ। योसँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ। जापानको निस्तेन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अब सेमी फाइनलमा श्रीलंकाले भारतको प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह ए को विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण अवरूद्ध हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा पुगिसकेका छन्। आजै अर्को खेलमा बंगलादेश र मलेसिया भिड्ने तालिका छ।
3: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: बाढ़ी पहिरोले अवरूद्ध बनेका राजमार्गहरू खुल्न थाले। पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा एकतर्फी सवारी सञ्चालन।
3: बागलुङमा बाढ़ी पहिरोबाट मृत्यु हुनेको संख्या 12 पुग्यो। पाइपलाइनमा क्षति पुग्दा बागलुङ बजारमा खानेपानीको समस्या।
6: प्रतिनिधि सभा बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची। कंग्रेस महाधिवेशनको मिति सार्ने तयारी।
3: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक वृद्धि। सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम।
6: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाले रद्द। आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठूलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
13: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बन्केवा चोक पारिपट्टि छ नि।
14: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
13: एकपटक आउनुहोस्, अन्त जान मनै लाग्दैन भनेको।
14: ल, फोन नम्बर टिप्नुहोस् त 9715565555 र 9715606665।
20: हेलो,
21: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
20: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
21: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
22: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746786081।
1: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
2: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
24: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
25: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
2: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0965414377 मोबाइल 98560443।
10: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
11: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
12: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
13: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
14: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
15: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचारी पसल खोजौला नि
14: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
18: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
5: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर
16: 76069 राजु विश्वकर्मा 98087162
18: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण।

0: भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560133।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
1: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
1: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560123420, 98014564674 र 98460123420।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौड़ा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622। ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।

0: सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860788528 र 9800286142
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: मोबाइल सम्बन्धी सम्पूर्ण

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73710 र 98261-53507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
10: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 98058-35537 र 98066-15899।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल, डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783002 र 9446783002।
15: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
2: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू,
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
15: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
2: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
15: सेपमूलक, गुणस्तरीय र प्रभावकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
15: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
2: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
15: स्थान दुलेगौडा, एनआईसी एसिया बैंक भएको घर।
2: सम्पर्क 9556443043, 9001443628 र 9560173।
15: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
16: जाम न, ढिला भइसक्यो।
11: एकैछिन पख न, केको भिडियो सुनौ।
17: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घल खाँच सिमेन्ट नै रोज्नु भन्नु है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
16: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
11: नबोल न, सुन त,
17: अर्घखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घखाँची सिमेन्ट सबैभन्दा स्तरीय
15: अर्घखाँची सिमेन्टको आधिकारिक विक्रेता।
2: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9001412888।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई, म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
21: कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल कल
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
21: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
21: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
22: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
24: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
25: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान 10 बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वानेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद 2083 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको छ। दुबई नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको पाँचौं दिन हिजो दुबईबाट 145 जना यात्रु पोखरा आएका छन्। फ्लाई दुबईको नियमित उडान मार्फत 145 जना यात्रु लिएर आएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। पोखरा आइपुगेको विमानले पोखराबाट 45 जना यात्रु लिएर पुनः दुबईका लागि उडान भरेको थियो। यस्तै नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएसँगै पोखरा र दुबई बीचको हवाई सम्पर्क थप सहज बनेको छ। पोखराबाट दुबईसम्म सिधा हवाई यात्रा गर्न पाउने भएपछि यहाँका यात्रु तथा पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। यसअघि अन्तर्राष्ट्रिय गन्तव्यमा जान काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा यात्रुका लागि पोखराबाटै अन्तर्राष्ट्रिय उडानको विकल्प उपलब्ध भएको छ। लगातारको वर्षाका कारणले तालिका अनुसार तल्लो तहको अधिवेशन समयमा नसकिएपछि नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति सर्ने भएको छ। यही असोजको 16 गतेबाट 19 गतेसम्म काठमाडौँमा हुने तय भएको 15 महाधिवेशन सर्ने भएको हो। क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न दिएको समय आज सकिँदैछ। असोजको 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारणले 10 गतेलाई तोकिएको क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि आजसम्म सक्ने गरी थप समय थप गरिएको हो। विभिन्न स्थानमा भारी पहिरोले गर्दा सड़क र पुलहरू भत्किएको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केन्द्रीय महाधिवेशन केही दिन परसार्ने तयारी कांग्रेसले गरेको छ। आगामी 16 गतेदेखि 19 गतेसम्म तय भएको महाधिवेशन सार्ने बारे आज निर्णय हुने बताइएको छ। आज बैठक बसेर महाधिवेशन सार्ने निर्णय गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका दुईवटै निर्वाचन क्षेत्रमा आज मतदान हुने भएको छ। तनहुँ क्षेत्र नम्बर 1 को मतदान दमौलीमा र तनहुँ क्षेत्र नम्बर 2 को मतदान बेलचौतारामा हुनेछ। मतदान मार्फत क्षेत्रीय समिति, प्रदेश सभा समिति र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। दुवै निर्वाचन क्षेत्रमा उम्मेद्वारहरू मतदानमाझ आफ्नो पक्षमा मत माग्न सक्रिय रहेका छन्। क्षेत्रीय प्रतिनिधिहरूले मतदान मार्फत नेतृत्व चयन गर्ने भएकाले आजको निर्वाचनमा पार्टीको स्थानीय तथा क्षेत्रीय संगठन निर्माणका लागि महत्वपूर्ण रूपमा हेरिएको छ। नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर 2 को सभापतिका लागि जीत राज राणा र रसमाया गुरूङले प्रतिस्पर्धा गर्ने भएका छन्। सड़क विभागले पछिल्लो बाढ़ी र पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारणले 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरेर तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसे पछाडि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ। राजमार्गको चौकी डाँडा घुमाउने गिम्ती बेसी 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान र पहिरोका कारणले सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन् भने बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल र काठमाण्डतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित बनेका छन्। कान्ति लोकपथ र टीका भैरव चारघरी सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज नेपानेले जानकारी दिनुभयो। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुनको 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाली संसदमा झण्डै 2/3 अर्थात 182 सेट सहित बहुमत हासिल गरेपछि शाह चैतको 13 गते प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार र सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गर्नुभएको छ। तर यसबीचमा भोटेकोसीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 लोकाधिकारमा पहिरोले एउटा घर पूर्ण रूपमा क्षति पुर्याएको छ। स्थानीय सार बहादुर अधिकारीको घर वर्षा रोकिएको 2 दिन पछाडि गएको पहिरोले पूर्ण रूपमा भत्किएको शुक्ला गण्डकी 10 का वडा सदस्य विमल राणाले जानकारी दिनुभयो। वर्षा पछाडि जमीन गलेका कारण पहिरो खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनामा मानवीय क्षति भए नभएको विवरण भने खुल्न बाँकी रहेको छ। शुक्ला गण्डकी नगरपालिका 10 मालागिरीमा कृषक स्तरको एक दिने स्तरगत खरायो पालन तालिम सम्पन्न भएको छ। 2083 साल असोजको 12 गते आयोजना गरिएको तालिममा कृषकहरूलाई खरायो पालनसँग सम्बन्धित व्यवहारिक ज्ञान र सिप प्रदान गरिएको थियो। तालिमको आयोजना भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ दमौलीले गरेको हो। तालिममा केन्द्रका प्रमुख ऋषि राम सापकोटा, लुम्ली क्षेत्रीय निर्देशनालयका प्रशिक्षक डाक्टर लीलाराम पाठक र शुक्ला गण्डकी नगरपालिका 10 का अध्यक्ष राजेन्द्र छेत्री लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि प्रशिक्षक, शिक्षक र कृषक तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। पछिल्लो 24 घण्टामा देशैभरि 172 विपदका घटना घटेका छन्। विपदमा परेर 1181 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि 1482 प्रहरी परिचालन गरिएको छ। सुवावडीमा सर्पदंशका 11, आगे लागीका 7, बाढ़ीका 21, पहिरोका 37, अविरल वर्षाका 32, हावाहुरीका 7, हिमपातको 1 तथा जनावरको आक्रमणका 4 घटना भए विपदको घटनामा परेर 21 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन्। 4 जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। विपदका कारणले 121 चौपायमा क्षति पुगेको छ भने यस्तै देशैभरि 48 सड़क अवरूद्ध भएका छन्। बाढ़ी पहिरो र वर्षाको कारणले सड़क यातायात समेत अवरूद्ध बनेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा सोमबार मन्त्री परिषदमा पेश गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन बुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। परामर्श सहित मन्त्री परिषदमा आएको मस्यौदालाई अध्ययन गरेर संसदमा विधेयकका रूपमा दर्ता गरिनेछ। अर्थ र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसअगाडि नै मस्यौदामाथि आफ्नो राय दिइसकेका छन्। मस्यौदामा प्रस्तावित 30 वर्ष सेवा अवधि पूरा गरेका र 55 वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था, 30 वर्ष भन्दा बढ़ी सेवा गरेका कर्मचारीको पेन्सन गणना नगर्ने लगायतका विषयमा मन्त्री परिषदले अध्ययन गर्ने भएको छ। पर्वतमा सुखा पहिरो खसेर एउटा घर पुरिँदा एकजना घाइते हुनुभएको छ। जलजला गाउँपालिका साथ लामा बगरमा सुखा पहिरोले घर पुरिँदा 65 वर्षका आत्माराम आचार्य घाइते हुनुभयो। आज बिहान करिब 5:30 बजे ढुङ्गा माटो सहितको सुखा पहिरो खस्दा उहाँ घरमा च्यापिएर घाइते हुनुभएको छ। घरभित्र च्यापिएको अवस्थामा उद्धार गरेर उहाँलाई उपचारका लागि मेग्दी स्थित बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाट नै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्। थोराङला भन्ज्याङ पार गर्दै मुस्ताङ पोखरा लगायतको गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ़दो जोखिमका कारण मनाङबाट नै फर्किन थालेका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप धारापानीका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार पछिल्लो एक सातामा 246 विदेशी पर्यटक मनाङ लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा 151 जना पुरूष र 95 जना महिला रहेका छन्। यही असोजको 6 गतेदेखि 12 गतेसम्म उक्त संख्यामा पर्यटकहरू फर्किएका हुन्। केही दिनसम्म धारापानी हुँदै दैनिक 100 देखि 150 विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ। अहिले 1-2 जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्किन थालेका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतरामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यरी लाइभ कन्सर्ट गर्ने भएको छ। आगामी मंगिरको 12 गति लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा नेपथ्यले आफ्नो प्रस्तुति राख्ने भएको हो। लाइभ कन्सर्टबारे सोमबार दुलीगौड़ामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले शुक्ला गण्डकीको प्रचार प्रसार, सांगीतिक सम्भावना र शैक्षिक क्षेत्रको विकासका लागि कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख समेत रहनुभएका कन्सर्ट संयोजक कुम्बहादुर विका राजुले गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको ग्लस्टरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जानकारी दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त अरब इमिरेट्स यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानसँग गोप्य रूपमा भेटेको पुष्टि भएको छ। यूएईको सरकारी समाचार संस्था इमिरेट्स न्यूज एजेन्सीले नेतान्याहु र राष्ट्रपति नाहेन बीचमा सोमबार भेटवार्ता भएको पुष्टि गरेको हो। नेतान्याहुले सप्ताहन्तमा यूएईको राजधानी अबुधाबीको मुख्य भ्रमण गर्नुभएको थियो। डब्ल्यूएमका अनुसार भेटका क्रममा दुई देश बीचको द्विपक्षीय सम्बन्ध तथा त्यसलाई थप सुदृढ र विकसित गर्ने उपायबारे छलफल भएको जनाइएको छ। इजरायली संचार माध्यमहरूले यस अगाडि नै नेतन्याहुको यूएई भ्रमणबारे समाचार सार्वजनिक गरेको थियो, तर यूएईबाट पनि उक्त समाचार पुष्टि भएको थिएन। अन्त्यमा खेल समाचार। विश्व एसियाली खेलकुद एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानदेखि नै परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वरियतामा नेपालभन्दा माथि रहेको कारणले श्रीलंका वरियताको आधारमा सोझै सेमी फाइनलमा प्रवेश गरेको छ। अब सेमी फाइनलमा श्रीलंकाले भारतको सामना गर्ने भएको छ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एको विजेता बनेर क्वार्टर फाइनलमा पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर रहेको थियो। पहिलो पटक सिनियर दोस्रो रोचाईको श्रीलंकाली टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको नेपाली टोली वर्षाका कारणले मैदानमा उत्रन नपाई प्रतियोगिताबाट बाहिर नपुगेको हो। यस अगाडि हिजो सोमबार तय भएको क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान तथा सेमी फाइनलमा पुगिसकेका छन्। आज अर्को खेलमा बंगलादेश र मलेसिया भिड्ने भएका छन्। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबाराही हाइलाइट आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
4: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
8: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460970246।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
25: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560661636 र 98151663।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुरेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट,
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्गिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9865056996 र 9701556996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860241454 र 9860243420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
14: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि, दुलेगौंडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9241484664 र 9811403305।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
1: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज सन्दर्भका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भरिएको साथ सुनेर साथ दिन सक्नुहुन्छ। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम लिएर सदा चाहिँ आज पनि हाम्रो श्रोता साथीमा आज उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु। अबको 12 बजीको समयसम्म र फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा कुराकानी गर्छौं। त्यो टपिक चाहिँ के र कसो भनेर हामी साथीहरूलाई केहीमा जानकारी पनि गराउँछौ भने यहाँले आफ्नो विचार चाहिँ खुलेर राख्न सक्नुहुन्छ। प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा अवसन सुनसादी पसल दिलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्दर। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। मुखले नाई नाई भने पनि के माया गर्नुहुन्न र हेमन्त शर्माको आवाजमा सजिएको यस्तो मधुर गीत रहेको छ, सिकार्नु होला है त।

0: हजुर, के माया गर्नुहुन्न र अब हाम्रो जिन्दगी जीवनै अब मायामा अड्डिएको छ, माया चाहिन्छ हामीलाई भने चाहिँ अब हामीले माया नै गर्नुहुन्न र भन्ने एउटा मिठो शब्द संगीतले भरिएको सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु। हेमन्त शर्माको आवाजमा सजिएको यो गीत पक्कै पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला र यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज हामी मंगलबारकै एपिसोडमा रहेर भने साथीहरूको विचारलाई चाहिँ लिन्छौं अनि साथीहरूले आफ्नो कुराहरू चाहिँ खुलेर राख्न सक्नुहुन्छ। जहाँ चाहिँ आजको टपिक चाहिँ जानकारी गराउनु पूर्व चाहिँ अब केही दिन यता अब देशको विभिन्न ठाउँहरूमा चाहिँ वर्षात भयो होइन, कतिपय ठाउँमा चाहिँ वर्षा भइरहेको पनि छ। अब वर्षा सँगसँगै अब बाढी पहिरो डुबान जस्ता प्राकृतिक विपदको जोखिम पनि बढेको छ है। अब यस्तो अवस्थामा चाहिँ विपद आइसकेपछि उद्धार र राहतमा मात्र ध्यान दिने हो कि होइन, विपद आउनु अघि नै तयारी गरेर चाहिँ जोखिम कम गर्ने त नि। आजको लागि भने हामी विषयवस्तुमा कुराकानी गर्दैछौ कि विपद आउनु अघि सूचना पाए चाहिँ हामीले के गर्न सकिन्छ र सूचनालाई चाहिँ पूर्व सूचना प्रणाली चाहिँ हामीले कसरी प्रभावकारी बनाउन सकिन्छ त नि। हामीले अब मौसम सम्बन्धी जानकारी मात्र पाएर भएन नि त है, अब मौसम सम्बन्धी जानकारी पाइसके पश्चात चाहिँ हामीले त्यो सूचनालाई प्रभावकारी बनाउन चाहिँ के गर्न सकिएला त भनेर साथीहरूले आफ्नो कुरा चाहिँ राख्न सकनुहुन्छ आजको एपिसोडमा 0564142000 बाट भएर लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछ होला? नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछ होला? अर्जुन थापाजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है।
1: हजुर धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँलाई, उन्नति प्रगतिको कामना पनि हजुरलाई।
0: थ्याङ्क यू सो मच,
1: शुभकामना।
0: थ्याङ्क यू सो मच यहाँलाई पनि भन्दै। अनि अर्जुनजीको नयाँ नौलो हालखबर के छ सुनाइदिनुहोस् न त।
1: हजुर एकदम राम्रो छ, अब घाम लागिरहेछ हो अनि ज्यान पनि तातो भइरहेछ।
0: हजुर हजुर,
1: अनि अब फोन ट्राई गरिरहेको छ अनि दुईजना छौँ हामी त दाजुभाइ बसिरहेका छौँ। आज हाम्रो धोय बराबरमा गएर बहिनीसँग बोल्नु भनेर हामी चाहिँ कम्मर कसै दाजुभाइ बसिरहेका छौँ।
0: ए ल ठिकै छ, मिलेसम्म हामी चाहिँ अब छोटो मिठो कुराकानी दुवैजनासँग गर्छौ है, किनकि साथीहरूले चाहिँ कहिले काहीँ गुनासो गर्नुहुन्छ कि एकैचोटि साथीहरू आउनु भयो भने चाहिँ हाम्रो कुरा चाहिँ राख्न पाइएन भन्नुभएको छ। सो हामी यहाँहरूसँग कुराकानी पनि गर्छौ छोटो मिठो। अनि आज हामी के गर्छौ भनेर यहाँलाई थाहा छ कि छैन?
1: थाहा छ, किन छैन, म त छानो हो नि, अब तपाईँको त छानो हो, बरु हजुरले पो रिस गर्नुहुन्छ।
0: हजुर त्यही त हो र। अनि तपाईँसँग चाहिँ अर्को कुन साथी हुनुहुन्छ उहाँलाई पनि हाम्रो नमस्कार सँगसँगै कहाँदेखिको हुनुहुन्छ साथीहरूलाई सुनाइदिनु पर्यो कि।
2: हजुर नमस्कार,
0: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला?

0: कृष्णजीसँग
1: चाहिँ बेला बखत हाम्रो कुराकानी भइरहेको हुन्छ है।
0: हजुर
1: ल अब आज चाहिँ हामी मंगलबारको एपिसोडमा पनि छौ अनि साथीहरूको विचार चाहिँ सुन्ने दिन पनि हो आज है। सो म यहाँलाई चाहिँ टपिक जानकारी गराउँछु, ध्यान दिएर सुन्नु होला है त। आजको टपिक भनेको चाहिँ यो भन्दा अगाडि पनि अब हामीले यस्तै नै टपिक राखिरहँदा चाहिँ जुन साथीहरूले भन्नुभएको थियो कि प्राकृतिक विपद भइरहँदा चाहिँ पूर्व सूचना हुनु पर्यो, पूर्व जानकारी चाहिँ हुनु पर्यो होइन। पूर्व जानकारी भएको भए चाहिँ अब यो विपदको समयमा अलिकति पूर्व तयारीले गर्दा न्यूनीकरण गर्न सकिन्थ्यो जोखिम भनिरहँदा चाहिँ। अब पूर्व सूचना प्रणाली चाहिँ हामीले कसरी प्रभावकारी बनाउन सकिन्छ त नि साथीहरूसम्म हुन्छ नि अब स्थानीय सम्म चाहिँ हामीले कसरी पुर्याउन सकिएला भनेर यहाँले चाहिँ आफ्नो विचार राखिदिनु पर्यो है आज। ल हाम्रो कृष्णजीलाई चाहिँ के लाग्छ, अब सूचना मात्र पाएर त भएन, सूचना पाएको सूचनालाई चाहिँ हामीले प्रभावकारी चाहिँ कसरी बनाउन सकिएला त नि।
0: सूचना अब प्रभावकारी बनाउनलाई म्याम अब सूचना मात्रै पाएर पनि भएन, हजुरले भन्नुभयो जस्तै अब साथीभाइबाट जानकारी त सबैलाई भएकै हुन्छ होइन। अब साथीभाइ मिलेर दाजुभाइहरू मिलेर यसो चाहिँ अब माथिसम्म चाहिँ यो प्रकृतिलाई चाहिँ रोकथामको लागि अब के गरेर हुन्छ कसो गरेर हुन्छ त्यो चाहिँ मिलाएर उ गर्नु पर्यो भन्न खोजे है म्याम मैले।
1: हजुर हजुर हजुर। अब यो बाहेक अरू पनि केही छ भन्नुपर्ने?
0: अरू खासै छैन।
1: ल ठिकै छ, अब भने हामी अर्जुनजीको विचार पनि सुन्छौँ है। अर्जुनजी ल अब विचार चाहिँ यहाँको पनि सुनिहाल्छौ। सूचना मात्र अब पाएर त भएन, हामीले विपद अघि चाहिँ पाएको सूचना पाएपछि चाहिँ के गर्ने, अनि त्यो पाएको सूचनालाई चाहिँ प्रभावकारी चाहिँ कसरी बनाउन सकिएला त नि।
0: हजुर अब त्यही अब सूचना अब सामाजिक सञ्जालबाट भए पनि अब जुनसुकै माध्यमबाट भए पनि सूचना पाएपछि चाहिँ आफूले त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ है। अब जस्तै अब अस्ति भोटेको सीमा अब सूचना पाउनुभयो अब एकैचोटि अब त्यो रात त्यो कालो दिनको दिनमा चाहिँ अब एकैचोटि पर्दाखेरि चाहिँ अब त्यो प्राकृतिकले गर्दाखेरि अब हामीले कुनै माध्यमले पनि भ्याउँदैन, एकैचोटि अब पर्दाखेरि त्यो त अब कसैले पनि गर्नै सकिँदैन। अब पछि पछिको सूचनाहरूले चाहिँ सूचना आएपछि चाहिँ ल यस्तो आउँदैछ है यसको लागि चाहिँ सावधानी बनेर अब आफूले आफू चाहिँ आफू सुरक्षित ठाउँमा जाने, सुरक्षित ठाउँमा गएपछि अनि अब आफू जोगिन्छ भन्ने हिसाबले सबैलाई अब सूचना भएपछि चाहिँ गएर बस्नुपर्ने हो, गएर बस्नु नै पर्छ। होप देखरेख गरेर अब नवातेर भएर चाहिँ बस्नु हो भने अब त्यो त आफैले भोग्नुपर्ने कुरा हो। कतिपय त्यस्तो भयो अस्तिको दिनमा पनि कतिपयलाई त्यस्तो भएर अब अटेर भएर चाहिँ अब होइन होला अब शान्तिमा आउँछ भन्ने हिसाबले चाहिँ अनि उहाँहरू चाहिँ अब पुलतिर जाने, टिकटक बनाउने, अब अलि अलिकति चाहिँ लापरवाहीको कारणले पनि अघि क्षति भएको हो, मानवीय क्षति भएको हो भन्ने सुन्नमा आएको छ। त्यस्तो पनि गर्नु भएन अनि अनि त्यो त्यस कारणले गर्दाखेरि अब सर्वप्रथम त अब बाढी खाडी आउन नआउनको लागि त आफूले भनौँ न रुख बिरुवाहरू लगाउने अनि खोलाको छेउछाउमा नबस्ने, अलिकति टाढी परेको ठाउँमा अलिकति भनौँ न अब भूकम्प बाढी परे पनि नलाउने ठाउँमा अनि त्यहाँबाट यो बाढीले पनि नभेट्ने ठाउँमा सुरक्षित ठाउँमा सकेसम्म हामीले त्यस्तो ठाउँमा बस्नुपर्छ। त्यसरी बस्दाखेरि आफू अलिक सुरक्षित हुन्छ अनि अब यस्तो यस्तो हो मेम हौ। अनि आफूले चाहिँ सूचना पाउनको लागि चाहिँ जसरी हुन्छ सूचना पाइसकेपछि चाहिँ आफू सुरक्षित ठाउँमा जाने गर्ने गर्यो भने चाहिँ अनि आफू सुरक्षित भइन्छ अनि अब जस्तै अब कुन अवस्था छ कुन भनौँ न पानी जमेर भए पनि जे भयो अगाडिबाट सूचना पाएपछि नै आफू सावधान हुनु पर्यो भन्ने कुरा चाहिँ मेरो भनाइ है म्याम।
1: हजुर धेरै धेरै धन्यवाद, आफ्नो विचारहरू सकारात्मक विचार सँगसँगै जोडिनु भएको छ हाम्रो अर्जुनजी र कृष्णजीलाई धेरै धेरै धन्यवाद भन्दै आज यसरी नै हामी साथीहरूको विचार पनि सुन्छौ। अनि अहिले भने यो विषयवस्तु सँगसँगै मजाले साथीभाइहरूलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुटिनुपर्छ है।
0: हजुर पक्कै पनि सर्वप्रथम हजुरलाई सम्झिनु सक्नु शुभकामना छ अनि हाम्रो मित्रको लागि सम्पूर्ण ढोल बराई बाराही परिवार सम्पूर्णलाई भन्न चाहिँ कार्यक्रम लगन कामना छ अनि अब यो अहिले चाहिँ अब जति पनि साथीहरू आउनुहुन्छ सुनेर साथीले सम्पूर्णलाई हाम्रो ढोल बाराहीलाई माया गर्ने मनहरू सम्पूर्णलाई सम्झिन्छु अनि आदरणीय दाईहरू हुनुहुन्छ श्रीरामलाल दाईको लागि अनि कृष्ण बलन दाईको लागि माधव भण्डारी दाईको लागि प्रेम सुवाल दाईको लागि अनि हुनुहुन्छ बहिनी बासना बहिनीको लागि अनि सुने थामी सुने सोने रेग्मी साथीहरू धेरै हुनुहुन्छ कोही कोही सलाम विचार छैन अर्जुनले सम्पूर्ण गराएको छु भन्छु त हाम्रो धर्ममा भने सम्झिरहेको छु भाइ भन्दै भन्दै अब जतिजना आउनुहुने साथीहरूलाई सम्झिँदै अहिले बसेर छुट्टिन्छ है भाइ
1: ल हस् हुन्छ छुट्टिन्छौ अनि हाम्रो कृष्णजीले पनि सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिँदै गर्नु होला है कृष्णजी अनि भर्खरै मात्र जोडिनु भएको थियो कृष्णजी र अर्जुनजी हुनुहुन्थ्यो अनि उहाँहरूले आफ्नो विचार चाहिँ राखिसक्नु भएको छ मुख्य त आज विचार सँगसँगै हामी साथीहरूलाई चाहिँ अब सचेत पनि गराउने उद्देश्यको साथमा चाहिँ यो टपिक चाहिँ लिएर आएका किनकि अब केही दिन यता मात्र अब लगातारको वर्षायामको समय थियो होइन बर्सातको समय थियो अनि अब कति ठाउँमा चाहिँ अब बाटोघाटो सँगसँगै चाहिँ अब कति संरचनाहरूलाई चाहिँ जोखिम परेको छ अनि कतिपय ठाउँहरू चाहिँ अब यात्रा गर्नको लागि अझै पनि उत्तिकै जोखिम नै छ नि त सो विपद त अब प्राकृतिक विपद हो अब प्राकृतिक विपद भन्ने कुरा चाहिँ अब हामीले रोकेर रोक्न सकिँदैन भनेर त साथीहरूले पनि विचार राखिराख्नु भएको हुन्छ त्यसमा पनि अनि साथीहरूको धेरैको चाहिँ विचारमा राख्नु भएको थियो कि हामीले सूचना चाहिँ पूर्व सूचना चाहिँ पाउनुपर्छ भनिरहँदा चाहिँ विपद आउनु अगाडि चाहिँ हामीले सूचना त पायौँ तर सूचना पाइसकेपछि चाहिँ अब के गर्न सकिन्छ त अनि त्यो पाएको सूचनालाई चाहिँ प्रभावकारी बनाउनको लागि चाहिँ के गर्न सकिन्छ त भनेर साथीहरूले चाहिँ आफ्नो विचार राखिसक्नु भएको छ अब के र कसो भनेर साथीहरूलाई केसीमा पनि अझै विस्तृत रूपमा हामी जानकारीहरू पनि गराउँदै गर्छौँ अहिलेको लागि भने तस्विर दिलैमा रचना रिमाल प्रवीण बेडवालको आवाजमा सजेको यो सुमधुर गीतको साथमा हामी विश्राम सँगसँगै 11 बजेको टाइम चेक पश्चात पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: ए सबिना, यसको हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
8: आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
10: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल,
12: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
13: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
17: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
18: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560 57731, 98066 57731।
0: This is Radio Dhorbarahi, 102.8 MHz.
19: Station 1.
0: Studio Taichet.
20: Aile, piano ko 11 bajyo.
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।
22: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा रहेर भने मंगलबारको एपिसोडमा पनि छौ। साथीहरूको विचारलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु। प्राकृतिक विपद हामीले चाहिँ रोक्न नसकौंला, तर त्यसबाट हुने क्षति भने अब पूर्व तयारी र सही समयमा चाहिँ प्राप्त हुने सूचनाबाट चाहिँ केही हदसम्म कम गर्न चाहिँ सकिन्छ। र त्यसैले एउटा प्रश्न आउँछ कि अब बाढी पहिरो वा डुबानको चाहिँ जोखिम बारे अब सबैमै सूचना पाउनु चाहिँ किन महत्वपूर्ण छ त नि, अनि त्यसै गरी अब सूचना पाइसकेपछि चाहिँ सुरक्षित स्थानमा चाहिँ जान, परिवारका सदस्यलाई पनि अब सुरक्षित राख्न, अनि आवश्यक सामग्री चाहिँ तयार गर्न, अनि त्यसै गरी जोखिमयुक्त क्षेत्रबाट चाहिँ समयमै बाहिर निस्कन चाहिँ सहयोग त पुग्छ। तर यहाँ चाहिँ अर्को प्रश्न चाहिँ के छ भने सूचना मात्र दिएर पुग्छ त, जहाँ चाहिँ अब सूचना कस्तो अवस्थामा छ अनि कहाँबाट आएको हो त्यो सूचना र त्यसपछि चाहिँ हामीले के गर्ने भन्ने कुरामा पनि स्पष्ट हुन चाहिँ एकदमै जरुरी छ। जस्तै अब बाढी आउन सक्छ भनेर मात्र सूचना दिएर चाहिँ भएन, अब सूचना दिनु भन्दा चाहिँ अब कुन क्षेत्रमा चाहिँ जोखिम छ, कहिलेसम्म चाहिँ जोखिम हुन्छ र सुरक्षित स्थानको लागि चाहिँ हामी कहाँ जाने र कसलाई चाहिँ सम्पर्क गर्ने भन्ने कुरा पनि जानकारी दिन चाहिँ आवश्यक छ। सो आजको लागि भन्ने टपिक यही नै रहेको छ कि हामीले प्राकृतिक विपद सम्बन्धी चाहिँ कुनै पनि सूचना पाइसकेपछि चाहिँ अब त्यसलाई प्रभावकारी बनाउन चाहिँ के गर्न सकिएला त भनेर साथीहरूको विचारलाई नै कार्यक्रममा स्थान दिइरहेको छु। आउन सक्नुहुन्छ 0625414200 बाटो भएर टेलिफोन लाइन पनि खुल्ला रहेको छ भन्ने। अहिलेको लागि भने एउटा मिठो गीत पनि सुनाइहालौं, अब समय सँगसँगै यहाँलाई चाहिँ भरपूर मनोरञ्जन गराउने कोसिसमा पनि रहेको छु, तर आजको दिन भने टपिक सँगसँगै एकदमै घमाइलो पनि छ है। सो अहिलेको लागि चाहिँ यहाँहरूमा राख्दैछु यो मौसम यही भन्छ, रमाइलो गीत रहेको छ अन्जु पन्त अनि दीपक लिम्बुको आवाजमा सजिएको यो समुद्र गीत स्वीकार्नु होला है त।

हजुर, यो माया गरिरहँ यो मौसम यही भन्छ मधुर गीत कार्यक्रममा स्थान दिइसकेको छु। अनि यस्तै यस्तै मौसम सम्बन्धी कुराकानी सँगसँगै कुराकानीको साथमा आज हामी मंगलबारकै एपिसोडमा रहेर भन्ने टपिकमा पनि कुराकानी गरिरहेका छौं, जहाँ चाहिँ यहाँहरूमाझ आजको लागि विचार राख्नको लागि टपिक रहेको छ कि प्राकृतिक विपदबाट चाहिँ जोगिनको लागि पूर्व तयारीको रूपमा चाहिँ सूचना हामीले पाइसकेपछि चाहिँ त्यो सूचनालाई प्रभावकारी बनाउन चाहिँ के गर्न सकिएला त नि भनेर साथीहरूले आफ्नो विचार पनि राखिराख्नु भएको छ। साथमा यहाँले रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने 0965142000 बाटो भएर आफ्नो विचार पनि राख्न चाहिँ सक्नुहुन्छ। र अब देशको चाहिँ अब धेरै ठाउँमा मौसममा चाहिँ सुधार आएको छ। हिजो अस्तिदेखि चाहिँ अब हिजो अस्तिको दिउँसोदेखि चाहिँ अब घाम देख्न पाइएको छ, घमाइलो रमाइलो मौसम पनि छ। गएको बुधबारदेखि चाहिँ लगातार परेको झरी अब आइतबारदेखि चाहिँ रोकेपछि अब यो खुलेको मौसम पनि छ। अब धेरै साथीहरू दैनिक काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला। अनि पानी रोकिए सँगसँगै अब धेरै ठाउँमा मौसम खुले सँगसँगै अब बिहानको समयमा चिसो बढे तापनि अब बेलुकी दिउँसोको समयमा चाहिँ घाम लागे सँगसँगै गर्मी चाहिँ बढेको छ। बिहान बेलुकी चाहिँ चिसो चिसो हो कि जस्तो पनि भएको छ है। अनि बाढी पहिरोमा परेर चाहिँ यो चार दिनको समयमा चाहिँ 27 जनाले चाहिँ ज्यान गुमाए सँगसँगै 1082 परिवार चाहिँ प्रभावित भएको छ भनेर ट्याक्कै एउटा नोटिस पनि आएको रहेछ है। अब यो प्राकृतिक विपदको समयमा चाहिँ हामी पूर्व तयारी हुन पनि एकदमै जरुरी छ। सो त्यही अनुसारको हामीले आज टपिक पनि लिएर आएका छौँ। अनि बिस्तारै अब दिनहरू खुले सँगसँगै अब केही माहौलहरू चाहिँ अलिकति ठिकठाकै जस्तो देखिए तापनि अझै पनि अब त्यो झरीले रुजेर भसेको अब हाम्रो गाउँठाउँको ठाउँहरू हेर्ने हो भने प्राकृतिक अब भूगोलले पनि हाम्रो डाँडा काँडा अलिकति धेरै पनि छ है। सो एकदमै यो समयमा चाहिँ अझै पनि उच्च सतर्कता चाहिँ अप्नाउनु होला, अलिक सतर्क रहेर चाहिँ काम कार्य गर्नु होला। सकेसम्म टाढाको यात्रा चाहिँ अब पूर्व जानकार भएर मात्रै के कस्तो छ त त्यो ठाउँ सबै बुझेर मात्र यात्रा चाहिँ गर्नुहोला पनि भन्नु चाहन्छु। सो अहिलेको लागि भने एउटा गीत सुनौ, हामी विश्राममा जानुपर्ने बेला पनि भएको छ। त्यसपछि अझै थप कुराकानीको साथमा चाहिँ हामी यहाँहरूमा चाहिँ जोडिन्छौँ। र अबको विश्राम पश्चात भने हामी विपद अगाडि सूचना चाहिँ प्रभावकारी बनाउन चाहिँ अब के गर्नु पर्ला भन्ने विषयवस्तुमा नै छलफल चाहिँ गर्नेछौँ। अहिलेको लागि भने सागर बरु सुकेर गइजाला, जान्न माया कहिले नि सुकेर, दीपक लिम्बुको आवाजमा सोचेको यो गीत राख्दैछु, स्वीकार्नु होला है त।

0: লাজ লাগে না? আইন্দা দেখিনি ইমরানর কইলে পরে মেরো।
1: দিস ইজ রেডিও ঢোরবারাহি 103.8 মেগাহার্জ।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
3: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू,
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
10: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
9: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
11: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा। हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
14: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
17: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
21: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
22: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
13: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
23: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
24: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0564142333
13: र 9678168787।
25: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छायम र वर्षायाममा चाहिँ बाढी पहिरो जस्ता प्राकृतिक विपदको चाहिँ जोखिम बढ़िरहेको अवस्थामा चाहिँ समयमै सूचना पाएर चाहिँ जोखिम न्यूनीकरण गर्न चाहिँ हामीले के गर्न सकिन्छ त भनेर चाहिँ आज टपिकमा रहेर कुराकानी गरिरहेका छौं। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0564142000 बाटो भएर यहाँले चाहिँ आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। सूचनालाई चाहिँ हामीले कसरी प्रभावकारी बनाउन सकिन्छ त नि भनिरहँदा हामीले चाहिँ अब मुख्यतः सामाजिक सञ्जालबाट चाहिँ सूचनालाई प्रभावकारी बनाउने हो होइन, अनि त्यस्तै गरी अब सूचना पाइसकेपछि त्यसलाई चाहिँ कार्यान्वयन पनि गर्नुपर्छ है भनेर अघि अर्जुनजी र हाम्रो कृष्णजी जोडिनु भएको थियो, उहाँले आफ्नो विचार चाहिँ राखिसक्नु भएको छ। अनि अब सुरक्षित ठाउँमा पनि जानुपर्छ भन्ने खालको कुराहरू पनि आएको छ। यो सँगसँगै उहाँले चाहिँ धेरै कुराहरूलाई जोड दिनु भएको छ। यसरी नै आफ्नो विचार राख्नको लागि 0564142000 बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला र केही छिनमा चाहिँ अबको पालो भनेको चाहिँ सोही विषयवस्तुमा चाहिँ हामी कुराकानी गर्छौँ। विपद अगाडि सूचना प्रभावकारी बनाउन चाहिँ मुख्य भूमिकाहरू चाहिँ के हो त, के गर्न सकिन्छ त भनेर अब भर्खरै विश्राममा गएको है, सो एउटा मिठो गीत चाहिँ सुनाऊ अनि त्यसपछि हामी यो विषयवस्तुमा चाहिँ कुराकानी गर्छौँ। अहिलेको लागि भने राख्दैछु ढाका टोपी सिरैमा सुमधुर गीत रहेको छ, यहाँमा राख्दैछु आशिष अविरल अनि मिलेना रायका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: आज ढाका चौपी सिरीमा यो रमाइलो गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा अनि आज मंगलबारको एपिसोडमा रहेर चाहिँ टपिकमा पनि कुराकानी गरिरहेका छौं अनि साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेको छु भने अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो
0: हेलो हेलो
1: हेलो
0: लास्टो फ्याफुला हजुरले कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई।
1: हेलो थ्याङ्क यू। तपाईँलाई सबभन्दा पहिला त अब तपाईँलाई एउटा कुरा भन्नै पर्ने भयो।
0: ल होला के होला भनिदिनुहोस् न त।
1: त्यो रेडियो अलिकति चाहिँ बस्ने बनाउनु पर्यो कताबाट हुन्छ
0: किन होला। त्यही भएर पो हाम्रो नरेन्द्रजी हामीले बोलाएको बोलाइछौँ यताबाट रेडियो प्रोग्राममा स्वागत गरेको गरेछौँ।
1: तपाईँले बोलाउने मात्रै मुख्य ठिक्क पारिदिनु
0: हो र किन त्यस्तो लागेको होला किन त्यस्तो लागेको होला हाम्रो नरेन्द्रजीलाई।
1: खै हामीलाई त खासै उ गर्नुहुन्न तपाईँले कहाँको
0: के गर्नु पर्ने थियो हाम्रो नरेन्द्रजीलाई लो त चाहिँ एकदम मजाले खुलाइदिनुहोस् हामी त्यस्तै गर्छौ नि त। यस्तो माया गर्ने साथी हुनुहुन्छ अनि त्यस्तो मनका त गराउनै भएन नि। त्यही त सकेसम्म हामी रेडियो बनाउने कोसिसमा थियौं छौं अझै पनि निरन्तर नै छौ नरेन्द्रजी। तर केही दिन अगाडिको बर्सातले पनि अझै हामीलाई चाहिँ गाह्रो गाह्रो पारेको थियो तर
1: तपाईँको शुभ गण्डकी त्यस्तै भइरहेको
0: थियो। हजुर हजुर किनकि
1: अहिले क्लियर छ।
0: हजुर निरन्तर बर्सातको समयमा चाहिँ अझ गाह्रो हुन्छ कि अलिकति समस्या नै देखा पर्छ। अब सकेसम्म हामी नरेन्द्रजीसम्म चाहिँ हाम्रो आवाज पुर्याउने कोसिसमा चाहिँ एकदमै छौँ है।
1: ल
0: छिटो भन्दा छिटो हामी छिटो भन्दा छिटो पुग्ने कोसिसमा नै छौँ अनि हजुर हजुर पक्कै पनि। तर के भन्छ फ्रिक्वेन्सी अब राम्रोसँग नसुन्नेताको बावजुद पनि हामीसँग यस्तो मजाले कुराकानी गर्नुहुन्छ हाम्रो नरेन्द्रजीलाई धेरै धेरै धन्यवाद यसको लागि चाहिँ। अनि साथमा यसरी अब कमेन्टहरू पनि गरिदिनुहुन्छ प्रतिक्रिया पनि दिनुहुन्छ त्यसको लागि पनि फेरि पनि थ्याङ्क यू सो मच भन्दै अब भने हामी कार्यक्रमतर्फ लागौँ है त। आज चाहिँ अब टपिकमा कुराकानी गर्छौँ हाम्रो नरेन्द्रजीको विचार लिन्छौँ है आज। अनि टपिक चाहिँ के छ भन्दा योभन्दा अगाडि पनि हामीले चाहिँ अब प्राकृतिक विपद सम्बन्धी कुराकानी गरिरहँदा धेरैजनाले भन्नुभएको थियो कि जुन अब एकदमै उदाहरणको लागि चाहिँ भोटे कोसीको के भन्छ दुर्घटना पनि हामीसँग अब ताजै छ है। त्यो समयमा चाहिँ सूचना मुख्य कुरा चाहिँ सूचनालाई चाहिँ साथीहरूले जोड दिनु भएको थियो समयमै सूचना पाएको भए भन्नुभएको थियो। सो आजको लागि टपिक भनेको चाहिँ अब प्राकृतिक विपदको जोखिम बढ़िरहेको अवस्थामा चाहिँ सबैमै सूचना पाएर चाहिँ जोखिम न्यूनीकरण गर्न चाहिँ हामीले के गर्नुपर्छ पाइसकेको सूचनालाई चाहिँ हामीले कसरी प्रभावकारी बनाउन सकिन्छ जानकारी पाइसकेपछि चाहिँ हामीले के गर्ने भनेर चाहिँ आज साथीहरूलाई आफ्नो विचार राखिदिनु पर्यो है।
1: तपाईँको सूचना प्राप्त भइसकेपछि
0: हजुर
1: अब तपाईँको यहाँ चाहिँ बाढी आउँदैछ भेल आउँदैछ भनेपछि अब तपाईँको एउटा उदाहरणको लागि मैले भर्खरै अस्ति एउटा चाहिँ पर्वतको चाहिँ तपाईँलाई मैले सुनाउँछु। पर्वतमा चाहिँ तपाईँको चाहिँ कति घरको उसा पर्यो तर चाहिँ मानव क्षति चाहिँ एउटा पनि भएन क्या।
0: हजुर
1: पहिले चाहिँ तपाईँको सूचना चाहिँ प्राप्त भइसकेपछि उनीहरू के गर्यो त हत्ता फर्चाहरू चाहिँ अब त्यो सामान लाने भन्ने कुरो त त्यो जोखिमको कुरा हो त्यो ज्यानै चाहिँ जोखिमको कुरा हो तर सामान सामान छाडेर तर आफ्नो ज्यान ज्यान रह्यो भने चाहिँ तपाईँको चाहिँ हरि गर्न सकिन्छ त्यो फेरि बनाउन सकियो होला पछि पनि होइन घर ल ठिक छ तर आफू त बाँच्यो त्यो तरिकाले चाहिँ बाँच्न सकिन्छ होइन मान्छे बाँच्न सकिन्छ आफ्नो संरचना चाहिँ त्यो गयो ठिक छ होइन त्यसलाई चाहिँ अब तपाईँको छिटो छिटो गरेर पनि त्यो सामानहरू सार्न त्यो असम्भव कुरा हो है। जसरी हुन्छ आफ्नो ज्यान जोगाउनु सबभन्दा चाहिँ उचित ठुलो कुरा पनि हो। अब तपाईँको चाहिँ त्यो नै हो क्या सबभन्दा उपाय राम्रो भनेको त्यसमा पनि अब तपाईँको हेल्थ चेकराई गर्नुहुन्न सूचना पायो प्रहरीले सूचना दिइसक्यो अब केही हुँदैन भनेर चाहिँ त्यो हेल्थ चेकराई गरेर जो त्यही बसिरहेको हुन्छ त्यो त्यस्तो मान्छेहरू चाहिँ तपाईँको त्यो पर्छ क्या बाढी भेलमा र चाहिँ अर्को नम्बरमा अब चाहिँ पहिरो गइरहेको हुन्छ तपाईँको पहाडतिर धेरै जसो पहिरो पनि मास्तिरपट्टि तपाईँको सूचना त त्यहाँ खासै कसैले नदेला
0: हजुर हजुर
1: त्यो चाहिँ आफूले हेर्न पर्यो क्या मास्तिर कस्तो छ आफ्नो घरभन्दा मास्तिर
0: पहिरो
1: जानुसक्छ कि चर्किरहेछ कि त्यो जाला जस्तो छ कि कल्चरबाट त्यहाँ पहिरोले छुटिरहेछ कि फेरि मास्तिर आइरहेछ कि होइन त्यो चाहिँ आफूले विचार गर्नुपर्ने हुन्छ है खोलाबारी त अब तपाईँको चाहिँ त्यो सूचनाबाट पनि बच्न सकिन्छ तर त्यो बच्नुभन्दा अगाडि नै आफूले चाहिँ पनि उपायहरू गरिसक्नुपर्छ क्या अलिकति थाहा हुन्छ
0: हजुर हजुर भनेपछि सूचना पाउनु नपाउनु आफ्नो ठाउँमा छ आफू बसेको ठाउँ चाहिँ सुरक्षित छ कि छैन त्यसबारे पनि सचेत हुनु पर्यो विचार चाहिँ विचार गर्नु पर्यो होइन
1: तपाईँको खोलाको छेउमा छ बस्ती घर त्यो सूचना पाउनु नपाउनु चाहिँ पानी परिरहेछ भइरहेछ होइन गाडी आउँछ कि हामीलाई लान्छ कि घरै लान्छ आफूले पनि चाहिँ तपाईँको त्यो ऊ गर्नु पर्यो सूचना भन्दा पनि आफूले चाहिँ चनाखो हुनु पर्यो क्या
0: हजुर धेरै धेरै धन्यवाद हाम्रो नरेन्द्रजीलाई यस्तो मिठो विचार राम्रो विचार राखिदिनु भएको छ एकदमै यथार्थमय विचार चाहिँ राखिदिनु भएको छ यसको लागि फेरि पनि थ्याङ्क यू सो मच भन्दै बिस्तारै हामीलाई चाहिँ अब दसैँको माहौलले पनि छोइसकेको छ नरेन्द्रजी त्यसैले अहिलेको लागि चाहिँ यसपालि पनि अब परदेशमै बित्ने भयो दसैँ तिहार धेरै अब परदेशी साथीलाई सम्झँदै हामी यो गीत चाहिँ राख्दैछौँ तपाईँले पनि सम्झना सन्देश राखिदिनुहोस्
1: दसैँको सम्झना त राख्दै गरौँला तपाईँ हामी नमरेमा चाहिँ भेट भइरहन्छ
0: हजुर हजुर
1: फेरि पनि राखौँला अझै अलि अलिकति सोरसात भर्खरै आज दोस्रो तेह्रो दिन गर्छ
0: हजुर हजुर
1: यो सम्झना त दसैँ पुरा दसैँको त पछि गर्दै गरौँला अहिले चाहिँ साथीहरूलाई सम्झिनु पर्दाखेरि चाहिँ फर्स्ट अफ अल तपाईँलाई धेरै धेरै सम्झना धेरै
0: अलि
1: लामो समय पनि भयो है
0: हजुर हजुर
1: त्यसैले तपाईँलाई धेरै धेरै सम्झना त्यस्तै बेला हाम्रो ढोरपराई एफएम होली डेटको लागि अनि त्यस्तै गरेर साथीहरू भन्नुपर्दा अब अगाडि कति आउनुभयो अब पछाडि कति आउनुहुन्छ मैले सुनाखेरि त्यही पनि रेडियो यहाँ मैले प्रयास गर्दैछु रेडियो लगाएर
0: हजुर हजुर
1: बजिहाल्यो भनेदेखि सुनाउँला नत्र सम्पूर्ण एक वर्षमा चाहिँ सबै साथीलाई सम्झिरहेको छु बुझेको छैन है साथी हो भनेदेखि
0: तपाईँलाई सर नमस्कार उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी आफ्नो विचार पनि राखेर गइसक्नु भएको छ अनि भर्खरै यहाँमा चाहिँ आफ्नो विचार राखे सँगसँगै अब भने सोही गीत अलिकति मार्मिक पनि छ किनकि अब दसैँ चाडबाड आउने बित्तिकै यो समयमा के अलि अब दसैँकै समयमा भन्दा पनि अलि अघिल्लो समय
1: मैले प्रयास गर्दैछु लगाएर
0: हजुर हजुर
1: बजिहाल्यो भनेदेखि सुनाउँला नत्र सम्पूर्ण एक वर्षमा चाहिँ सबै साथीलाई सम्झिरहेको छु बुझेको छैन है साथी हो भनेदेखि तपाईँ

यसपालि पनि परदेशमै बित्ने भयो दशैं तिहार र युगी सँगसँगै हामी चाहिँ जान्छौं व्यावसायिक विश्राममा। विश्राम लगतै आजको निष्कर्ष सँगसँगै मिलेसम्म साथीहरूलाई सहभागी गराउँदै पुनः उपस्थित हुन्छौ। हामीसँगै रहनुहोला है त।

0: आफ्नो जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दसैँ तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कसेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दसैँ तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
2: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0564143121
2: मोबाइल 9865678634 र 9701107090
3: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा
4: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो
3: हाम्रा विशेषताहरू
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
3: व्यवहारिक र प्रयोगत्मक सिकाइ
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग
3: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
3: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
4: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
3: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर
4: सम्पर्क 9556443043 9801443628 र 9560171773
3: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
6: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
5: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801032475
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छी यति त पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856063136 र 9151663136
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुफत मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
11: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने। प्रोग्राम कलिङ टाइममा रहेर आज मंगलबारको एपिसोडमा चाहिँ हामीले श्रोता साथीको विचारहरूलाई चाहिँ कार्यक्रममा स्थान दियौं, जहाँ चाहिँ विचार राख्नको लागि टपिक रहेको थियो विपद आउनु अघि सूचना पाएपछि चाहिँ के गर्न सकिन्छ र पूर्व सूचना प्रणाली चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ त भनेर टपिक राखिराख्दा साथीहरूले आफ्नो विचार चाहिँ राखिसक्नु भएको छ। जहाँ चाहिँ हुनुहुन्छ अर्जुन थापाजी काठमाडौँदेखि, अनि कृष्णजी पनि उहाँ सँगसँगै हामीसँग जोडिनु भएको थियो, अनि स्याङ्जादेखि हुनुहुन्थ्यो नरेन्द्र रिमालजी। जहाँ चाहिँ हामी सामाजिक सञ्जाल मार्फत नै साथीहरूलाई चाहिँ सूचना दिन सकिन्छ, त्यसलाई चाहिँ कार्यान्वयन पनि गर्न चाहिँ सक्नुपर्छ, अनि हामी सुरक्षित ठाउँमा चाहिँ जानुपर्छ अरूलाई, अनि त्यस्तै गरी अब धेरै कुराहरू चाहिँ अब राख्नु भएको थियो कि अब विपद आइसक्यो, हामी चाहिँ विपद चाहिँ यस्तो यस्तो भएको छ भनेर देखाउनको लागि चाहिँ सामाजिक सञ्जालतर्फ सक्रिय हुनको लागि चाहिँ टिकटक बनाउने जस्तो अब लापरवाहीको कुराहरू चाहिँ नगरौँ पनि भन्नुभएको थियो होइन। अनि त्यसै गरी पूर्व तयारीको रूपमा चाहिँ हामीले रुख बिरुवाहरू पनि लाउनुपर्छ भन्नुभएको छ साथीहरूले। अब हेल्थ चेकराई चाहिँ गर्नु भएन, अनि आफू सुरक्षित चाहिँ हुने हो, अनि आफ्नो ठाउँ चाहिँ आफैले विचार पनि गर्नुपर्छ। हामी सूचनाकै मात्रै पछि बस्नुभन्दा पनि आफू बसेको ठाउँ चाहिँ के कस्तो छ त त्यो चाहिँ कस्तो छ भनेर पनि बुझ्न जरुरी छ भनेर चाहिँ साथीहरूले आफ्नो विचार राखे। सँगसँगै आजको विजयी साथी चाहिँ हामी बनाउँदैछौ नरेन्द्र रिमालजी हुनुहुन्छ स्याङ्जादेखि। उहाँले चाहिँ छोटो मिठो समयमा पनि उदाहरण सहित हामीलाई चाहिँ आज कस्तो राम्रोसँग विचार राखिदिनु भएको थियो आफ्नो ठाउँ चाहिँ कस्तो छ भनेर सचेत हुने, अनि त्यसै गरी मानवीय क्षति चाहिँ नभए तापनि अब ज्यान जोग रह्यो भने पनि हामी संरचनाहरू त फेरि पनि बनाउन सकिन्छ भन्दै आफ्नो छोटो मिठो कुराहरू चाहिँ राख्नु भएको थियो। र जाँदा जाँदै भन्ने अब चाहिँ हामी समयको अन्ततर्फ पनि आइसकेका छौँ र निष्कर्षको पनि कुराकानी गरौँ। जाँदा जाँदै चाहिँ अब साथीहरूलाई चाहिँ के भन्छु भन्दाखेरि अब प्राकृतिक विपद रोक्न नसके पनि समयमा चाहिँ सही सूचना, पूर्व तयारी र सचेत व्यवहार चाहिँ अप्नाउन सक्यो भने हामी धेरै थोरै हदसम्म जोखिम र क्षति न्यूनीकरण गर्न चाहिँ सक्छौ। त्यसैले विपद आउनु अघि नै हामीले चाहिँ सूचना लिने मात्र होइन कि सूचनालाई बुझेर त्यही अनुसारको तयार गर्ने चाहिँ बानी पनि बस्दैनौ भन्दै जाँदा जाँदै भने टाढा भए पनि माया गाढा छ नि सुमधुर गीत रहेको छ। अस्मिता अधिकारी अनि उर्गेन दोङका आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइनै आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
5: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
5: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
4: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
4: सम्पर्क 0965903969, मोबाइल 98402869926।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188717।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
11: Station 1. Studio Talchit.
12: Aile, Madhyanako 12 bajyo.
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुबुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षी सांसदले खोजे संसदमा प्रधानमन्त्री, राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएको विषयमा जानकारी गराउन माग।
0: पछिल्लो वर्षले निम्त्याएको विपदका घटनामा 27 जनाको मृत्यु, 4 जना बेपत्ता, 8 जना घाइते, 31 वटा पुलमा क्षति।
1: केही दिनको वर्षाका कारण कांग्रेसको महाधिवेशन तालिका प्रभावित, केन्द्रीय महाधिवेशनको लागि नयाँ मिति तोक्ने तयारी।
0: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक वृद्धि, सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्रिकेट वर्षाले रद्द, आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएर फर्किएको विषयमा प्रधानमन्त्री वीरेन्द्र शाहले सदनलाई जानकारी नगराएको विषय आज पनि संसदमा उठेको छ। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेकी सांसद टुकाभद्र हमालले यो विषय उठाउनु भएको हो। प्रधानमन्त्री नेपालको कार्यकारी प्रमुख मात्र नभई यही प्रतिनिधि सभाबाट निर्वाचित पनि भएकाले विदेश भ्रमण संसदप्रति जवाफदेही हुनैपर्ने सांसद हमालले बताउनुभयो। भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक प्रधानमन्त्रीले नलिएको भन्दै उहाँले सरकार संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गरेर उहाँ असोज 10 गते स्वदेश फर्किनु भएको हो, तर अहिलेसम्म सदनमा जानकारी गराइएको छैन। आज बैठकमा विभिन्न समसामयिक विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। जारी बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भई छलफल भइरहेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 र कानून मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। अहिले केही ऐन जगाउने सम्बन्धी ऐनमाथि छलफल जारी छ। त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 पनि प्रस्तुत गर्नुभएको छ।
1: पछिल्लो भारी वर्षाका कारण देशभर 542 वटा विपदका घटनामा परि 27 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 8 देखि 11 गतिसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता, 8 जना घाइते भएका छन्। ती विपदका घटनाबाट 1082 परिवार प्रभावित भएका छन् भने 114 वटा पशु चौपायमा क्षति भएको छ। प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका 304 वटा घटनामा परि 20 जनाको मृत्यु भएको थियो भने 4 जना बेपत्ता र 7 जना घाइते भएका छन्। यस्तै बाढ़ीका 87 वटा घटनामा 4 जनाको मृत्यु भएको थियो। भारी वर्षासँग सम्बन्धित 151 वटा घटनामा 3 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। भारी वर्षाका कारण 227 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 142 घरमा आंशिक क्षति पुगेको छ। भारी पहिरोबाट 31 वटा पुलमा क्षति पुगेको छ। प्राधिकरणका अनुसार 4 दिनको वर्षाका क्रममा देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको थियो। नवलपरासी बर्दाघाट सुस्तापूर्वको डेढ गाउँमा सबैभन्दा बढ़ी 544.2 मिलिमिटर, कास्कीको 85 5.2 मिलिमिटर र तनहुको अत्रौली टारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो।
0: बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। एकजना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बागलुङका विभिन्न पालिकामा भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज 9-10 र 11 गते परेको लगातारको वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण जिल्लाभर 12 जनाको मृत्यु भएको हुँदा एकजना महिला बेपत्ता भएकी छन्। मृत्यु हुनेहरूमा 5 पुरूष, 4 महिला र 3 बालबालिका रहेका छन्। बाढ़ी पहिरोका कारण 51 घरमा पूर्ण रूपमा क्षति भएको छ भने 51 घरमा आंशिक क्षति पुगेको छ। 3 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 2 प्रहरी कार्यालय, 2 हाइड्रो पावर, 1 विद्यालय र 1 वडा कार्यालयमा आंशिक क्षति पुगेको छ। 1 रिसोर्ट र 1 कृषि फार्म पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार प्रभावित क्षेत्रहरूमा अहिले पनि थप विवरणहरू संकलन गर्ने र उद्धार कार्य जारी राखिएको छ।
1: यसैबीच पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। बेपत्ता भएका अन्नपूर्ण 5 75 वर्षीय ओम बहादुर तिलिजाको हिजो सब फेला परेसँगै मृतकको संख्या 7 पुगेको हो। 2 अझै बेपत्ता छन्। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउदार, गीवाङ, नेपाने, घिरवाङ, धोस्के खोड, किन्दुका 106 जनालाई उद्धार गरिएको छ। पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका 3 छेपारेकी कुमारी ओली विकको खोजी जारी छ। पहिरोबाट म्याग्दी जिल्लाभर 200 घर परिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्लाधिकारी गणेश गैरीले बताउनुभयो। पहिरोका कारण अवरूद्ध बनेको बेनी बागलुङ सड़क आंशिक रूपमा संचालनमा आएको छ। बेनी दरबाङ सड़कको बेनी तातोपानी खण्ड एकतर्फी यातायात संचालन गर्न मिल्ने गरी मरमत गरिएको छ। म्याग्दीको रघुगंगा अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरोला नाका जोड्ने बेनी झुमसम कोरोला सड़कको बेनीदेखि गोलेश्वरसम्म सड़क खुलेको छ। म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्पर्क विच्छेद भएकोले इन्धन अभाव हुन सक्ने देखिएको भन्दै मौजूदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोल पम्पलाई प्रशासनले निर्देशन दिएको छ। यसैबीच पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज बिहान सुक्खा पहिरोले घर पुरिँदा 1 घाइते भएका छन्। बिहान करिब 5:30 बजे घरमाथिबाट ढुङ्गा माटो सहितको सुक्खा पहिरो खस्दा अन्दाजी 65 वर्षीय आत्मराम आचार्यलाई घरभित्र च्यापिएको अवस्थामा फेला पारी उद्धार गरिएको हो। टाउको र आँखामा चोट लागेको उनलाई थप उपचारको लागि म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा लगिएको पठाइएको प्रहरीले जनाएको छ।
0: लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेशन समयमा नसकिएपछि नेपाली कंग्रेसको 15 अधिवेशनको मिति सर्ने भएको छ। यही असोज 16-19 गतेसम्म काठमाडौँमा हुने तय भएको 15 अधिवेशन सर्ने भएको हो। क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण 10 गतेलाई तोकिएका क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि आजसम्म सक्ने गरी समय थप गरिएको छ। विभिन्न स्थानमा बाढ़ी पहिरोले गर्दा सड़क र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सार्ने तयारी कंग्रेसले गरेको छ। आगामी 16 गतेदेखि 19 गतेसम्म तय भएको महाधिवेशन सार्नेबारे आज निर्णय हुने बताइएको छ। आज बैठकपछि महाधिवेशन सार्ने निर्णय गर्ने नेताहरूले बताएका छन्।
1: विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कार्यवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेका उद्योगलाई कार्यवाही प्रक्रिया थालेको हो। प्राधिकरणले पञ्चकन्या एसएस एक्सपोर्टलाई कार्यवाही गर्न लागेको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डाक्टर दिवाकर लुइन्टेरका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्कासन गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्र मा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ। आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराउने गरिएको छ। भैरवामा यो क्षेत्र करिब 52 बिगामा फैलिएको छ। 1400 देखि 3700 वर्ग किलोमिटर सम्मको 69 औद्योगिक जग्गाहरू यसभित्र रहेका छन्। उद्योग मन्त्रालय अन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाको लागि पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन तथा देशभर आर्थिक विशेष आर्थिक क्षेत्र आवश्यक पूर्वाधार निर्माणमा जोड़ दिँदै आएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी
6: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ
1: अब बाँकी समाचार परराष्ट्र मन्त्री शेर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विदथा हिराथ बीच भेटवार्ता भएको छ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलंका समकक्षी हिराथसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नको साथ आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो भेटमा दुवै मन्त्रीले नेपाल श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदान प्रदान गर्नुभएको थियो
0: अब अन्तर्राष्ट्रिय समाचार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको छ पश्चिम एशियामा जारी तनाव र अमेरिका इरान बीचको कूटनीतिक अनिश्चितताका कारण ब्रेन्ट क्रूडको मूल्य बढ़ेर प्रति ब्यारेल 106 अमेरिकी डलर भन्दा माथि पुगेको हो यस वृद्धिसँगै विश्वव्यापी ऊर्जा सुरक्षा र महँगीको जोखिम फेरि एकपटक गम्भीर रूपमा बढ़ेको छ संयुक्त राष्ट्रसंघको महासभाको पृष्ठभूमिमा भएको कूटनीतिक प्रयास र कतारको मध्यस्थतामा इरानसँग भएको अप्रत्यक्ष वार्तापछि पनि तनाव कम हुन सकेको छैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्ध फुकुवा वा रोक्का राखिएका फण्डहरूमा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाज संचार माध्यमका खबरहरूलाई ठाडै अस्वीकार गर्दै यसलाई हल्ला भन्नुभएको छ शीर्ष नेतृत्वबाटै कड़ा अभिव्यक्ति आएपछि बजारमा थप त्रास फैलिएको छ विशेष गरी विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा देखिएको तनाव र सुरक्षा जोखिमले इन्धनको आपूर्ति श्रृंखला अवरूद्ध हुने खतरा बढ़ाएको छ यसअघि पनि दुई देशबीच सैन्य गतिविधि र समझदारीका प्रयासहरू असफल हुँदा बजारमा अस्थिरता छाएको थियो तेलको मूल्य 106 डलर नागेपछि विश्वभरका शेयर बजारहरूमा नकारात्मक प्रभाव देखिएको छ
1: र अब खेल समाचार विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ यससँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एकको विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालको लागि यो खेल ऐतिहासिक अवसर थियो यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनल पुगिसकेका छन् आजै अर्को खेलमा बंगलादेश र मलेसिया भिन्ने तालिका छ
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: विपक्षी सांसदले खोजे संसदमा प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएको विषयमा जानकारी गराउन माग
0: पछिल्लो वर्षाले निम्त्याएको विपदका घटनामा 27 जनाको मृत्यु 4 जना बेपत्ता 8 जना घाइते 31 पुलमा क्षति
1: केही दिनको वर्षाका कारण कांग्रेसको महाधिवेशन तालिका प्रभावित केन्द्रीय महाधिवेशनको लागि नयाँ मिति तोक्ने तयारी
0: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक वृद्धि सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्रिकेट वर्षाले रद्द आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र रविन्द्र विदा हुन्छ नमस्कार
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौंडा कसेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
2: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौंडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087162
6: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
7: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
6: हो र कहाँ छ र त्यस्तो
7: दुलेगौंडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9560062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
6: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
6: दीक्षा ब्युटी पार्लर रे
8: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
6: हो र त्यस्तो के हुन्छ र त्यहाँ
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
8: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
6: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ
8: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090034335
9: जाम न ढिला भइसक्यो
10: एकैछिन पख न केको भिडियो सुनौ
11: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खालीको चुनडुङ्गाबाट बनेको अर्को खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
12: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
10: नबोल न सुन त
11: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
10: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9841412888
13: हेलो
14: बा
13: कति बन्यो घर अनि ढलान भयो त
14: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नुपर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
13: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
14: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
15: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
16: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
21: तनहुँ सेवा हस्पिटल दुलेगौडा फोन 0654143777 मोबाइल 9956044343
22: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
6: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल
8: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
6: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460 फर्निचर पसल सरेको छ है झुक्किनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
6: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा

0: पठाउनु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800615899।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
8: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783302 र 9846068302।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौड़ा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौड़ा, तनहुँ।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409000।
4: एडमिशन ओपन एट सिम्स केयर गिभर, दुलेगौड़ा।
5: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान: धुलेगौड़ा, एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 98560443043, 98041443628 र 98560173073।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, न्यू रोड। फोन 061-592-162-592-163।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
12: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
8: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-063-13-195 र 98-467-15-368।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852338073।
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन। साँच्चै भनेको
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715506566।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9556033398 र 9465610950।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: जाम न, ढिला भइसक्यो।
9: एकैछिन पख न, केको भिडियो सुनौ।
10: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घल खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
11: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
9: नबोल न, सुन त,
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त केही बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ।
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
9: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9901412888।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
14: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैचोटी बिग्रियो
5: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
14: अनि बन्छ त दाई
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
19: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
18: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
21: स्टुडियो टाइम चेक
22: अहिले दिउँसोको 2 बज्यो
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
26: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ 2082 साल फागुनको 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा झण्डै 2/3 अर्थात 182 सेट सहित बहुमत हासिल गरेपछि शाह चैतको 13 गते प्रधानमन्त्री बन्नुभएको थियो सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो सरकारले सुशासन र पारदर्शिता डिजिटल रूपान्तरण कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो सरकारले अहिलेसम्म प्रशासनिक सुधार सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण कानूनी सुधार सार्वजनिक सेवा प्रवाह र आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल गरेको दावी गरेको छ तर यसबीचमा भोटेकोशीको बाढ़ी हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ यसको व्यवस्थापन पुननिर्माण तथा अहिले चाड़पर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतको चुनौतीको विषय रहेका छन् प्रतिपक्ष दलका सांसद अहिले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टिप्पणी सहित खबरदारी गर्दै आएका छन् उनीहरूले सुकुम्बासीको समस्या भटेकोशी बाढ़ी पछाडि पुननिर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन् हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेको प्रस्तावका सत्तापक्ष र प्रतिपक्षले सकारात्मक प्रतिक्रिया दिएका छन् त्यसै प्रधानमन्त्री न्यूयर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन् बाढ़ीले अवरूद्ध बनेको मुख्य सड़क अझै पनि नखुल्दै यात्रुहरूले शास्ति भोग्न बाध्य भएका छन् संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकेका छैनन् देशका अरू सड़क खण्ड पनि अवरूद्ध रहेका छन् अस्ति आइतबार दिउँसोदेखि झरी रोकिए पछाडि पहिरो हटाउने प्रयास भइरहेको छ। तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर मल्लिकु नजिकैको परिवारभीर र गजुरी नजिकैको चालिसेमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी संचालन भई नसकेको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भरे वा भोलिसम्म गाड़ी संचालन हुने गरेर पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी संचालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिले काहीँ कहिलेदेखि खुल्छ भन्ने एकेन भई नसकेको काभ्रे प्रहरीले जनाएको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाफेल सड़क अझै पनि संचालनमा आउन सकेको छैन। सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क पाँच दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूका लागि निकै शास्ति भोग्न बाध्य भएका छन्। अबको तीन दिनसम्म सबैजसो सड़क संचालनमा आउने गरेर काम भइरहेको सड़क विभागले जानकारी दिएको छ। गएको आठ गतेदेखि अस्ति एघार गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 वटा र बाढ़ीका 87 वटा घटना भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 जना पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 जना महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन। 8 जना घाइते छन्। 1082 घर परिवार प्रभावित रहेका छन्। 227 वटा घर पूर्ण रूपमा 142 वटा घर आंशिक रूपमा क्षति भएको छ। 10 वटा पुल 31 वटा गोठ र 114 वटा पशु चौपाइए पनि क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रको झण्डै 2000 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै मनाङको नार्पा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 वटा शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ। तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको छ। बागलुङमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। गएको शुक्रबार शनिबार र आइतबार परेको निरन्तरको वर्षा पछाडि बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या 12 जना पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जना 55 वर्षका दिलबहादुर पुन र उहाँकी सासू मेग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षकी नरमाया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडेन्द्र प्रसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन असोजको 18 गते हुने भएको छ। यसअगाडि असोजको 16 गतेदेखि हुने तय भएको थियो। 2 दिन ढिलो गरेर शुरू हुने महाधिवेशन काठमाडौँको खुल्ला मञ्चमा हुने कांग्रेसले जानकारी दिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिनुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भएर प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्। विज्ञप्तिमा भनिएको छ यसैबीच देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीगत तहको कार्य समितिबाट प्राप्त भएको पनि उल्लेख गरिएको छ। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीखमा विश्व मुटु दिवस मनाउने प्रचलन रहेको छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड़कन देऊ भन्ने नाराका साथमा आज विश्वभरि मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातको लक्षणबारे सचेत गराउने तर्फ केन्द्रित रहेको छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गइरहेको छ। अस्वस्थ खानपान धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन शारीरिक गतिविधिको कमी मानसिक तनाव मोटोपना तथा उच्च रक्तचाप मधुमेह र कोलेस्ट्रोल जस्ता समस्याबाट समयमा नै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरूले बताएका छन्। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा धेरै हृदयघातका बिरामी थपिने गरेका छन्। सुगर प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाव मुटुमा परेर हृदयघात हुने गरेको छ। मुटु स्वास्थ्य राख्ने गतिविधिमा ध्यान दिनुपर्नेमा मुटु रोग विशेषज्ञले जोड़ दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद डाक्टर पुष्पा राज कणेलले प्रधानमन्त्री दैविक प्रकोपद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्चको विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। देशमा बारम्बार आइपर्ने विपत्ति र त्यसको व्यवस्थापनका लागि खड़ा गरिएको कोषहरूको सदुपयोगबारे सांसद कणेलले चासो व्यक्त गर्नु उहाँले कोषमा कति रकम जम्मा भएको छ र सो रकम कुन कुन शीर्षकमा खर्च भयो भन्ने बारे संसद अनभिज्ञ रहेको पनि बताउनु भएको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति प्राप्त गरेका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति प्राप्त गरेका हुन्। सूचना विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,7,97 रूपियाँ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलुमा रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति प्राप्त गरेका छन्। विभागका अनुसार धौलागिरी एक आरोहणका लागि 4 टोलीका 34 जना, पुथा हिउँचुलीका लागि 2 टोलीका 20 जना, डंगा हिउँचुलीका लागि 2 टोलीका 16 जना, बरुणसे हिमालका लागि 1 टोलीका 10 जनाले आरोहण अनुमति लिएका छन्। यस्तै मकालु, गंगापूर्ण पश्चिम, थोरङ पिक, नोर्बुखाङ, अन्नपूर्ण 4, चामलाङ, लमजुङ हिमाल, पुमुरी, सारीबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरी लगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ। नेपाल एसियाली पूर्वाधार लगानी बैंक एआईआईबी को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैठकको गवर्नर परिषदको 11 वार्षिक परिषदको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुक तर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचना अनुसार एकजना अध्यक्ष तथा क्षेत्रीय र गैर क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान रहेको छ। यसपटक नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ। वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गवर्नर डाक्टर पूर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभयो। बैठकको दोस्रो दिन आयोजना गरिएको गवर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधार मार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको बताउनुभयो। उहाँले सड़क विद्युत संचार र सूचना प्रविधि जस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औल्याउँदै नेपाल जस्तो विकासशील देशहरूको आवश्यकतासँग मेल खाने गरेर बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने किसिमले वित्त उपलब्ध गराउनु पर्ने विचार व्यक्त गर्नुभयो। आज सुन र चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदीको 115 रूपियाँमा घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 2,90,500 र 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायका अनुसार यमनमा बढ़दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढ़ेको छ भने रोग फैलने सक्ने जोखिम समेत तीव्र बन्न थालेको छ. संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धत गरेर देशैभरि जारी हिंसाका कारणले 142,000 मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ. संयुक्त राष्ट्रसंघ र उसका साझेदार संस्थाहरूले विस्थापित तथा प्रभावित समुदायलाई सहयोग गरिरहेका छन्. हालसम्म 1,15,000 भन्दा बढ़ी मानिसलाई सहायता उपलब्ध गराइएको छ भने नयाँ विस्थापित परिवार र उनीहरूलाई आश्रय दिने समुदायका लागि करिब 2 करोड़ अमेरिकी डलर बराबरको आपतकालीन सहायता परिचालन गरिएको जनाइएको छ. विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलको आजका दुईवटै खेल रद्द भएका छन्. नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यस पछाडि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन. यससँगै नेपाल र मलेसिया क्वार्टर फाइनलबाट बाहिरिएका छन्. श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्. यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए. उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियमअनुसार भारत पाकिस्तान श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ. अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा खेल्ने भएका छन्. हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्रुवारही हाइलाइट्स आजको लागि सकिएको छ. 5 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुन्छौं. त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु. रेडियो ध्रुवारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला. नमस्कार.
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ. खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्. हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्.
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
2: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि. जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620220.
27: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ. बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको.
28: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ. यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ. विश्वासिलो सुनचारी पसल खोजौला नि.
27: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा. छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने. अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ.
29: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ.
28: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ.
29: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि. प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169.
4: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
8: मैडम, धूम्रपान भनेको के हो?
4: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
25: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू:
25: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
9: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
25: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
9: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
25: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
9: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
25: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
9: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
25: सम्पर्क 9856443043, 9801443628 र 9855771773।
9: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142022 र 9856021692।
5: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
15: हरियो खड्ग अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
25: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
25: र 9876168487 बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
18: मिति यही असोज 12 गते देखि 22 गते सम्म
25: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
18: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान
25: महोत्सवका मुख्य आकर्षणहरू
18: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
25: बालुद्यान एवं रमाइलो मेला
18: दशैं तिहार सस्तो बजार
25: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
18: स्थानीय कला संस्कृतिको प्रदर्शनी
25: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
18: साथमा लाइभ कन्सर्ट
25: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
19: This is Radio Dhor Barahi, 103.8 MHz.
20: Oi, keda. Kino to lagu?
22: Meri uniyawalila erra to lagu ni, yaar.
20: Manu, tiri uniyawali kosti cha?
22: Meri uniyawali ta, bhayankar soji cha, yaar.

0: नशा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
1: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
1: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
0: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुछ्र बैंकको ठिक पारिपट्टि।
0: सम्पर्क 0965903969, मोबाइल 9840826926।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि।
2: हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
6: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला

0: थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
0: त्यसो भए कहाँ जाने दोकान छ?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
0: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
9: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
10: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
9: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
10: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
9: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
13: मम्मी, भोक लाग्यो, खाजा खाम न।
14: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा

0: होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 9856023128 9462614726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस धुलेगौड़ा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856013353।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816633372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: पोखराका हार्डध्वनि तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
8: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: वरिष्ठ
6: फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403377 मोबाइल 98560443443।
13: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड को 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
14: टाइम टेकको साथमा मनकेवा कालिका सुनचारी पसल दुलेगौडा हेलको स्टोक आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
15: सम्वाद एक साथ प्रसारण भइरहेको छ।
16: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
15: केही दिनको वर्षाले अधिवेशन प्रभावित हुँदा कांग्रेसको महाधिवेशन 2 दिन पर सर्यो। दीपक मुनाले देउवा समूहमा प्रवेश।
16: प्रतिनिधि सभाबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक स्वीकृत, समितिमा छलफल हुने।
15: 4 दिनदेखि ठप्प बीपी राजमार्ग पुनः सञ्चालन, कान्ति लोकपथ एकतर्फी खुल्यो, चुरुङ्गे पुल भत्किएपछि मनोकामना क्षेत्रका बासिन्दालाई समस्या।
16: अमेरिका इरान सम्झौतामा मतभेद कायमै, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र।
15: र फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
17: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 स्वीकृत भएको छ। सैद्धान्तिक छलफल पश्चात सर्वसम्मतबाट स्वीकृत भएको सो विधेयकमाथि अब संशोधन पेश भई सम्बन्धित समितिमा छलफल हुनेछ। यसअघिको अध्यादेशबाट संशोधन गरिएका केही नेपाल ऐनका केही व्यवस्थाहरू निष्क्रिय भएकाले सरकारले केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक ल्याएको हो। बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुशीला ढकाल आचार्यले विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानूनी स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद साजिदा खातुन सिद्दिकीले पुनर्जीवित गरिने सबै व्यवस्था संविधानसँग बाँझिए नभजिएको विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो। कानून कार्यान्वयन निकाय र समय सीमा बारे पनि स्पष्ट हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सांसद अप्सना बानुले त्यस विधेयकले प्रशासनलाई अन्यलबाट बचाउने सुनिश्चितता हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद एस सुधा कुमारी बरालले अध्यादेशबाट शासन सञ्चालन गर्ने शैलीबाट माथि उठ्न सरकारलाई आग्रह गर्नुभयो। विधेयकमाथिको छलफलमा सांसद आरएन राई, डाक्टर ललिता कुमारी टुकाभत्रा हमाल, डाक्टर पुष्पराज कडेल, बलवती शर्मा पार्वती विक गुरूप्रसाद बराल गंगादेवी श्रेष्ठले छलफलमा भाग लिनुभएको थियो। छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएका केही नेपाल ऐनलाई दफा पुनः जगाउने नीतिगत निर्णय बमोजिम सरकारले विधेयक पेश गरेको जानकारी गराउनुभयो।
15: मन्त्री परिषदको बैठक आज बस्दैछ। बैठक केही बेरमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपदका घटना लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
16: देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण तल्ला तहका अधिवेशनहरू प्रभावित भएपछि नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछि धकेलिएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार अविरल वर्षाले प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू समयमै सम्पन्न हुन नसकेकाले महाधिवेशन दुई दिन पर सारिएको हो। नयाँ कार्यतालिका अनुसार अब महाधिवेशनको उद्घाटन असोज 18 गते हुनेछ। यसअघि असोज 16-19 सञ्चालन गर्ने तय गरिएको महाधिवेशन काठमाण्डको खुला मंचमै आयोजना हुने कंग्रेसले जनाएको छ।
15: महाधिवेशनको सरगर्मी बढ़िरहेका बेला गण्डकी प्रदेशका पूर्व मन्त्री तथा पूर्व सांसद राजीव गुरूङ दीपक मनाङी कांग्रेसको इतर पक्षमा प्रवेश गर्नुभएको छ। आज आयोजित कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मनाङीलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश लगत्तै उहाँलाई 15 महाधिवेशनका लागि मनाङ जिल्ला आयोजक समितिको संयोजकको जिम्मेवारी समेत सुम्पिएको छ।
16: प्रविधि मैत्री पूर्वाधार शैक्षिक रूपान्तरण र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकता दिँदै पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 2 अर्ब रूपियाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको 43 सभाले रजिस्ट्रार प्राध्यापक डाक्टर पन्ना बहादुर थापाद्वारा प्रस्तुत 1,69,16,97,000 आय व्यय विवरण नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता डाटा साइन्स साइबर सेक्युरिटी र चिकित्सा शास्त्रतर्फ विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ। शिक्षा मन्त्री पोखरेलले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना र समय सीमा निर्धारण गर्न निर्देशन दिनुभएको छ।
15: अविरल वर्षा र बाढ़ी पहिरोका कारण 4 दिनदेखि ठप्प बनेका बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएका छन्। बाढ़ीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाएसँगै बीपी राजमार्गमा आजदेखि यातायात आवागमन सुचारू शुरू गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी खोलाको बहाव उच्च रहेकाले चौकी डाँडा क्षेत्रमा खानेपानी पम्प हाउसको भित्री ट्र्याक खोलेर सवारी साधन पठाइएको छ। यस्तै काठमाडौँ र हेटौडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाइएपछि आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुवै राजमार्गका जोखिमयुक्त खण्डमा हाल एकतर्फी रूपमा गाड़ी चालिएको यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्। सड़कलाई छिट्टै पूर्ण रूपमा दुईतर्फी खुलाउने गरी मर्मतको काम भइरहेको छ।
16: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
18: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
19: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन घरको।
17: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। बाढ़ीले मनोकामना केबलकारको तल्लो स्टेशन सेरेस र सिलिन्टार जोड्ने झुलुङ्गे पुल क्षतिग्रस्त बनाएपछि गोर्खाको शहीद लखन गाउँपालिका तीनका 150 भन्दा बढ़ी घरधुरीको जनजीवन प्रभावित बनेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि सिलिङटार केवर पानी र मनकामना हटियाका बासिन्दासँगै तीर्थयात्री प्रत्यक्ष मर्कामा परेका छन्। वडाध्यक्ष दीपक पाण्डेका अनुसार पुल भत्किँदा मुगलिन र कोरिन्टार पढ्न जाने 50 भन्दा बढ़ी विद्यार्थी, कृषि उपज बजारसम्म लैजाने किसान तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने स्थानीयको आवत जावत ठप्प भएको छ।
16: नेपालका लागि आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र हितका विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिँदै नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन उहाँले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
15: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको द्वन्द अन्त्य गर्दै होर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेका छन्। छलफलमा रहेको मस्यौदा अनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी होर्मुज जलमार्ग पुनः खोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसअघि जलमार्ग सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयास असफल भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलमार्ग खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छूट दिनुपर्ने शर्त राखेको छ।
16: अब खेल समाचार। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करिब 4.4 अर्ब पाउण्डको नगद सञ्चितबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्। संचार माध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका 6 महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने अधिकतम अतिरिक्त रकम उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्। फिफाको फिफा फरवर्ड इन्टरप्राइजेज एफएफई योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाव बढ़िरहेको बेला उनको यस्तो धारणा आएको हो। युरोपेली फुटबल महासंघ र उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको महासंघ कान्काकाफले फिफाका 211 सदस्यलाई संचित रकमबाट प्रतिराष्ट्र 1 करोड़ अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
15: केही दिनको वर्षाले अधिवेशन प्रभावित हुँदा कांग्रेसको महाधिवेशन 2 दिन पर सर्यो। दीपक मनाङे देउवा समूहमा प्रवेश।
16: प्रतिनिधि सभाबाट केही नेपाल एनको व्यवस्था जगाउने विधेयक स्वीकृत, समितिमा छलफल हुने।
15: 4 दिनदेखि ठप्प बीपी राजमार्ग पुनः सञ्चालन, कान्ति लोकपथ एकतर्फी खुल्यो। झोलुङ्गी पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या।
16: अमेरिका इरान सम्झौतामा मतभेद कायमै, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र।
15: र फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
20: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
21: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर।
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
22: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475।
24: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
25: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
24: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
25: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
24: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
26: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
27: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856-66136 र 9811-66136।
28: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन।
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा। राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो।
28: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो।
29: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे। दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो।
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
30: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507 कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 9846-18-817।
31: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ।
32: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न।
31: दीक्षा ब्युटी पार्लर रे?
32: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
31: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
32: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
31: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
32: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
31: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
32: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
31: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
32: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा बिक्री बजार
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
5: मोबाइल 9908535537 र 9806615899
6: 103.8 अन्तर्मनको आवाज
0: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा चार भित्री बजार मोबाइल 9508535537
5: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन रेडियो ध्वरबाराही 103.8 मेगाहर्जमा ओम प्रसन्न आभूषण लोक सुशैली सुनेर बस्नुहुने तपाई सम्पूर्ण समादरणीय लोकपारेकी मित्रहरूको साथमा आज श्रीजी आउनु भएको छैन, त्यसकारण पनि अशोक अभ्यस्त छु। विशेष गरी तपाईँहरूले आज अलिक फरक फरक महसुस पनि गरिरहनु भएको छ होला। के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा रहे पनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। विशेष गरी स्वास्थ्यलाई त एकदमै धेरै ख्याल गर्नुपर्ने बेला पनि हुन लागेको छ, किनभने यो मौसम फेरिनुपर्ने बेलामा, दशैं आउने बेलामा अलि धेरै बिरामीहरू बढेको हो कि जस्तो पनि लाग्छ। अनि कतिको याद छ तपाईँहरूलाई, दशैंमा बिरामी भइन्छ है, जे पाए त्यही खानु हुँदैन भनेर पनि पहिला भन्ने चलन थियो गाउँघरतिर, आजै पनि छ होला। विशेष गरी दशैं आउन लागिरहेको छ, मुख्य पर्व चाडपर्वहरू आउनु अब केही दिनहरू बाँकी छ, त्यसकारण स्वास्थ्यलाई चाहिँ एकदम मजबुत राख्नुहोला, यो अनुरोध गर्न चाहन्छु। ओम प्रसन्न आभूषण सुन चाँदी पसलले यो कार्यक्रमलाई प्रायोजन गरेको हो। आधुनिक र आकर्षक सुन र चाँदीका घर गहनाहरू आवश्यक परेको छ भने तपाईँ पनि दोलीगौड़ाको भित्री बजारमा छ आएर कारोबार गर्न सक्नुहुनेछ। तपाईँले रोजेको जस्तो, तपाईँले खोजेको जस्तो डिजाइनका घर गहनाहरू प्राप्त गर्न सक्नुहुनेछ। अनि सुनको मूल्य एकदमै धेरै उत्तर चढाव भइरहेको छ। आज पनि झण्डै 3,000 ओक्यारी घटेर 2,90,000 ओरापोरामा कारोबार भइरहेको छ प्रति तोला। घटेकै बेलामा, दशैंकै बेलामा, अब चाडबाडको बेलामा, पैसा पनि जोहो भएको बेलामा तपाईँहरूले यसो गरगहना बनाएर राख्ने विचार गर्नुभएको छ भने दोलेगौड़ा ओम प्रसन्न आभूषण सुन चाँदी पसलमै आएर कारोबार गर्नुहुन तपाई सबैजनालाई अनुरोध गर्न चाहन्छु। र आज मंगलबारको श्रृंखला हो, तपाईँहरूको गायन प्रतिभालाई हामीले कार्यक्रममा स्थान दिन्छौं। सुनिरहनु भएको छ तपाईँको ठाउँमा ओकाली ओराली भन्ज्याङ चौतारीमा मेलापातमा, अनि तपाईँले आराम गरिरहेको गाउँघरको बस्तीमा हामीलाई सुनिरहनु भएको छ भने फोन गर्न नभुल्नुहोला। 0635-4142 लाइन हामीले खुल्ला राखेका छौं। यदि बेलाको क्रममा भने तपाईँहरू आउँदै गर्नुहोस्, त्योभन्दा पहिला मिठो सांगीतिक कोशेली बाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। शान्ति श्री परियार अनि खेम सेन्चुरीको सुमधुर आवाज, खेम सेन्चुरीको यो गीतमा अभिनय रहेको छ, त्यसरी नेत्र अरियालको शब्द खेम सेन्चुरीको लयमा सजिएको सुमधुर भागा, मुगलान एल्बमबाट रहेको भाका सुनाउँदैछु। रेडियो ध्वरबाराहीमा सुन्दै गर्नुहोस्, हामीसँगै रहनुहोस्।

मुगलानीलाई भनिएको थियो, यही फूलमै रानी बाँचे त भेट हुमलानी सुमधुर कान प्रिय भाका तपाईँ सबैजनाको लागि राख्यौं। शान्तिश्री परियार अनि खेमसेन छोरीको सुमधुर आवाजमा सजिएको भाका रहेको थियो। चाडबाड आउन लागिरहेको छ, धेरै परदेशीहरू लाहुरे भनेर घर फर्किनु भएको छ होला भन्ने अपेक्षा गरेका छौं। धेरै नेपाली दाजुभाइहरूको दिदी बहिनीहरू पनि परदेशी भाषा हुन त सबै परदेशीहरूको एउटै सपना हुन्छ। दशैं र तिहारमा घर फर्का नै धेरैको सपना पूरा पनि भएको छ होला। कति अझै छुट्टी नपाएर परदेशमै फेरि काम गरेरै समय व्यतीत गर्न पनि बाध्य हुनुहुन्छ होला। यो व्यवस्था धेरै नेपालीहरूले भोगिरहेको एउटा साझा कथा पनि बनिरहेको छ। कार्यक्रममा हामीले यस्तै शब्दहरू भावनालाई समेटिएको गीत कार्यक्रमको पहिलो सांगीतिक शैली स्वरूप राख्यौं। कार्यक्रममा उम्प्रेसन आभूषण लोकसु शैलीमा हामी तपाईलाई विशेष गरी तपाईँकै गायन प्रतिभाहरूलाई स्थान दिन्छौं। फोन गर्न सक्नुहुनेछ हामीलाई सुन्दै हुनुहुन्छ भने 0564142 लाइनमा। आजको श्रृंखलामा फोन गर्नको लागि पनि म तपाईँ सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, आजको श्रृंखलामा फोन गर्दै गर्नुहोला। खै साथीहरू फोन गर्नु भएको छैन, अलि टाढा टाढासम्म साथीहरूसँग सुनिएको छैन कि जस्तो पनि लागिरहेको छ। यदि हामीलाई सुन्दै हुनुहुन्छ भने आउँदै गर्नुहोस् है, यो अनुरोध गर्न चाहन्छौ। र यति बेलाको क्रममा भने साथीहरू आउनु भएको छैन, त्यसकारण कुन गीत राखौं के कुन गीत राखौं कुन गीत राखौं भइरहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूलाई भर्खरै बजारमा सार्वजनिक भएका मिठा गीत संगीतहरू राखेर पनि मनोरञ्जन दिने प्रयास हामीले गरिरहेका छौ। यति बेलाको क्रममा तपाईँका लागि राख्छु बाबु कृष्ण परियारको आवाज अनि दीपिका बहेम्बो मगरको आवाज निकै चर्चामा रहेको भाका हो। पछिल्लो क्रममा धेरै संचार माध्यमहरूबाट पनि अलि बज्न छोडिरहेको जस्तो, तपाईँहरूको पनि रोजाइमा पर्न छोडेको जस्तो पनि भइरहेको छ। निश्चल दवाडीको लय शब्द अनि बाबु कृष्ण परियारको लयमा सजिएको लय तथा शब्द सर्जना निश्चल दबाडी जो तनहुकै सर्जक हुनुहुन्छ। यो गीत राख्न चाहन्छु कश्मीरी पछ्यौरी दार्जिलिङको रेल बोलको भाका स्वीकारौं।

कश्मीरी पछ्यौरी दार्जिलिङको रेल लम्सैनातिर ती दुई दिन माचुन्जेल तपाईँ सबैजनाको लागि रमाइलो खालको भाका प्रस्तुत गरिसकेको छु। कार्यक्रम ओम्प्रेसन आवेशन लोक सुशैली सुनिरहनु भएको छ रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा। आज मंगलबारको श्रृंखला हो। विशेष गरी हामी गायन प्रतिभालाई यो श्रृंखलामा स्थान दिँदै आइरहेका छौं। विशेष गरी यति बेला अब काम गरिरहनु भएको छ भने पनि विश्रामको समय, खाजा खानुपर्ने समय हो। खाजा खानको लागि घरमा आउनु भएको छ अथवा काम गर्दा गर्दा यसो विश्राम गर्ने कक्षतिर बसेर हामीलाई सुनिरहनु भएको छ भने आजको श्रृंखलामा पनि सधैँ झैं फोन गर्दै गर्नुहोला। यो श्रृंखलालाई पनि तपाईँहरूले माया गर्नुहोला, यो अनुरोध गर्न चाहन्छौ। दशैं तिहार आउन लागिरहेको छ, के छ गाउँघरतिरको तयारी? विशेष गरी दशैं तिहार आउने बित्तिकै नेपालको संस्कृतिहरू अलिक लोप हुन लागेको हो कि जस्तो लाग्छ। वर्षेनी गाउँघरतिर अब घर लिप्नुपर्ने चटारू पनि हुन्छ, विशेष त घर रंगाउने, रमाइलो गर्ने प्रदेशीहरू गाउँ फर्कने, अनि विशेष गरी यो मौसम पनि त्यसरी नै खुल्ने, रमाइलो हुनेछ। तर देशको विडम्बना, विभिन्न घटनाहरूले पनि यो मौसम रमाइलो भए पनि मन धेरैको नरमाइलो पनि भएको छ होला। तर खैर, सबै कुरा बिर्सिएर रमाइलो गर्नुपर्ने बेला पनि अब भित्रिरहेको छ। आजको श्रृंखलामा हामी मिठा सांगीतिक कोशेलीहरूबाट पनि तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गरिरहेका छौं। हाम्रो प्रयास तपाईँहरूलाई कस्तो लागिरहेको छ कुन्नी? यति बेलाको क्रममा भने अर्को भाग राख्छु, किनकि साथीहरूको आगमन छैन। आज सायद श्रियाजी नआउनु भएको भएर पनि हुनसक्छ। हामीलाई सुनिरहनु भएको छ भने तपाईँहरू आउँदै गर्नुहोस्। यो अनुरोध गर्दै यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि राख्न चाहन्छु सपनीमा आँसु पुस्न किन आउनु पर्यो बोलको भाका रहेको छ। यो गीत खेम सेन्चुरी अनि विष्णु माझीको मूल बाटो एल्बमबाट रहेको भाका राख्दैछु। सुन्दै गर्नुहोस्, हामी सँगै रहनुहोला। यति बेलाको क्रममा भने यो सुमधुर भाका तपाईँकै लागि, आज सायद श्रियाजी नआउनु भएको भएर पनि हुनसक्छ। हामीलाई सुनिरहनु भएको छ भने तपाईँहरू आउँदै गर्नुहोस्। यो अनुरोध गर्दै यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि राख्न चाहन्छु।

यही निष्ठुरी मनले गर्दा धोका पाउनु पर्यो। विपनीमा आलु घाउमा नन्चुक छर्किएर जाने मान्छे सपनीमा किन आउनु पर्यो। सुमधुर भाका तपाईँ सबैजनाको लागि निकै मर्मस्पर्शी भाका रहेको थियो। राख्यौं खेम सेन्चुरी अनि विष्णु माझीको सुमधुर आवाज मूलबाट एल्बममा समावेश गरिएको थियो। आजको श्रृंखलामा हामी त तपाईँकै आवाजमा रहेका गीत संगीत सुनाउन चाहन्थ्यौं। सायद धेरैजना साथीहरूको पहुँचसम्म पुगेको छैन कि जस्तो लागिरहेको छ। यो वर्षातको कारणले पनि हामी अलिकति हाम्रो प्रसारण क्षमता घटाउनु पर्ने बाध्यता हामी रहेका छौँ। त्यसकारण पनि अलि टाढा टाढाका साथीहरूले हामीलाई सुन्नु भएको छैन होला भन्ने अनुमान पनि हामीले लगाएका छौँ। तर हामीलाई कहाँ कहाँसम्म सुनिएको छ तपाईँहरूको उपस्थितिले अझै हामीलाई प्रमाणित पनि गर्दथ्यो। त्यसकारण सुन्ने साथीहरूले आजको श्रृङ्खलामा पनि फोन गरेर साथ दिनको लागि अझै समय छ, फोन गर्दै गर्नुहोला। सुन्दै हुनुहुन्छ रेडियो धोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम ओम प्रसन्न आभूषण लोकसुशेली। 4 बजेसम्मको सांगीतिक यात्रामा हामी मिठा गीत संगीतहरू राखेर मनोरञ्जन दिने कोशिश गरिरहेका छौं। अर्को भाका राख्छु देवी घरदी मगरको आवाजमा रहेको भाका, भर्खरै मात्र सार्वजनिक भएको हो, अत्यन्तै नयाँ भाका राख्छु। तिमी नि एक दिन म पनि एक दिन बोलको भाका छ सुरेश सञ्जान, अनि देवी घरदी मगरको सुमधुर आवाजमा सजिएको भाका सुन्दै गर्नुहोस्, हामीसँगै रहनुहोला। अर्को भाका सहित हामी कार्यक्रममा फेरि पनि उपस्थित हुनेछौं।

तिमी पनि एक दिन म पनि एक दिन जाने त भगवानकैमा होला जय हरि हरि यस्तै थियो। विशेष गरी जीवन र धर्मसँग सम्बन्धित रहेको भाका राख्यौं। सुरेश अन्जान अनि देवी घरतीमा गरेको सुन्दर आवाज सुरेश अन्जानको लय तथा शब्द सृजनामा रहेको भाका आजको श्रृंखलामा राख्यौं। अब तपाईँहरूको माझबाट विदा भएर पनि हामी जानुपर्ने बेला हुन लागिसक्यो। यतिन्जेलसम्म तपाईँले हामीलाई सुनेर साथ दिनुभयो। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा तपाईँको र विशेष गरी सूर्यजीको भेट हुनेछ। सूर्यजीको अनुपस्थितिमा मात्रै आज म तपाईँहरूसँग भेट हुने बच्चाका साथमा उपस्थित भएको थियो, तर आज जुन उद्देश्य अनुसार थियो त्यो साथीहरूको सहभागिता पनि रहेन। खैर, हामीलाई सुनेर साथ दिने साथीहरू तपाईँ सबैजनालाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम प्रायोजन गरिदिएकोमा ओम प्रसन्न आभूषण लोक सुशीलप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको श्रृंखलाको प्रस्तुतिबाट जाँदा जाँदै तपाईँ सबैजनाको लागि शान्ति श्री परियार अनि दीपक तिरुवाको आवाजमा रहेको भाका फर्का ए परदेशी बोलको गीत रहेको छ राख्दैछु। रेडियो धर्वराई 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। हामीलाई मार्न मार्नु होला। रमेश पिजीको शब्द दीपक तिरुवाको लयमा रहेको यही भाका छोड्दै आजको श्रृंखलाबाट विदा हुने आज्ञा चाहिँ। नमस्कार। जय गीत जय संगीत।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: स्टुडियो
3: अहिले दिउँसोको 4 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष प्रेस छ, फोन 98560 56996 र 97051 56996।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
14: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460972446।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98164334372।
18: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
2: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-78
4: सुवर्ण अवसर
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
6: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
6: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
6: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
6: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
7: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
7: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
8: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
10: सधैँ झैं यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
11: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँची को एलर्जी टन्सिल को संक्रमण मुख भित्र को घाव खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटी को इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
12: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
5: र 9968168787।
0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
14: दुलेगौंडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त बन्के बचोक पारिपट्टि छ नि।
15: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
14: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
15: ल फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
16: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
17: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
18: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
17: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
19: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
22: हेलो बा
23: कति बन्यो घर अनि ढलान भयो त?
24: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
22: ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811-50630 र 97476081।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 029
5: ए सबिना यसको हतारमा कता हो
6: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज
5: मोक्षी ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
0: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560133
4: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
0: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 065590369 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो

0: अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
9: फोन नम्बर 0564143121,
10: मोबाइल 9605678634 र 9701107090।
11: अहिले साँझको 5 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
13: ढोरबाराही हाइलाइट्स को साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कड़ाई गरिने बताउनु भएको छ। आज पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले अब विपक्षलाई रमाउने गरेर बोल्नेहरूलाई कार्यवाही गरिने पनि चेतावनी दिनुभयो। अब पार्टीभित्र बढ़दो अराजकता र अनुशासनहीनता चल्दैन, केन्द्रीय कमिटिको बैठकलाई हामीले कट अफ डेट मानेका छौं, अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो। अब समितिको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा पक्षलाई रमाउने गरेर बोल्ने जो कोहीमाथि कड़ा कार्यवाही हुनेछ। उहाँले पार्टी पुनर्गठनका नाममा अध्यक्ष अटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भएको पनि टिप्पणी गर्नुभयो। पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो, यो अपराधपूर्ण क्रियाकलाप हो, उहाँले भन्नुभएको छ। केन्द्रीय कमिटिको बैठक अगाडि भएका यी सबै कुरामा क्षमा भयो भन्दै ओलीले अगाडि भन्नुभयो, तर अब क्षमा हुँदैन, हामी कुनै प्रतिनिधि परिषद बैठकतिर लाग्दैनौं, यो चुनावको तयारीको बेला हो, कोरा कोर आनाहान गर्ने होइन। अब लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको पनि अध्यक्ष ओलीले बताउनु भएको छ। दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ, निर्वाचनमा फोकस हुन्छौ र जित्छौ, ओलीले भन्नुभएको छ। नेपाली कांग्रेसको आफ्नो 15 महाधिवेशन दुई दिन पर सारेको छ। यस अगाड़ी असोजको 16 गतेबाट शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोजको 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुने भएको हो। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारणले सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राखेर महाधिवेशनको मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेसको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहको अधिवेशन सम्पन्न भइसकेको र अब प्रदेश सभाको क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेको उल्लेख गर्नुभयो। यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशनको गतिविधि अगाडि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरिएको छ। देउवा पक्षले असोजको 15 गते ओडा अधिवेशन र आउँदो मंगिरको 21 गतेदेखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसभित्र दुई पक्ष नै समान्तर महाधिवेशन गतिविधिमा लागि परेका छन्। मानवाधिकार कर्मीहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाकारी रूपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन्। उनीहरूले एक विज्ञप्ति जारी गरेर सुरक्षा थ्रेटका नाममा जबरालाई पक्राउ गर्नु गलत हुने बताएका हुन्। जबरा पक्राउ परेपछि अनुगमनका लागि गएको मानवाधिकार आयोगको टोलीलाई समेत प्रहरीले रोकेको भन्दै उनीहरूले त्यसलाई गैर जिम्मेवारपूर्ण भनेका छन्। उनीहरूले सरकारलाई मानवाधिकारको पालना गर्न र मानवाधिकार आयोगलाई समेत संवैधानिक कानूनी दायित्व निर्वाह गर्न आग्रह गरेका छन्। विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत 14 जना रहेका छन्। राजीव गुरूङ अर्थात दीपक मनाङे नेपाली कांग्रेसको संस्थापनेतर समूहमा प्रवेश गरेका छन्। कांग्रेसको पन्ध्रौं केन्द्रीय महाधिवेशनको तयारीका क्रममा मंगलबार नेता डाक्टर शेखर कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गर्नुभएको हो। संस्थापन इतर समूहले पन्ध्रौं महाधिवेशन तयारी समितिका संयोजक समेत रहनुभएका पूर्व महामन्त्री डाक्टर कोइरालाले मनाङेलाई खादा र माला लगाएर पार्टीमा प्रवेश गराउनु भएको छ। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई पार्टी प्रवेश गराउँदै आगामी महाधिवेशनमा संगठन निर्माण र विस्तारमा परिचालन गर्ने रणनीति बनाएको जनाइएको छ। गुण्डागर्दी र आपराधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका राजीव गुरूङ पछिल्लो समय गण्डकी प्रदेशको राजनीतिमा निर्णायक पात्रका रूपमा स्थापित हुनुभएको छ। शुरूआती दिनमा काठमाण्डुको ठमेल क्षेत्रमा आउँदा असुली गुण्डागर्दी र संगठित अपराधमा जोड़िएका मनाङेको नाम 2061 सालमा अर्का नाइकी चक्रे मिलनमाथि भएको ज्यान मार्ने उद्योगको घटनापछि चर्चामा आएको थियो। उक्त घटनामा अदालतबाट दोषी ठहर भएर उहाँ पटक पटक जेल समेत परिसकेका छन्। गुण्डागर्दीको पृष्ठभूमि पछाडि पार्दै राजनीतिमा संरक्षण खोज्ने क्रममा मनाङे सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। यस्तै उहाँ एमाले नेकपा हुँदै अहिले कांग्रेसमा प्रवेश गर्नुभएको हो। यही असोजको 8 गतेदेखि 11 गतेसम्मको मौसमी विपदका कारणले गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भएका छन्। गण्डकी प्रदेशमा 8 गते बिहिबारबाट 12 गते सोमबारसम्म बाढ़ी पहिरो र हिम पहिरोमा परेर 23 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोमा परेर बागलुङमा 12 जना, मेग्दीमा 7 जना र मनाङको हिम पहिरोमा परेर 4 जनाको ज्यान गएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीका सचिव तीर्थलाल सिलुवालले यो अवधिमा 15 जना सम्पर्क विहीन र 9 जना घाइते भएको जानकारी दिनुभयो। बागलुङमा पहिरोले पुरिएर ज्यान गुमाउनेमा ताराखोला 5 धस्मरका 51 वर्षका मनबहादुर रोका, 55 वर्षका दिलबहादुर पुन रहेका छन्। यस्तै तमानखोला गाउँपालिका वडा नम्बर 3 को धरनाक पुकमा घर पहिरोले पुरिँदा 83 वर्षका बुद्धिराज घरती र 66 वर्षकी भीमा देवी घरतीको ज्यान गएको छ। सोही पालिकाको वडा नम्बर 4 को सन्तारमा 52 वर्षका हस्तवीर विक र 61 वर्षकी उदुशिरा विकको पनि पहिरोमा परेर ज्यान गएको छ। बागलुङकै निशी खोलाका 5 जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। यस्तै आइतबार आएको पहिरोले घर पुरिँदा निशी खोलाकै वडा नम्बर 3 पञ्ची खरियाका 36 वर्षकी श्यामकुमारी विक, 13 वर्षका मनोज विक र 8 वर्षका मुकेश विक तथा 3 वर्षका निशान विकको ज्यान गएको छ। यस्तै गरी निशी खोला 6 सेलोवाङका 50 वर्षका सूर्य बहादुर घरती मगरको पनि पहिरोमा पुरिएर ज्यान गएको छ। बागलुङकै पहिरोमा परेर मेग्दीको मालिका 2 की 79 वर्षकी नरमाया पुनको पनि मृत्यु भएको छ। यता म्याग्दीमा आइतबार पहिरोले पुरिँदा मालिका गाउँपालिकामा 2 जना र अन्नपूर्ण गाउँपालिकामा 5 जनाको ज्यान गएको छ। मालिका 3 रूमा गाउँका 31 वर्षका चिरन पुन र 28 वर्षका देवबहादुर पुनको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 फगामका 54 वर्षका योगमाया पाइजा र 75 वर्षका सिल कुमारी पाइजा, सोही पालिकाको वडा नम्बर 5 पाउँदुरका 5 वर्षका जेनी पूर्जा र 75 वर्षका ओम बहादुर तिरिजाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। यस्तै मेग्दीका अन्नपूर्ण गाउँपालिकामा पनि घर पहिरोले पुरिँदा ज्यान गुमाउनेमा अन्नपूर्ण 8 काफल डाँडा खरका गाउँका 19 वर्षका सबिन गर्बुजाको पनि मृत्यु भएको छ। आइतबार बिहान हिमलुङ हिमालमा आएको हिम पहिरोमा परेर ज्यान गुमाएका 4 जनाको शव भेटिएको छ। हिम पहिरोमा परेर ज्यान गुमाएका संखुवा सभाको भोटे खोला गाउँपालिका वडा नम्बर 3 का 52 वर्षका छेदी भोटे र 31 वर्षका पासङ भोटे गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 2 का 30 वर्षका वीरेन्द्र गुरूङ र खोटाङको ऐसेलु खर्का गाउँपालिका वडा नम्बर 9 का 45 वर्षका घनश्याम राईको शव फेला परेको जनाइएको छ। गण्डकी प्रदेशका 24 वटा समस्याग्रस्त सहकारीबाट 7,35,59,39,932 रूपियाँ हिनामिना भएको पाइएको छ। गण्डकी प्रदेश अन्तर्गत अदालत र प्रहरी प्रशासनमा रहेका ती समस्याग्रस्त सहकारीले त्यति रकम हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार डोलराज पराजुरीले जानकारी दिनुभयो। सहकारी रजिष्ट्रारको कार्यालयको आयोजना र वालिङ नगरपालिका तथा जिल्ला समन्वय संघ लिमिटेड स्याङ्जाको समन्वयमा वालिङमा भएको सहकारिता सहकारी ऐन नियम तथा समसामयिक विषयको अभिमुखीकरण कार्यक्रममा उहाँले बागलुङको इमेज बचत तथा ऋण सहकारीको 1,33,00,00,000 र कास्कीको प्राइम बहुद्देश्य सहकारीको 1,54,00,00,000 भन्दा बढ़ी रकममा प्रचलन भएको मुख्य विवरण प्रस्तुत गर्नुभयो। नेपालको सहकारी क्षेत्रको विद्यमान अवस्था कानूनी व्यवस्था र देखिएका चुनौतीहरू विषय कार्यपत्र प्रस्तुत गर्दै पराजुलीले सहकारीको समस्या समाधानका लागि विभिन्न कानूनी प्रावधान र व्यवहारिक सुझावहरू अगाडि सार्नु भएको छ। उहाँले सहकारी ऐन 2074 अनुसार नियमित बचतकर्तालाई सुरक्षित धितो र जवानीमा मात्र ऋण दिन मिल्ने र कुल बचतको 15% तरलता कायम राख्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभएको छ। बागलुङको गलकुट नगरपालिका 1 दुदिला भाटीको 6 माया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पुग्नुपर्ने थियो। सोही दिनदेखि बागलुङ र पर्वतको ठाउँ ठाउँमा पहिरो र नदी कटानका कारण मध्य पहाड़ी पुष्पलाल लोकमार्ग अवरूद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्नु भएन। बागलुङ खण्डको सड़क सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई पर्वत हुँदै पोखरा आइपुग्न अर्को शास्ति बिहोर्नु परेको छ। बागलुङ बजारबाट झलुङ्गी पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब 45 मिनट हिँडेपछि मात्रै उहाँले पोखराका लागि गाड़ी भेट्टाउनु भएको छ। बागलुङ र पर्वतको सीमा मालडुङ्गा कालीगण्डकी नदीमाथिको पुल भत्किए पछाडि यात्रुहरू कठिनाई सहँदै वैकल्पिक सड़क प्रयोग गर्न बाध्य बनेका छन्। तनहुको बन्दीपुर गाउँपालिका 6 खहरी टारमा अविरल वर्षाका कारणले एउटा घर पूर्ण रूपमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार स्थानीय आसपुर गुरूङको ढुङ्गा र माटोले बनेको जस्ताले छाएको 2 तल्ले 6 कोठाको कच्ची घर वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षति भएको हो। घटनामा मानवीय तथा पशु चौपायमा कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय सारङघाटबाट प्रहरी टोली खटिएर आवश्यक समन्वय गरेको छ। घरमा बस्दै आएका परिवारको सदस्यलाई हाल आफन्तको घरमा राखिएको छ। लमजुङ जिल्लाको राईनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखर नाथ नेउपानी सहित 9 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू समेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ इनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको हो। तत्कालीन रोजगार संयोजक नेपानी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी यस्तै तत्कालीन लेखापाल नवीन कुमार बराल वडा नम्बर 1 का तत्कालीन वडा अध्यक्ष रमेश नेपानी वडा नम्बर 3 का तत्कालीन वडा सदस्य ओजराज पौडेल वडा नम्बर 4 का तत्कालीन वडा अध्यक्ष जयमान गुरूङ वडा नम्बर 5 का तत्कालीन वडा अध्यक्ष नन्द बहादुर कुमाल वडा नम्बर 6 का तत्कालीन वडा अध्यक्ष रूख बहादुर तामाङ गुरूङ वडा नम्बर 8 का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने वडा नम्बर 7 का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुली विरूद्ध मुद्दा दायर गरिएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिने निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMS को वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्रमा फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यानपावर व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अगाडि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको छैन। अब सैन्य विविध खबरहरू सँगसँगै साँझ पाँच बजेको ढोरबाट ही हाइलाइट आजको लागि सकिएको छ। सात बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाट ही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
16: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
18: म्याडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि? म्याडम,
17: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
20: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
19: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921553507।
21: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
22: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
21: दीक्षा ब्युटी पार्लर रे?
22: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
21: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
22: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
21: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
22: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
21: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
22: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
21: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन, सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
22: सुन्दरता देखाउने होइन, महसुस गराउनेछौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
23: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोर बराई।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9855196092।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
13: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
15: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
18: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
19: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आज
15: राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल।

0: पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058008 र 98460976246।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
0: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
0: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: नमस्ते, तपाईँ यति बेला रेडियो ढोलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: Okay.
1: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
2: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
3: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
3: हाम्रो मोबाइल पसल दुलेगौंडा साङ्जिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856596 र 9701956996
4: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
7: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
8: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो टाइम
12: अहिले साँझको 6 बज्यो
13: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: साथ प्रसारण भइरहेको छ
15: सुरुमा मुख्य समाचारका शीर्षकहरू
14: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको स्पष्टीकरण
15: पर्वतको जलजलामा पहिरोले 4 घर पुरिए एकजना घाइते असोज 17 गतेदेखि भीषण वर्षा हुने खबर भ्रामक रहेको विभागको स्पष्टीकरण
14: प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कडाईका साथ लागू गर्न सर्वोच्चको फरमादेश राईनाश नगरपालिकामा रोजगार कार्यक्रमको रकम हिनामिना 10 जना विरूद्ध भ्रष्टाचार मुद्दा
15: फकल्याण्ड तेल परियोजना नरोके बेलायत विरूद्ध कानूनी कदम चाल्ने अर्जेन्टिनाको चेतावनी क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू
14: र एसियाली खेलकुद अन्तर्गत क्यानोएमा नेपालका विजय र आशिष सेमी फाइनलमा
16: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
17: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ
0: अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सड़क खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने, पशु पाठशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
15: बैठकले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढ़ुवा तथा पदस्थापन समेत गरेको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ। नेपाल इन्जिनियरिङ सेवा तर्फका डाक्टर जगदेश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ। सरकारका प्रवक्ता पोखरेलले राणालाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको बताउनु भएको हो। सुरक्षा थ्रेटबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको बताउँदै पोखरेलले गिरफ्तारी नगरिएको जिकिर गर्नुभयो। राणालाई जेएनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेट रहेको उहाँको भनाइ थियो।
0: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको
15: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई महाराजगंज स्थित घरबाट शनिबार राति पक्राउ गरेको थियो। पछि आइतबार दिउँसो उहाँलाई छोडिएको थियो।
14: हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको घटेको क्षेत्रेश्वरी विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। राज्यसभाको निर्णय अनुसार पराजुलीले आज संघीय संसद सचिवालयमा पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो। पराजुलीको प्रस्तावकमा कंग्रेस सांसद मोहन आचार्य र समर्थकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसद पुष्पराज कडेल, रमेश कुमार मल्ल, ध्रुव राज राई, सरस्वती लामा र निशा डाँगी रहनु भएको छ। बहुदलीय समर्थन सहित एकल उम्मेद्वारी परेकाले पराजुले सर्वसम्मत रूपमा सभापति चयन हुने निश्चित भएको छ। सभामुख डोलप्रसाद अरियालले तोक्नु भएको कार्यतालिका अनुसार भोलि दिउँसो 2 बजे सभापतिको औपचारिक निर्वाचन हुनेछ। 3 महिनाको समय अवधि पाएको यस समितिले हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी, हिमताल र सीमापार जलधारको प्रभावका साथै घटेको त्रिशुली विपदको वैज्ञानिक अध्ययन गरी सुझाव पेश गर्नेछ।
15: पर्वतको जलजला गाउँपालिका साथ लामा बजारमा आज पहिरोले 4 घर र 2 गोठ पुरिएका छन्। पहिरोमा परि 1 घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएका 65 आत्मराज शर्मालाई सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको टोलीले जीवित उद्धार गरी बेनी स्थित प्रादेशिक अस्पताल पुर्याएको छ। उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ। पूर्व सूचनाका आधारमा धेरैजसो बासिन्दालाई अघि नै सुरक्षित स्थानमा सारिएकोले ठूलो मानवीय क्षति हुनबाट जोगिए पनि पहिरोमा घर, गोठ, खाद्यान्न, पशु चौपाया र 12 रोपनी खेतीयोग्य जमीन पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ। विस्थापित परिवारलाई मिलनचोकमा स्थायी बसोबासको व्यवस्था मिलाइएको छ। लगातारको वर्षा र कालीगण्डकी नदीको कटानका कारण मेगडी र मुस्ताङ जोड्ने बेनी मालढुङ्गा सड़क खण्ड समेत अवरूद्ध भएको छ।
14: आगामी असोज 17 तीन दिनसम्म मुलुकभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्ण रूपमा भ्रामक र असत्य रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष सूचना जारी गर्दै महाशाखाबाट त्यस्तो कुनै पनि पूर्वानुमान जारी नभएको र हाल मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। असोज 17 वर्षालाई लिएर सर्वसाधारणबाट अत्यधिक सोधपूछ भएपछि विभागले ध्यानकर्षण भएको जनाउँदै अनर्गल र भ्रामक समाचारको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन पनि आग्रह गरेको छ।
15: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
17: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
18: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
19: सुरक्षा घरको साथ जीवन भरको।
17: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
20: अब बाँकी समाचार। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक र एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कड़ाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी स्पष्ट मार्गचित्र सहित प्रतिबन्ध लागू गर्न भनेको छ। फैसलामा संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोड़िएको उल्लेख छ। अदालतले सरकारलाई 11 बुँदे निर्देशनात्मक आदेश दिँदै उत्पादकले कम्तीमा 50% प्लास्टिक फोहोर पुनः संकलन गर्नुपर्ने व्यवस्था गर्न, प्लास्टिकको केन्द्रीकृत डाटाबेस तयार पार्न र वैकल्पिक उद्योगलाई कर तथा भन्सारमा सहुलियत दिन भनेको छ। साथै यस प्रतिबन्धको प्रगति विवरण प्रत्येक 6 महिनामा अदालतमा पेश गर्न समेत आदेश दिएको छ।
15: लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको झण्डै 17 लाख रूपियाँ हिनामिना गर्ने 10 जना कानूनी फन्दामा परेका छन्। राइनासका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल र विभिन्न ओडाका 7 जना जनप्रतिनिधि भ्रष्टाचारको आरोपमा मुछिएका हुन्। उनीहरूले आर्थिक वर्ष 2076-77 श्रम तथा रोजगार मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
20: नेप्सी परिसूचक आज 9.62 अंकले घटेको छ। त्यससँगै नेप्सी 2603 को विन्दुमा कायम भएको छ। आज कारोबार रकममा पनि कमी आएको छ। हिजो 5.38 अर्ब करोड़को कारोबार भएकोमा आज 4.65 अर्ब करोड़ रूपियाँको भएको छ। आज 69 कम्पनीको शेयर मूल्य बढ़दा 199 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
15: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीच बढ़दो व्यापार तनाव बीच क्यानाडाबाट आयात हुने मदिरा सहित विभिन्न उत्पादनमा अमेरिकाले आजदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको शुरूमा प्रतिबन्ध घोषणा गर्नुभएको थियो। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिराजन्य, दुग्धजन्य, मठा, प्रोटीन र उच्च क्षमताका मोटरसाइकल समेत परेका छन्। सेप्टेम्बर 8 क्यानाडाले अमेरिकी निर्यातमा करिब 20 अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
20: अर्जेन्टिनाले फकल्याण्ड टापुमा संचालन भइरहेको तेल परियोजना नरोके बेलायत विरूद्ध कानूनी कदम चाल्ने चेतावनी दिएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले बेलायतलाई उत्तरी फकल्याण्ड क्षेत्रमा संचालन भइरहेको सी लाइन प्रोजेक्ट रोक्न 2 हप्ताको समयसीमा दिनुभएको हो। उक्त परियोजना नरोके ह्याम्बर्ग स्थित इन्टरनेशनल ट्राइब्यूनल फर द अल अफ द श्रीमा मुद्दा दायर गर्ने उहाँले सामाजिक सञ्जाल एक्स मार्फत उल्लेख गर्नुभएको छ। फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिना दुवैले सार्वभौम अधिकार दावी गर्दै आएका छन्। बेलायतले सन् 1833 टापुलाई आफ्नो भूभागका रूपमा दावी गर्दै आएको छ। अर्जेन्टिनाले बेलायती नियन्त्रणलाई औपनिवेशिक कब्जा भन्दै आफ्नो दावी कायम राखेको छ।
15: अब खेल समाचार। नेपालका विजय माझी र आशिष राणा मगर एसियाली खेलकुदमा क्यानोई इस्लालमको पुरूष कायाक सिंगलतर्फ सेमीफाइनलमा प्रवेश गरेका छन्। पहिलो चरणबाट .202 स्कोर गरेका विजय 15 तथा 211.86 स्कोरका साथ आशिष 16 स्थानमा रहेर सेमीफाइनल पुगेका हुन्। यहाँ गी गावा क्यानोई इस्लालम कोर्समा आज शुरू भएको क्यानोइङको पुरूष कायाक एकलमा दुई नेपाली सहित 18 खेलाड़ी सेमीफाइनल चरणमा पुगेका हुन्। सेमीफाइनल चरणको प्रतिस्पर्धा भोलि हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
20: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय। जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको प्रष्टीकरण।
15: पर्वतको जलजलामा पहिरोले 4 घर पुरिए, 1 घाइते। असोज 17 गतेदेखि भीषण वर्षा हुने खबर भ्रामक रहेको विभागको स्पष्टीकरण।
20: प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कडाईका साथ लागू गर्न सर्वोच्चको परमादेश। राईनाश नगरपालिकामा रोजगार कार्यक्रमको रकम हिनामिना। 10 विरूद्ध भ्रष्टाचार मुद्दा।
15: फकल्याण्ड तेल परियोजना नरोके बेलायत विरूद्ध कानूनी कदम चाल्ने अर्जेन्टिनाको चेतावनी। क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू।
20: र एसियाली खेलकुद अन्तर्गत क्यानोइमा नेपालका विजय र आशिष सेमी फाइनलमा।
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com।
21: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई। चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
22: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
21: हो र, कहाँ छ र त्यस्तो?
22: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
23: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
21: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
23: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
21: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
23: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
24: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
25: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
26: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
23: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
23: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
23: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
2: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
23: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
23: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
23: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
4: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
5: हेलो बा
6: कति बन्यो घर अनि ढलान भयो त
7: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
6: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
7: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
21: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
23: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
21: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
27: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
24: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
21: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
23: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
21: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
23: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
21: फोन नम्बर 0658414321
23: मोबाइल 9605678634 र 9701010790
0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
9: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
10: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
12: १०३.८ अन्तर्मनको आवाज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860 73 73 10 र 9261 53 507।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुने बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
9: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9855216692।
12: साइलियामा प्रकाश साईको
9: ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा

0: पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
1: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
5: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
3: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
3: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
6: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98460 56999 छ
7: १०३.८ अन्तर्मनको आवाज

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460970246।
0: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए, त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
5: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाऊ हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ, भनौला नि एउटा ल्याइदे भनेर।
9: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
10: सुन्नुहोस् न, दुलेगौंडामा छ नि हाम्रो मोबाइल पसल,
9: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
7: हो, सैमसुंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
7: हाम्रो मोबाइल पसल दुलेगौंडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 98560956996 र 97051956996।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
15: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
18: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9861653507।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
21: स्टुडियो अहिले साँझको 7 बज्यो।
20: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एक साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन 2 दिन पर सर्यो। महाधिवेशनको उद्घाटन असोज 18 गते काठमाडौँको खुला मञ्चमा हुने। पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको प्रति मानव अधिकार कर्मीको विरोध। असोज 8 गतेदेखि परेको अविरल वर्षाका कारण हालसम्म 35 जनाको मृत्यु, 15 जना घाइते। तनहुको कोत्रेमा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने। गण्डकी प्रदेशमा सहकारीको 7 अर्ब 35 करोड़ हिनामिना। ड्रोन आक्रमण बढ़ेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन। म्यानमारको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुग्यो। र भूटानको राष्ट्रिय क्रिकेट टीम गण्डकी र क्यान 11 बीचको मैत्रीपूर्ण टी20 क्रिकेट श्रृंखला आजदेखि पोखरामा शुरू। सिरिजमा गण्डकीको विजय शुरूआत। समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशन 2 दिन पर सारेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको नीति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका उल्लेख रहेको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि वेगलै अधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्ष असोज 15 गते एउटा अधिवेशन र आउँदो मंगसिर 21 गतेदेखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको छ। अविरल वर्षाको कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदका घटनामा पनि हालसम्म 35 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढ़ी पहिरो लगायत विपदका घटनामा बागलुङमा 12, म्याग्दीमा 7, पाल्पामा 5 र मनाङमा 4 जनाको मृत्यु भएको छ। त्यस्तै धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मानव अधिकार कर्मीहरूले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रूपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन्। उनीहरूले विज्ञप्ति जारी गरी सुरक्षा थ्रेटका नाममा जबरालाई पक्राउ गर्नु गलत हुने बताएका हुन्। जबरा पक्राउ परेपछि अनुगमनका लागि गएको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले रोकेको भन्दै उनीहरूले त्यसलाई गैर जिम्मेवारपूर्ण भनेका छन्। उनीहरूको सरकारलाई मानव अधिकारको पालना गर्न र उनीहरूले सरकारलाई मानवाधिकारको पालना गर्न र मानवाधिकार आयोगलाई समेत संवैधानिक र कानूनी दायित्व निर्वाह गर्न आग्रह गरेको छ। विज्ञप्ति जारी गर्नुमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत 14 जना रहेका छन्। गण्डकी प्रदेशमा 24 समस्याग्रस्त सहकारीबाट 7,35,59,962 रूपियाँ हिनामिना भएको छ। गण्डकी प्रदेश अन्तर्गत अदालतले प्रहरी अनुसन्धानमा रहेका ती समस्याग्रस्त सहकारीले त्यति रकम हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार डोलराज पराजुलीले जानकारी दिनुभएको हो। सहकारी रजिस्ट्रारको कार्यालयको आयोजना तथा वालिङ नगरपालिका र जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाको समन्वयमा वालिङमा भएको सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषय अभिमुखीकरण कार्यक्रममा उहाँले बागलुङको इमेज बचत तथा ऋण सहकारीको 1,33,00,00,000 र कास्कीको प्राइम बहुद्देश्य सहकारीको 1,54,00,00,000 बढ़ी रकम अपचलन भएको मुख्य वितरण प्रस्तुत गरेका छन्। नेपालको सहकारी क्षेत्रको विद्यमान अवस्था, कानूनी व्यवस्था र देखिएका चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै पराजुलीले सहकारीका समस्या समाधानका लागि विभिन्न कानूनी प्रावधान र व्यवहारिक सुझावहरू अघि सारिएका बताउनु भएको छ। उहाँले सहकारी ऐन 2074 अनुसार नियमित बचतकर्तालाई सुरक्षित धितो र जमानीमा मात्र ऋण दिन मिल्ने र कुल बचतको 15% तरलता कायम राख्नुपर्ने व्यवस्था रहेको जनाउनु भएको छ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताउनु भएको हो। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन। सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,07,00,000 अमेरिकी डलर अर्थात झण्डै 3,17,00,000,000 रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि प्राप्त हुने वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला, ढल्केवर, पतलैया, सरखण्ड, गर्जाङ खोला र बलेसी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्मा र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। यस्तै संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेका 3 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनालाई कड़ाई गरिने बताउनु भएको छ। आज पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले अब विपक्षीलाई रमाउने गरी बोल्नलाई कार्यवाही गरिने पनि बताउनु भएको हो। उहाँले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने भन्दै अपधारणापूर्ण क्रियाकलाप भएको पनि टिप्पणी गर्नुभएको छ। अब लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको पनि अध्यक्ष ओलीले बताउनु भएको हो। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका 3 व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी रसुवा गढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो। तीनवटै नाका एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द भएको थियो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रसुवा गरी नाकाका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो। तातोपानी र रसुवा गरी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। व्यवसायीहरूका कारण दशैंलाई लक्षित गरेर ल्याइएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ, जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्ताले गरिरहेका छन्। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव राम काजी खड्काको नेतृत्वमा उच्च स्तरीय नेपाली टोलीले स्थलगत परीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरेको हो। सरकारले तातोपानी नाका सहित चीनसँग जोडिएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। सरकारले प्रशासन र प्राविधिक सेवा तर्फका दुई सहसचिवलाई सचिवमा बढ़ुवा गरी पदस्थापना गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले आभा श्रेष्ठ कर्ण र डाक्टर जगदीश्वर कर्माचार्यलाई सचिवमा बढ़ुवा गर्ने निर्णय गरेको हो। कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिवमा तथा कर्माचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। दुवैजना सचिव बढ़ुवा सिफारिश समितिले वरिष्ठताका आधारमा सिफारिश गरेका उम्मेद्वार मध्येबाट बढ़ुवा भएका हुन्। तनहुमा नेपाली कांग्रेसको इतर पक्षको 15 महाधिवेशन तयारी समिति घोषणा गरिएको छ। इतर पक्षले दमौलीमा एक भेला आयोजना तयारी समिति घोषणा गरेको हो। तनहुमा प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको संयोजकत्वमा तयार गरिएको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिको सह संयोजकमा डम्बर बहादुर अधिकारी र कमल भक्त पोखरेल चयन हुनु भएको छ। त्यस्तै सचिव माधव खनाल चयन हुनु भएको छ। समितिका सदस्यहरूमा भीम कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद घिमिरे, मथुरा कृष्ण श्रेष्ठ, शेरजङ गुरूङ, नरनाथ काफ्ले, राजु खड्का, रघु बहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्र बहादुर दरे, शोभा कोइराला, एन जे अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले, रघु रामबहादुर बैलकोटी, पञ्चबहादुर गुरूङ, रेशम बहादुर गुरूङ, मंगल गुरूङ, परशुराम ढुङ्गाना, उमा सुनार, राम विश्वकर्मा चयन हुनुभएको छ। राजीव गुरूङ दीपक मनाङ्गी नेपाली कांग्रेसको स्थापना समूहमा प्रवेश गर्नुभएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशनको तयारीका क्रममा आज नेता डाक्टर शशांक कोइरालाले मनाङ्गीलाई पार्टीमा स्वागत गर्नुभएको हो। संस्थापन नेता समूहको 15 महाधिवेशन तयारी समितिका संयोजक समेत रहनुभएका पूर्व महामन्त्री डाक्टर कोइरालाले मनाङ्गीलाई खादा र माला लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो। कोइरालाको सचिवालयका अनुसार मनाङ्गीलाई पार्टी प्रवेश गराउँदै आगामी महाधिवेशनमा संगठन निर्माण र विस्तारमा परिचालन गर्ने रणनीति बनाइएको छ। तपाईं यति बेला साँझ 7 बजेको ढोरबारी हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
4: सुबर्ण अवसर
5: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: हेलो
7: बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
13: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ, त्यसो त बन्के बचोक पारिपट्टि छ नि।
14: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
13: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
14: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
15: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
11: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले सम्पर्क 9846061268 र 9560602068
3: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा अब बाँकी समाचारहरू तनहुँको बन्दीपुर गाउँपालिका छ खहरे टारमा अविरल वर्षाका कारण एक घर पूर्ण रूपमा क्षति भएको छ जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय आसपुर गुरूङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले छ कोठे कच्ची घर वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षति भएको हो घटनामा मानवीय तथा पशु चौपायमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ घटनापछि प्रहरी कार्यालय सारङघाटबाट प्रहरी टोली खटिएर आवश्यक समन्वय गरेको थियो घरमा बस्दै आएका परिवारका सदस्यलाई हाल आफन्तको घरमा राखिएको छ लमजुङको राइनस नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने सहित नौजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू समेत प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो तत्कालीन रोजगार संयोजक न्यौपाने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी तत्कालीन लेखापाल नवीन कुमार बराल वडा नम्बर एकका तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने वडा नम्बर तीनका तत्कालीन वडा सदस्य ओज राज पौडेल वडा नम्बर चारका तत्कालीन वडाध्यक्ष जयमान गुरूङ वडा नम्बर पाँचका वडाध्यक्ष नन्द बहादुर कुमाल वडा नम्बर छका तत्कालीन वडाध्यक्ष रूक बहादुर तामाङ गुरूङ वडा नम्बर आठका तत्कालीन वडाध्यक्ष कृष्ण प्रसाद लामिछाने वडा नम्बर सातका अध्यक्ष माधव प्रसाद पराजुली विरूद्ध मुद्दा दायर भएको हो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राइनास नगरपालिकाका सूचीकृत आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शर्तहरूसहित रू 16,72,000 रूपियाँ सशर्त अनुदान उपलब्ध गराइयो तत्कालीन प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना दुरूपयोग हानि नोक्सानी गर्ने र आफूहरूले गैर कानूनी रूपमा लाभ लिएको अख्तियारको ठहर छ धार्मिक जागरणका लागि तनहुँको कोत्रे बजारमा बडा दशैंको पूर्व सन्ध्यामा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ सिद्धेश्वर शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिका आयोजनामा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म महायज्ञ आयोजना हुने भएको हो सोमबार कोत्रे स्थित मन्दिर परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खेमराज खनालले नवरात्रमा साप्ताहिक महायज्ञ आयोजना गरी समाजमा धार्मिक जागरण सिर्जना गर्ने र देशमा भएको महाविपत्तिबाट प्रभावित भएकोहरूका लागि कामना गरिने बताउनु भएको छ महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले कथावाचन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको हो पण्डित एवं कथावाचक पौडेलले अर्थ संकलन आफूहरूको प्राथमिकतामा नरहेको स्पष्ट पार्दै विशुद्ध रूपमा धार्मिक कार्यक्रम भएकाले सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ उहाँले कथा श्रवणका लागि आउनेहरूले गर्ने दानलाई उच्चतम सदुपयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रममा स्थानीय समेत रहनुभएकी शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रिता नेपालीले धार्मिक कार्यक्रमले सामाजिक एकतामा जोड़ दिनुपर्ने बताउनु भएको हो उहाँले धर्मले अनुशासन सिकाउने दावी गर्दै त्यस्ता कार्यक्रमलाई प्रशय दिनुपर्नेमा जोड़ दिनुभएको छ कोत्रीमा यसअघि समेत दशैंको अवसर नवरात्र भरि दैनिक धार्मिक कार्य हुँदै आएको यस वर्ष विशेष कार्यक्रम हुने भएपछि धार्मिक गतिविधिले कोत्रीका प्रचार हुने र धार्मिक क्षेत्रका विकासमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ आबुखैरनी गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन बिक्री उद्योगको उत्पादनमा रोक लगाइएको छ। गाउँपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, उद्योग वाणिज्य संघ आबुखैरनी इलाका प्रहरी कार्यालय र होटल व्यवसाय संघको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कमजोरी भेटिएको थियो। अनुगमनका क्रममा काठको प्लाईवुडमा डो बेल्ने, सरसफाईमा ध्यान नदिने, म्याद नागेका सामग्री फिर्ता ल्याएर व्यवस्थित रूपमा भण्डारण नगर्ने तथा उद्योगको दर्ता र नवीकरण अद्यावधिक नगरेको पाइएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालय ले आज मंगलबार विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहन आग्रह गरेको छ। कियेभमा दिनको समयका रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले माताहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो। सोमबार ड्रोन आक्रमण भई एकजनाको मृत्यु भएको विश्वविद्यालय अन्तर्गतको सबैभन्दा धेरै विद्यार्थी रहेको प्रमुख क्याम्पस युक्रेन साइन्स एकाडेमी नजिक पर्छ। यो आक्रमण कियेभको केन्द्र लक्षित गर्दै रूसी ड्रोन र मिसाइल आक्रमणको बढ़दो अभियानको पछिल्लो घटना हो। यसअघि कियेभलाई देशको सबैभन्दा सुरक्षित क्षेत्र मानिन्थ्यो। हप्तौंदेखि युक्रेनमा 24 घण्टा ड्रोन र मिसाइल आक्रमणले घण्टौं लामो एयर चेतावनीको घण्टी साइरन बज्दै आएको छ। यस्तै शहरका करिब 30 लाख वासिन्दाको दैनिक जीवनमा बाधा पुर्याएको छ। कियेभले यी आक्रमण रोक्नका लागि महत्वपूर्ण वायु रक्षा प्रणालीहरूको आपूर्ति बढ़ाउन पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै आएको छ। रूसले नयाँ छिटो चल्ने जेटबाट संचालित ड्रोनहरू प्रयोग गर्न थालेको छ, जुन पहिलेका संस्करण भन्दा युक्रेनी सेनाले रोक्न आग्रह गरेको छ। पश्चिम म्यानमारको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुगेको सहायता कर्मीहरूले बताएका छन्। सोमबार राखाइन राज्यको क्याकटाउ शहरमा नदी किनारमा रहेको व्यापारिक केन्द्रमा सेनाले बम प्रहार गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि प्रारम्भिक रूपमा करिब 30 जनाको मृत्यु भएको थियो। मंगलबारसम्म मृतकको संख्या 50 पुगेको र 58 जना घाइते भएको सहायता कर्मीहरूले बताएका छन्। सहायता कर्मी वाई हुन आङका अनुसार बम विस्फोटपछि लागेको आगलागीमा केही शब जलेर वा हराएकाले मृतकको संख्या अझै बढ़न सक्ने देखिएको छ। सुरक्षाका कारण नाम सार्वजनिक नगर्ने सर्चमा एक स्थानीय स्वयंसेवकले पनि मृतकको संख्या पुष्टि गरेका छन्। आक्रमणबारे प्रतिक्रिया लिन म्यानमारको सेनासँग तत्काल सम्पर्क हुन नसकेको जनाइएको नेपाल भ्रमणमा आएको भूटानको राष्ट्रिय क्रिकेट टीम, गण्डकी प्रादेशिक क्रिकेट टीम र क्यान 11 बीचको मैत्रीपूर्ण टी20 क्रिकेट श्रृंखला आजदेखि पोखरामा शुरू भएको छ। नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजय शुरूआत गरेको हो। भूटानी क्रिकेट टोली विरूद्धको खेलमा गण्डकी प्रदेशले 8 विकेटको शानदार जित निकालेको छ। पोखरा रंगशाला क्रिकेट खेल मैदानमा भएको खेलमा भूटानले दिएको 97 रनको लक्ष्य घरेलु टोली गण्डकी प्रदेशले 11 ओभरमै 2 विकेट गुमाएर पूरा गरेको हो। गण्डकीको जितमा ईश्वर छेत्रीले अभिजित 34 रनको महत्वपूर्ण पारी खेल्नु भएको थियो। दीपक प्रसाद डुम्रे 26 रनमा अभिजित रहनु भएको छ। अर्जुन कुमारले 22 रन बनाउनु भयो भने सेब्रिन श्रेष्ठले 10 रन जोड्नु भएको छ। भूटानका लागि सोनामी एसेले 1 तथा नामगे थिन्ले 1 विकेट लिनु भएको छ। यसअघि टस जितेर पहिलो बलिङ रोजेको गण्डकी प्रदेशका बलर सामु भूटान 19.3 ओभरमा 96 रनमै अलआउट भएको थियो। भूटानका सोनाम चे चोपेलले सर्वाधिक 27 रन बनाउनु भएको थियो। रन्जुङ मिक्यो दोर्जीले 27 रन तथा नामगे थिन्देले 16 रन बनाउनु भएको थियो। गण्डकीका बलर सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै 4 ओभरमा 15 रन खर्चेर 4 विकेट लिनु भएको हो। अपराजित पौडेलले 4 ओभरमा 10 रन खर्चेर 3 विकेट लिनु भएको हो। विपिन खत्रीले 1 तथा सुदीप अर्याल र सिब्रिन श्रेष्ठले समान 1 विकेट लिनु भएको हो। भूटानी राष्ट्रिय टोली र गण्डकी बीचको दोस्रो खेल बुधबार तय भएको छ। भूटानी राष्ट्रिय टोलीले 4 वटा खेल खेल्न बाँकी रहेको छ। यिनै खबरहरूसँगै हामी ठरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन दुई दिन पर सयो महाधिवेशनको उद्घाटन असोज 18 गते काठमाडौँको खुला मञ्चमा हुने। पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको प्रति मानव अधिकार कर्मीको विरोध। असोज 8 गतेदेखि परेको अविरल वर्षाका कारण हालसम्म 35 जनाको मृत्यु, 15 जना घाइते। तनहुको कोत्रेमा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने। गण्डकी प्रदेशमा सहकारीको 7.35 अर्ब हिनामिना। ड्रोन आक्रमण बढ़ेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन। म्यानमारको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुग्यो। र भूटानको राष्ट्रिय क्रिकेट टीम गण्डकी र क्यान 11-20 मैत्रीपूर्ण टी20 क्रिकेट श्रृंखला आजदेखि पोखरामा शुरू। सिरिजमा गण्डकीको विजय शुरूआत। हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण सहकर्मी साथी सहित म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
20: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
19: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
19: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
19: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
19: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
19: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
20: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
21: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
22: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
21: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
22: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
21: महोत्सवका मुख्य आकर्षणहरू:
22: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
21: बालुद्यान एवं रमाइलो मेला,
22: दशैं तिहार सस्तो बजार,
21: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
22: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
21: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
22: साथमा लाइभ कन्सर्ट।
21: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहु।
22: नसा
0: तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
1: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
1: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
0: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4, दुलेगौंडा, माछा पुछ्र बैंकको ठिक पारिपट्टि।
0: सम्पर्क 0965903969, मोबाइल 9840826926।
4: जाम न, ढिला भइसक्यो।
23: एकैछिन पख न, केको भिडियो सुनौ।
24: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
4: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
23: नबोल न, सुन त,
24: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9840686265 र 9801412888।
25: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
23: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
25: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
23: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
25: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9845324020।
26: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए,
27: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
28: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
29: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
27: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
28: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9855557731, 9806657731।
30: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
31: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
30: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
31: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9465610950।
31: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि। तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ। पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टै
31: भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ। पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ

0: 65414234 र 98 1 71 56 6
1: 103.8 अन्तर्मनको आवाज।

0: सधैं भई यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण

0: कर्ण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9687168887।
4: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
2: मोबाइल 9800558537 र 9800665159।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161-590-162-590-163।
9: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
10: आवासमा।
0: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
12: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9855342475 र 9801132475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855428543 र 9847000787।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि, खुब पोवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855462029।

0: किना नी नपरोस को भानी बुढी घटा उपैचाइया हो भानी
1: ए अब बुढी घटाउन लाइदैन त्यस्तो कोही पाइए पाइन्छ नपाइए पाइदैन
0: ए सौदो जोडी

भन्छिन् छेउकी जिन्दगी साटम भन्नुस् कृष्ण।

रोएरा दिन जान्छ तिमलाई अघि नाच्ने दाई मेल खान्छ।

भई जान्छु मिलाउँछु हात पानी रहन्छन् वरा उपल्ला दाँत पानी।

0: को तुयो पुछ बाजे ओठो निरियाल छुयो
1: सोचा होला यो बुढो कुइया हो मलाई देख्दा ओठमा राल सुइया हो
0: ए मन मायाला

0: पर्छ समाउँदै लौरी हुन भरा दुई चोटी नखौरी
1: जिल्लावासी भेट भयो मनु भयो मलाई के भन्नु के
2: धेरै पछि भेट हुन पाएको भन भन मन मलाई
1: तिम्रै पिरले रुझ्दैन खाना चिन्ता गर्छु साँझ र
2: वर्षा दिनमा भेट हुन आएर फुर्ती लाउँछ दुई थाल भात
1: ए झुक्या भए दैवले हारोस् आजको रात काट्न नि नपरोस्।

0: तिम्रो झादल को आउँछ तिम्रो बिहे नहुँदा तिरमाउँछ
1: ए छबर सब मैले बे गरेको नबुझेरै किन पिर परेको छ
0: थापा भए भन्नी नै थिइन छ वर्षको केही चिनो देखिन
1: ए यस्तो जल्ले बिना छर चिनो जानु देखाउनै पर्छ
0: बिहे भएको वर्षमा छ भए मलाई मौका दिन्छौ त नभए
1: जोसा बेबोसँग यिनी हो तिमलाई फेरि के मौका दिने हो
0: खोज्या होइन अरू केही भन्न तिमीले पाउने सन्तानको बाउ भन्न
1: जान्ने बुझ्ने छ मेरो घरको पै बिना सधैँ के खोज्नु अर्को
0: ए खान्छौ होला रिसैले तिमीले पै बस्दो होला बिचरा दिनकै रोई
1: ए गर्व गर्छन् अगाडि आएर मनमायाको पै हुन
0: भनेका हुन् मलाई नि अरूले त्यस्तै गर्छन् गोप्पे पुहरूले
1: सबलाई थाहा छ दुई बच्चा छन् जस्तो भानी राम्रो छन् अच्छा छन्
0: तिमलाई हेर मायाको घेरो हो छत्र भन्छन् एउटा त मेरो
1: उनकै बुढी यति त रुदैनन् यो छत्रको बच्चा नै
0: ए छत्र प्रति तिमलाई नि चाह भयो भन तिमलाई कसरी
1: भन्दै रुन्थिन छु बाजा भनेको यही छत्रको बुढीले
0: छत्र पनि निराश नै बन्या छन् मनमाया नै पहिलो हो भन्या छन्।

0: माया गर्छ मायाले मिल्छ रे अनुहार त छत्र सै मिल्छ रे
1: केटी देखे दिल्ली थुक मिल्छ नि छोरो मान्छे सबै थुक मिल्छ
0: रे हेर्न जान्छु म पनि भरे खाने मुख र नाक एउटै छ अरे
1: कति गर्छौ अर्काको पीडा आँखा छैनन् नाक हुने ठाउँतिर
0: ए मादल जस्तै किन हो रम्किन्छौ सत्य कुरा भन्दनी सन्किन्छौ
1: छैन के रे दुइटैलाई फाइदा प्रश्न गर्छौ नचाहिँ
0: किन मलाई आगो झै पोल्यौ त बेन हुँदा तिमीले झुट बोल्यौ त
1: बसेकी छु मन मुटु साटेर के पाउँछु र म तिमीलाई ढाटेर
0: एउटा कुरा भन्याउ खासमा तिमीलाई आफ्नी बनाउने आशामा
2: कस्तो गरी चल्दैछ दिन तिमीले भुल्यौ

0: ਜਾਂਦਾ ਛਾ ਮਨ ਰੂਨਾ
1: ਛੋਕੀ ਮਾਇਆ ਖਯੰਤ ਸਾਰੇ ਕੋ ਆਪਣੇ ਹੋਰਾ ਅੰਗਾਲੋ ਮਾਰੇ।

0: पुरान राखा
1: कामै पर्छ घर छोडी

छैन छिपेरा, आज हामी सँगसँगै जानी हो सिन्दुर हाल्न।

0: मेरो नजर हजुर मै जालानी पाउरोटी झै पुक्क छन् गालानी
1: यो रबिनको खै कस्तो चाला हो सबैले मन पार्नी यही गाला हो
0: सबले मन पराको गाला जसले पनि भेट्यो कि मै खाला
1: मनमा रहर होला नि हुन त कसैले आठ गर्दैनन् छुन त
0: सबले आँखा लाउने त्यही छालामा खासै रस चाहिँ देखिन गालामा
1: माया लाउने पालो नि मेरै छ तिम्रा भन्दा रसिलो धेरै छ
0: आँखा लाउने माने छु धेरै छै हजुरको नि बे भएन मेरै छै
1: म त लाटी साह्रै लाज मान्ने धेरै आउँछन् कुन्छन्नी
0: माया लाउँथे बुझ्नलाई ढिलो छु हजुर सय म 50 किलो छु
1: सिलिम हुन मलाई मन खुब लाउने के खान्छ र त्यसरी दुब्लाउने
0: मोटाउँदिन तिन थाल भात खानीले हजुरको त

0: ठुलै ज्यान भएमा लुरे सँग जान्छौ तलैमा
1: नभने है के वास्ता गर्दैन लुरे केटो खासै मन पर्दैन
0: यही पाराले जीवन भर पोइ पाइन्न तिमी जत्रै ज्यान भए त कोही पाइन्न।

0: पत्रकारलाई सँगसँगै हिनामला भाइरल जोडी भनेर सिनामला
1: हाम्रो जोडी हेरम त कस्तो सँगै हिँड्दा दिदी र भाइ जस्तो
0: मन पराहु मैले नि ध्यानले त माया लाउन

0: गोर्खातिर बिछोडमा परेर धादिङ सरेउ गण्डकी तरेर
1: दुई जिल्लाको मायाले फुर्क्या हो गोर्खा जन्मे धादिङमा हुर्क्या हो
0: लान्छु भनी दोहोरी गाउँदा नि भाउ खोजिस्यो म जस्तो पाउँदा नि
1: मन दुखायो तिमले आएर अप्ठ्यारो भाइ जस्तो लाएर
0: किन भन्छौ

0: आजै फेरि कृष्णलाई हरा धेरै वर्ष भइसक्यो मन परा
1: दिदी भन्यौ भेट हुँदा बोलेनौ पहिले तिमीले किन मन खोलेनौ
0: भन्ने मन थियो भनिन तर कृष्ण दाईको डर

0: राई फकाउन पर्छ इन्द्रेणीलाई दिनी हो बेखर्च
1: भन्या भा त

0: बच्चा एक देखियो शंकालाछ शर्मिला साकी थियो
1: ए सम्झिदानी यति मन रुदैन भन्थी सधैं तेरो

0: छ छैन नि गर्मीला कुरो के हो भन्देउ त शर्मिला
1: घरमै लागे एक छाक भात खुवाइयो रे भन्छिन् हुन नसक्या ज्वाइँ हो रे
0: छोड्नु पर्यो बैगुनी चालामा मैले खाल्डो पारद्या हो गालामा।

0: 103.8 अन्तर्मनको आवाज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी:
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
6: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
7: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
6: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
7: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
6: महोत्सवका मुख्य आकर्षणहरू:
7: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
6: बालुद्यान एवं रमाइलो मेला,
7: दशैं तिहार सस्तो बजार,
6: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
7: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
6: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
7: साथमा लाइभ कन्सर्ट।
6: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891501630 र 9746780681।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ।
17: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
20: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950। बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।

0: अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865678634 र 9701105090।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई, म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावीमाझ जाँचबुझ गर्दै मानव अधिकार आयोग।
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौं।
0: सड़क बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानमा लिएर चिन्तामा व्यवसायी।
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर गएको।
0: एक रिपोर्ट। र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले

0: चीन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको दुई दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवाडीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
2: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हामी कहाँ आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीशज्यू आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यसकारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
2: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको? त्यसो भयो
2: हामीले शुरूआत गरेको चाहिँ रूल अफ ल किन भएन कानून र शासन विधिको कुरोहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी शुरूमा प्रहरी कार्यालय गयौँ। तर प्रहरी कार्यालयमा हामीलाई जुन भित्र छिर्न नदिएको कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिका अहिले सुरु हुन्छ राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
2: अब हामी पनि अझ अनियलमा छौँ। हेर्नुहोस्, यो प्रश्नहरू संसदमा पनि उठेका छन्, प्रहरीले पनि के भनिरहेका छन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुरोहरू आइरहेका छन्। यसकारण यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफै अन्यलमा छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
2: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ। अहिले प्रहरी अधिकारीको बयान अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ। अहिले निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानव अधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
2: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने हो, विधिको शासनमा हामी लाग्नु पर्ने हो, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने हो। यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के पर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्लाएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवारी। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
5: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
0: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई पनि बिदा दिनुहोस्। नमस्कार।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
11: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
13: स्टूडियो टाइमचेक
14: अहिले रातिको 9 बज्यो
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: बालाही 103.8 मेगाहर्ज।
1: ला किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
9: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
10: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
12: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
16: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
17: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0564143177, मोबाइल 9856044343।

0: सलाही 103.8 मेगाहर्ट्ज।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घोडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।

0: 103.8 अन्तर्मन को आवाज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
1: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560133।
3: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
1: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
1: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
3: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
3: सम्पर्क 0965903669, मोबाइल 9840826926।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जाबु मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
7: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
1: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
1: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701956996।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9860240 र 9860243420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुष्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
12: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
14: XY3.8 अन्तर्मनको आवाज।
15: स्टेशन 1 स्टुडियो टाइम
16: अहिले रातिको 9 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
18: धोरबाराही हाइलाइट्स को साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304।
20: नमस्कार, राति 10 बजेको ढोरबराही हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ। म इरफान बिन मिया। अब सुन्नुहोस् आजका समाचारहरू। सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको आधिकारिक सम्बन्धी ऐन संशोधन गर्न भनेको विधेयक पेश गर्न स्वीकृत दिएको सरकारको प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.7 करोड अमेरिकी डलर अर्थात 3.17 अर्ब रूपियाँ भन्दा धेरै अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृत दिएको छ। कमला दल केवल पैथलाया सड़क खण्ड गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। मन्त्री परिषद बैठकले दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गरी पदस्थापन समेत गरेको छ। आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश्वर कर्माचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको नभई उद्धार गरेको प्रतिक्रिया दिएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले राणाको परिवारले सुरक्षा माग गरेकोले उद्धार गरेको दावी गरेका छन्। उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरिएको हो। उनले भने गत शनिबार राति प्रहरीले उनलाई सुतेकै ठाउँमा उठाएर लगेको थियो। उनी आइतबार दिउँसो छुटेका थिए। उनी प्रहरीको नियन्त्रणमा रहेको बेला अवस्था बुझ्न नदिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको थियो। संसद बैठकमा समेत सरकार र प्रहरीको चर्को आलोचना भएको थियो। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार अधिन्यायवादी शैलीमा अघि बढ़ेको आरोप लगाउँदै चाडपर्व सकिए लगातै सशक्त आन्दोलन गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा संचारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार महँगी भ्रष्टाचार र कुशासनमा लिप्त भएको भन्दै मुलुकको अर्थतन्त्र र जनजीविका दयनीय अवस्थामा पुगेको दावी गरेका छन्। सचिव बस्नेतले पार्टी हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले सरकारको जनविरोधी गतिविधि विरूद्ध प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए। उनले बैठकले पार्टीभित्रको एकतालाई अझ सुदृढ गर्दै कार्यकर्ता पंक्तितालाई परिचालन गर्ने म्यान्डेट दिएको बताएका छन्। सरकारले पूर्व न्यायाधीश चोलेन्द्र शमशेर जबरा र केही अभियन्तालाई गरेको गिरफ्तारीलाई बस्नेतले प्रतिशोधको राजनीति भनी टिप्पणी गरेका छन्। उनले यसलाई छोरी कुटेर बुहारी तर्साउने रणनीतिको संज्ञा दिँदै सरकारको यो आयु अब धेरै नरहेको तर्क गरेका छन्। नेपाली कांग्रेसभित्र पन्ध्रौं महाधिवेशनको प्रक्रिया छुट्टा छुट्टै ढंगले अघि बढ़िरहेको बेला पार्टी एकताको प्रयास स्वरूप इतर समूहले अघि सारेको प्रस्तावमा संस्थापन पक्ष असहमत देखिएको छ। इतर समूहले पूर्व सभापति शेरबहादुर देउवालाई महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गर्न दिएको पार्टीलाई एकताबद्ध बनाएर अघि बढ़न सकिने प्रस्ताव राखेको थियो। सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेको देउवा निकट नेता वीरबहादुर बलायरको सार्वजनिक रूपमा उक्त प्रस्ताव अघि सारेका हुन्। उनका अनुसार भोलिपल्टै राजनैतिक रूपमा विदाई गर्ने गरी उद्घाटन समारोहको अध्यक्षता पूर्व सभापति देउवालाई गर्न दिएर त्यसमा आफूहरू तयार रहेको बताएका थिए। तनहुमा नेपाली कांग्रेसको इतर पक्षका पन्ध्रौं महाधिवेशन तयारी समिति घोषणा गरिएको छ। इतर पक्षले दमौलीमा एक भेला आयोजना तयारी समिति घोषणा गरेको हो। तनहुमा प्राडा कृष्ण प्रसाद गौतमको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। मितिको सह संयोजकमा डम्बर बहादुर अधिकारी र कमल भक्त पोखरेल चयन भएका छन्। त्यस्तै सचिव माधव खनाल चयन भएका छन्। समितिको सदस्यहरूमा भीम कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद घिमिरे, माथुरा कृष्ण श्रेष्ठ, शेरजंग गुरूङ, नरनाथ काफले, राजु खड्का, रघु बहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्र बहादुर दरे, शोभा कोइराला, एनजे अली, पूर्ण बहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले, राम बहादुर ब्यालकोटी, पञ्चबहादुर गुरूङ, क्या रेशम बहादुर गुरूङ, मंगल गुरूङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मा चयन भएका छन्। तनहुँ क्षेत्र नम्बर दुईमा कांग्रेसको मतदान सम्पन्न। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर दुईमा मतदान सम्पन्न भएको छ। क्षेत्र नम्बर दुईमा कुल 1140 जना मतदान रहेको थिए। तीमध्ये 1096 जनाले मतदान गरेका छन्। कुल मतदाताको करिब 96% मत खसेको हो। मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी गरियो।

गरेका छन्। चामे गाउँपालिकामा अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोत साधन प्रयोग गरी नदी खुलाउन सकिएमा स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो। लमजुङ हिमाल शिर रहेको घटे खोलामा लेदो सहितको ठूलो ढुंगाले मर्स्याङदी नदी थुनिएको हो। वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 लोकदी टारमा पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षति भएको छ। स्थानीय सरबहादुर अधिकारीको घर वर्षा रोकिएको दुई दिनपछि गएको पहिरोले पूर्ण रूपमा भत्किएको हो। शुक्ला गण्डकी नगरपालिका 10 का वडा सदस्य विमल राणाका अनुसार घरको छानाबाट पानी रसाएर भित्तामा पुगेको अवस्थामा जमिन कमजोर भएर पहिरो खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। लगातारको वर्षापछि जमिन भिजेर कमजोर बनेका कारण वर्षा रोकिएको दुई दिनपछि पनि पहिरो गएको बताइएको छ। पहिरोको कारण अधिकारीको घर पूर्ण रूपमा क्षति भएको छ। घटनामा मानवीय क्षति नभएको विवरण भने खुल्न बाँकी रहेको छ। वर्षा रोकिए पनि जमिन कमजोर अवस्थामा रहन सक्ने भएकाले पहिरो तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। धार्मिक जागरणका लागि तनहुँको कोत्रे बजारमा बडा दर्शकको पूर्व सन्ध्यामा श्रीमद् भगवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। श्रीदेश्वर शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिका आयोजनामा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म महायज्ञ आयोजना हुने भएको छ। सोमबार कोत्रे स्थित मन्दिर परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खेमराज खनालले नवरात्रमा साप्ताहिक महायज्ञ आयोजना गरी समाजमा धार्मिक जागरण सिर्जना गर्ने र देशमा भएको महाविपत्तिबाट प्रभावित भएकाहरूको लागि कामना गरिने बताउनुभयो। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले कथा वाचन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ। पण्डित एवं कथावाचक पौडेलले अर्थ संकलन आफूहरूको प्राथमिकतामा नरहेको स्पष्ट पार्दै विश्वद्रो रूपमा धार्मिक कार्यक्रम भएकाले सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ। शुक्ला गण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र व्यावसायिक फार्महरूलाई राखेको साइन बोर्ड भित्ते लेखन तथा तुल ब्यानरमा लाग्ने विज्ञापन कर बुझाउन आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार आर्थिक ऐन 2083 को अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतले रकम कार्यालय समयभित्र 15 दिनभित्र समूह वा प्रतिनिधि मार्फत नगरपालिकामा बुझाउनु पर्ने तोकिएको समयमा कर नबुझाएमा नगरपालिकाले त्यस्ता साइनबोर्ड भित्ते लेखन तथा टुल ब्यानर हटाउने र त्यसबाट लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गर्ने जनाएको छ। नगरपालिकाले सम्बन्धित व्यवसायी तथा सरकारवालालाई समयमै कर बुझाउन अनुरोध गरेको छ। अन्त्यमा खेल समाचार। नेपाल भ्रमणमा आएको भूटानको राष्ट्रिय क्रिकेट टीम गण्डकी प्रादेशिक क्रिकेट टीम र क्यान 11-20 मैत्रीपूर्ण टी 20 क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा शुरू भएको छ। नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी शुरूआत गरेको छ। भूटानी क्रिकेट टोली विरूद्ध खेलमा गण्डकी प्रदेश 8 क्रिकेट विकेटको शानदार जीत निकालेको हो। पोखरा रंगशाला क्रिकेट खेल मैदानमा भएको खेलमा भूटानले दिएको 97 रनले लक्ष्य घरेलु टोली गण्डकी प्रदेशले 11 ओभरमै 2 विकेट गुमाएर पूरा गरेको हो। गण्डकीको जितेमा ईश्वर छेत्रीले अभिजित
34 रनले महत्वपूर्ण

0: पारी खेलेका छन्। दीपक प्रसाद डुम्रे 26 रनमा अभिजित रहेका छन्। अर्जुन कुमारले 22 रन बनाएर भने श्रीविन श्रेष्ठले 10 रन जोडे। भूटानका लागि सोनाम यसेले 1 तथा नामगे थिन्लेले 1 विकेट लिएका छन्। यसअघि टस जितेर पहिलो बलिङ रोजेका गण्डकी प्रदेशका बलर सामु भूटान 19.3 ओभरमा 96 रनले अल आउट भएको थियो। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिलमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
6: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560133।
8: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
3: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन
10: परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
7: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
10: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
10: सम्पर्क 0965903569, मोबाइल 9840826926।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
14: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पोन,
17: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँद
19: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625
20: 103.8
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
22: ढोरबाराही हाइलाइट्स को साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004

नमस्कार रनी, शुभ बिहानी। रेडियो ढोरद्वारा 103.8 मेगाहर्ज, फेसबुक पेज, वेबसाइट नेपाली पात्र र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको ढोरद्वारा हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 14 गते बुधबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको चतुर्थी तिथि, सन् 2026 सेप्टेम्बर 30 तारीख। ढोरबाराई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

0: संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको नभए उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको सरकारको स्पष्टोक्ति। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द, व्यापार र आपूर्ति व्यवस्था प्रभावित। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा निरीक्षण, उद्धार राहत र पुनर्निर्माणलाई तीव्र बनाउन निर्देशन। नेपाली कांग्रेसको 15 महाधिवेशन दुई दिन पर सर्यो। महाधिवेशनको उद्घाटन असोज 18 गते काठमाडौँको खुला मञ्चमा हुने। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँको दुईवटै क्षेत्रमा मतदान सम्पन्न। आज क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्ने। नेपाली कांग्रेस कास्के क्षेत्र नम्बर 3 क को निर्वाचन स्थगित, बुधबार मतदान हुने। तनहुमा कांग्रेसको इतर पक्षको महाधिवेशन तयारी समिति घोषणा। संयोजकमा प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम र सहसंयोजकमा डम्बर बहादुर अधिकारी चयन। गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङ्गे कांग्रेसको स्थापनेतर समूहमा प्रवेश, मनाङ जिल्ला संयोजकको जिम्मेवारी प्रदान। अध्यक्ष हटाउने प्रयास अपराध पूर्ण कार्य भएको एमाले अध्यक्ष केपी ओलीको टिप्पणी। पार्टीको नीति र अनुशासन विपरीत बोल्नेहरूलाई कड़ा कार्यवाही गर्ने चेतावनी। गण्डकी प्रदेशमा 24 समस्याग्रस्त सहकारीबाट 7,35,59,39,962 रूपियाँ हिनामिना। असोज 8 गतेदेखि परेको अविरल वर्षाका कारण हालसम्म 35 जनाको मृत्यु, 15 जना घाइते। मलेसियाद्वारा झण्डै 1,500 जना रोहिंग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू। म्यानमार अझै उनीहरूका लागि असुरक्षित रहेको अधिकारवादी समूहहरूको चेतावनी। मलेसिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन। दशैं पर्यटन महोत्सव सफल पार्न पोखराका व्यवसायीहरूको प्रतिबद्धता। गीत विरूद्ध उजुरी परेपछि खेम सेन्चुरी साइबर ब्यूरोमा गीतले सनातन हिन्दूको एकता र सद्भाव बिथोल्न खोजेको आरोप। प्रेस काउन्सिलमा बवण्डर अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको चेतावनी। लोक कल्याणकारी विज्ञापनको रकम घटाइएको विषयमा महासंघ आन्दोलित। लमजुङको रायनाथ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनामिना गरेका आरोपमा तत्कालीन रोजगार संयोजक सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नारायणगढ़ मुगलिङ सड़क खण्डको 43 ठाउँमा पहिरोको जोखिम पहिचान। चाडपर्वको मुखमा यात्रुलाई शास्ति, दशैं अघि सड़कलाई सहज बनाउने डिभिजनको दावी। मुगलिङ पोखरा सड़क विस्तार अन्तिम चरणमा, पश्चिम खण्ड आगामी मंगसिरसम्म सम्पन्न हुने। गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत विद्यार्थीलाई कक्षा, होस्टेल र क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फारम भर्न अवरोध नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। तनहुमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लाभग्राही विवरण प्रमाणीकरणका लागि नामावली प्रकाशन। शुक्ल गण्डकीका 8 जनाको नाम समावेश। तनहुको कोत्रेमा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने। पीक सिजनमै पर्यटनमा बाढ़ी र खराब मौसमको कारण असर देखिँदै 40% बुकिङ रद्द। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे, अमेरिकी राष्ट्रपति ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार। ड्रोनको आक्रमण बढ़ेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन। म्यानमारको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुग्यो। दुई दशकपछि इराकबाट अमेरिकी सेना बाहिरिँदै इरानको प्रभाव बढ्ने जोखिम। भारतमा बाढ़ीका कारण 1,40,000 मानिस विस्थापित। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चरणमा पुग्न सफल। भूटानको राष्ट्रिय क्रिकेट टीम गण्डकी र क्यानेगारा बीचको मैत्रीपूर्ण टी20 क्रिकेट श्रृंखला हिजोदेखि पोखरामा शुरू। सिरिजमा गण्डकीको विजय शुरूआत। हवस् त, यिनै खबरहरूसँगै आजका लागि ढोरबालाई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ? हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुन नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: होइन धुवामा के गरिराखेको छौ भने तिमी
10: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
9: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
10: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
9: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
11: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884061 र सिजन गुरुङ 97045409।
14: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
16: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
17: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
16: र 98678687।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
4: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न केको भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ
7: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
4: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98041 12 888
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
9: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
8: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 065414055 र 98466 18 817
12: 103.8 अन्तर्मनको आवाज
13: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 14 गते बुधबार, असोज कृष्ण पक्षको चतुर्थी तिथि सन् 2026 सेप्टेम्बर 30 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुरेगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गर गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ।

सबैभन्दा पहिले मेष राशि अड्किएको व्यक्तिगत विषयले निकास पाउनेछ। नजिकको व्यक्तिसँगको व्यवहारले सम्बन्ध मिठो बनाउनेछ। जिम्मेवारी पूरा गर्दा आत्मसन्तुष्टि मिल्नेछ। शरीरमा ताजगी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क छ रहेको छ। घरायसी वातावरणमा रमाइलोपन बढ्नेछ। निजी योजनामा राम्रो प्रगति हुनेछ। व्यवसायमा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहनेछ। प्रियजनसँगको भेटले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग फिक्का पहेलो हो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि अचानक बनेको परिचय काम लाग्नेछ। व्यापारिक फेरघाटबाट नयाँ कुरा पत्ता लाग्नेछ। आमदानीको अर्को बाटो बारे सोच बढ्नेछ। साथीको आत्मीय व्यवहारले मन छुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक 8 रहेको छ। कर्कट राशि मनमा रहेको दुविधा हटेर सहजता आउनेछ। व्यक्तिगत खर्च मिलाउँदा आर्थिक भार घट्नेछ। सम्बन्धमा पुरानो तिक्तता हटाउने मौका मिल्नेछ। राम्रो निन्द्राले ऊर्जा बढाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 5 रहेको छ। सिंह राशि आफ्नो कामको परिणामले आत्मबल बढाउनेछ। व्यवसायमा फरक किसिमको योजना शुरू गर्ने सोच पर्नेछ। पैसाको विषयमा लाभदायक सूचना प्राप्त हुनेछ। प्रेम वा दाम्पत्य जीवनमा हाँसो बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 1 रहेको छ। कन्या राशि व्यक्तिगत जीवनमा मिलाउनु पर्ने कुरा सहजै मिल्नेछ। कागजी वा हिसाब सम्बन्धी विषय टुङ्गिनेछ। व्यापारमा सानो सुधारले राम्रो प्रभाव पार्नेछ। खानाको समय नियमित राख्नुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक 7 रहेको छ। तुला राशि मन खुशी पार्ने व्यक्तिसँग भेट हुनेछ। सम्बन्धमा विश्वासको आधार अझ बलियो बन्नेछ। साझेदारीको कारोबारमा उपयोगी सहमति बढ्नेछ। व्यक्तिगत खर्चमा बुद्धिमानी अपनाउँदा बचत जोगिनेछ। आजको शुभ रंग गुलाबी हो।